0: सार्वजनिक खरिद प्रणालीलाई प्रक्रियामुखी नियन्त्रणबाट परिणाममुखी व्यवस्थापनतर्फ लैजाने उद्देश्यसहित सरकारले सार्वजनिक खरिद ऐन 2083 कार्यान्वयनमा ल्याएको छ। संघीय संसदबाट पारित सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बिहिबार प्रमाणीकरण गर्नुभएको थियो। उक्त ऐनले खरिद प्रणाली डिजिटल पारदर्शी र परिणाममुखी बन्ने पीपीए एमओको भूमिका अनुगमनबाट डिजिटल खरिद सहजीकरण र प्राविधिक नेतृत्वतर्फ विस्तार हुने कर्मचारी र निर्माणकर्तालाई कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार व्यवस्था न्यून दरमा ठेका लिने प्रवृत्ति नियन्त्रण गर्दै गुणस्तरीय निर्माणमा जोड़ दिने ई मार्केट प्लेस ठेका व्यवस्थापन र जवाबदेहितामा सुधार आउने अपेक्षा गरिएको छ।
1: सर्वोच्च अदालतले सरकारद्वारा गठित उच्च स्तरीय सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण काम कार्यवाही तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सर्वोच्च अदालतले दिएको आदेशलाई आयोगले आफू खुशी व्याख्या गर्दै छानबिन जारी राख्ने सूचना निकालेपछि अदालतले त्यसलाई कार्यान्वयन नगर्न नयाँ आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। यो आदेशसँगै अब आयोगले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कुनै पनि सार्वजनिक पदाधिकारी पूर्व न्यायाधीश पूर्व सैनिक वा अन्य कसैको पनि सम्पत्ति विवरण माग्न र छानबिन गर्न पाउने छैन। सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको

0: यातायात गर्न सकिने अधिकतम विद्युतको क्षमता तोकेको हो।
1: दक्षिण कोरियाले आगामी वर्ष सन् 2027 लागि न्यूनतम ज्याला तोकेको छ। दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् 2027 लागि प्रति घण्टा न्यूनतम तलब 10,700 बोन निर्धारण गरेको छ। हाल कोरियामा प्रति घण्टा 10,320 बोन न्यूनतम तलब छ। यो 3.7% वृद्धि हो। नयाँ न्यूनतम तलब 2027 जनवरी 1 लागू हुनेछ। कोरियामा न्यूनतम तलबमा 3.7% वृद्धि शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसम जन्य विपद जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ। बुधबार भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकम तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाड़ी र विभाग तर्फबाट महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसम जन्य विपद सम्बन्धी प्रकोप तथा विपद जोखिमको पूर्व सूचना तथा तत्सम्बन्धी जानकारी 1155 सर्ट कोड प्रयोग गरी एसएमएस मार्फत पठाइनेछ। जस अनुसार वर्षा हावाहुरी चट्याङ हिमपहिरो हिमपात हिमादि तातो हावाको लहर शीतलहर धुम्रपात बाढ़ी आकस्मिक बाढ़ी पहिरो हिमपात विस्फोट र डढेलो जस्ता प्रकोपहरूको पूर्व सूचना पठाइनेछ।
2: काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्ने सरकारले समयसीमा सहितको कार्ययोजना बनाएर अघि बढ़न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानले बुधबार माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाडौँ आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गर्दै आएका किसानले युवा किसान सञ्जालको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
2: नेपालको कुखुरा उद्योग यति बेला गम्भीर संकटबाट गुज्रिरहेको छ। विभिन्न जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिँदै जाँदा करोड़ौं रूपियाँ बराबरका कुखुरा अण्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
1: चिया पसल होटल तथा रेस्टुरेन्टहरूले सरकारले तोकेको खाद्य स्वच्छताको नियम पूर्ण रूपमा पालना गर्नुपर्छ तर पछिल्लो समय खाद्य सेवा प्रदायकहरूले नियम पालना नगरेको पाइएकाले नियम पालना गर्न खाद्य तथा गुड़ नियन्त्रण विभागले कड़ा चेतावनी दिएको छ। गुनासो आएपछि विभागले चेतावनी स्वरूप सूचना जारी गरेको छ। पछिल्लो समय फोहोर भएको बासी खानेकुरा बिक्री गरेको गुनासो आइरहेकाले खाद्य सेवा प्रदायकले मापदण्ड तथा नियम पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 25 बमोजिम कार्यवाही हुने चेतावनी दिएको छ।
2: शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्।
1: लुम्बिनी प्रदेश प्रहरीले नक्कली नोट छापेर सहित 6 जनालाई पक्राउ

0: गरेको छ। पक्राउ पर्नेबाट 622 थान 1000 रूपियाँ दरका नक्कली नेपाली नोट बरामद गरेको छ। नक्कली नोट छाप्ने गृहका 6 जना सहित नक्कली नोट छाप्ने उपकरण पनि बरामद गरिएको छ।
1: नेपालको चिया निर्यातको प्रमुख गन्तव्य रहँदै आएको भारतीय बजारमा पटक पटक गैर भन्सार अवरोध सृजना भएपछि नेपाली किसान, उद्योगी र व्यवसायीहरूले वैकल्पिक बजारको खोजी गर्न सरकारसँग माग गरेका छन्। निर्यातमा भारतमाथिको एकल निर्भरता र नाकामा हुने निरन्तरको झमेलाका कारण चिया क्षेत्र नै संकटमा पर्न थालेपछि कूटनैतिक पहल मार्फत चीन, बंगलादेश, पाकिस्तान र खाड़ी मुलुकहरूमा नेपाली चियाको स्थायी बजार सुनिश्चित गर्नुपर्ने आवाज उठ्न थालेको हो।

사람 부르자면 딱해서 보면 스파운 미스터 에너디쇼 계속 맞다 기대와 매번 भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका इरान बीच तनाव बढ़दै गएपछि इरानी रिभोल्यूशनरी गार्ड कोप्स आईआरजीसीले पश्चिम एशिया क्षेत्रका सबै प्रमुख व्यापारिक करिडोर बन्द गर्ने चेतावनी दिएको छ। इरानी संचार माध्यमहरूका अनुसार अमेरिका र उसका सहयोगीलाई फाइदा हुने सबै निर्यात करिडोरहरू बन्द गर्ने चेतावनी आईआरजीसीले दिएको हो।
2: अब खेल खबर। अमेरिकाको एटलान्टामा भएको नाटकीय सेमी फाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्याण्डको विश्वकप जित्ने सपना फेरि एकपटक चकनाचुर पारिदिएको छ। खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इंग्ल्याण्ड मर्माहत बन्न पुग्यो। इंग्ल्याण्ड 60 वर्षपछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यको निकै नजिक पुगेको थियो। अर्जेन्टिना अब सातौं पटक विश्वकपको फाइनल खेल्दै लगातार दोस्रो पटक विश्व विजेता बन्ने संघारमा पुगेको छ। विश्व फुटबलका दुई कट्टर प्रतिद्वन्दी बीचको यो खेल निकै आक्रामक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको पहिलो 33 मिनटसम्म दुवै टोलीले गोलका लागि कुनै ठोस अवसर सृजना गर्न सकेका थिएनन्। खेलको 55 मिनटमा मोर्गन जोर्जसको सटिक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर इंग्ल्याण्डको सफलताको प्रतीक्षा अझै लम्बिएको छ भने अब इंग्ल्याण्डले तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना भने लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउका साथ आइतबार न्यू जर्सीको मैदानमा स्पेनसँग भिड्नेछ। 39 वर्ष 21 दिनको उमेरमा मेस्सी विश्वकप सेमी फाइनल खेल्ने इतिहासकै सबैभन्दा पाको उमेरका आउटफिल्ड खेलाडी बनेका छन्। उनले सन् 1958 कायम भएको 37 वर्षको कीर्तिमानलाई तोडेका छन्।
1: अब विचार विश्लेषणको पालो। नागरिक हुन नसकेका नेपाली शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समाजको भूमिकालाई पनि कठोर रूपमा पुनर्परिभाषित गर्नुपर्छ। समाजले जवाफ दिनुपर्छ भन्नुको अर्थ राज्यलाई जिम्मेवारीबाट पन्छाउनु होइन। यसको अर्थ समाजले आफ्ना मागलाई भावनाबाट अनुशासनमा रूपान्तरण गर्नुपर्छ। घटना भएपछि केही दिन आक्रोश देखाएर सकिँदैन। टिकाउ दबाव र खबरदारी चाहिन्छ। सेवा सुधारका मनन योग्य माग पारदर्शिताको निरन्तर आग्रह र
3: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको जिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98420 50 541।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो कुनै।
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525 55 768
12: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
13: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 MHz।
14: तीस गते बिहीबार जुलाई 16 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको द्वितीय तिथि।
15: दाङको लमईबाट संचालित रेडियो हाइवे 16 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
14: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 MW पुर्याउने सहमति। यात्रुवाहक ठूला सवारी साधन खरीदमा 80% ऋण पाइने। रासायनिक मल खरीदमा सरकारको तदारूकता।
15: प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। विपक्षी 4 दलद्वारा जरूरी सार्वजनिक महत्वको प्रस्ताव। सम्पत्ति छानबिनका सबै रोक्न सर्वोच्चको आदेश। आज पूर्ण पाठ सार्वजनिक हुने।
14: गोलभेडाको मूल्यमा बिचौलियाको रजगज। दाङका किसान झोलमल उत्पादनमा आकर्षित। स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर।
15: कंगोमा युवला संक्रमण 4 गुणाले बढ़ेको विश्व स्वास्थ्य संगठनको दावी। बेलायतमा किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने तयारी। लेबनानमा युद्धका कारण ठूलो वन क्षेत्रमा प्रभाव।
14: र अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश। इंग्ल्याण्डमाथि 2-1 पराजित। T20 विश्वकपको ढाँचामा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट।
16: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: साझा खबरको सबैभन्दा शुरूमा विद्युत आयात निर्यातमा नेपाल र भारत बीच भएको सहमतिको प्रसंग।
15: नेपाल र भारत बीच अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 MW पुर्याउने सहमति भएको छ। नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सह अध्यक्षतामा पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकमा यस्तो सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाल र भारतले ढल्केबर मुजफ्फर तथा निर्माणाधीन ढल्केबर सीतामढ़ी 400 KV प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1400 MW र निर्यात क्षमतामा 1650 MW पुर्याउने सहमति पनि गरिएको छ। निर्माणाधीन नयाँ बुटोहोल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनबाट प्रारम्भिक चरणमा 130 MW विद्युत आयात र 200 MW निर्यात गर्न सकिने सहमति पनि भएको छ। नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन विस्तार गर्दै विद्युत आयात निर्यात क्षमतामा उल्लेखनीय रूपमा बढ़ाउने समेत सहमति गरेका छन्। बैठकले ढल्केबर मुजफ्फर प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रसारणको क्षमता वृद्धि अन्तर्देशीय प्रसारण लाइन समूहहरूको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत तथा निर्माण प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको हो। बैठकले चमेलिया नेपाल जौल जीवी भारत 220 KV डबल सर्किट अन्तर्देशीय प्रसारण लाइनको DPR स्वीकृत गरेको छ। उक्त आयोजना सन् 2028 डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य समेत राखिएको छ।
14: प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास रहेको उल्लेख गर्दै यो बीचको समयमा जनतामा जान सांसदहरूलाई अनुरोध पनि गर्नुभयो।
17: आफ्ना मतदाता एवं नागरिक समक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु। संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्छ। माननीय सदस्यहरू मार्फत संकलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाबदेहिताको विषय बन्नेछ। जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु।
14: सभामुख अर्यालले संसदका आगामी बैठकहरूमा कानून निर्माणको कामले तीव्रता पाउने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्ष घोषणा गरेको उल्लेख गर्दै उहाँले प्रचलित कानूनको पुनरावलोकन संशोधन एकीकरण तथा आवश्यक नयाँ निर्माणको समयस अभियानमा संसदको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। कानून निर्माणसँगै आफ्नो संसदीय भूमिका निर्वाह गर्नका लागि पनि सांसदहरू मतदाता कहाँ पुग्नुपर्ने आवश्यकता महसुस भएको उहाँको भनाई छ। हिजोको प्रतिनिधि सभा बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सर्वसम्मतिले अनुमोदन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मतबाट स्वीकृत गरेको हो। सरकारले भने 166 विधेयक संघीय संसदमा ल्याउने तयारी गरेको जानकारी गराएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले हिजो सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहाललाई भेटेर सरकारले संसदमा साउन 14 गते बस्ने यसलाई फेरि सुन्नुहोला सरकारले संसदमा नयाँ विधेयक ल्याउनका लागि तयारी गरेको बारेमा जानकारी गराउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सीआईएनसँग बताउनुभयो।
18: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ। यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रतिनिधि सभाको सम्मान्य सभामुख र राष्ट्रिय सभाको सम्मान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
14: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित प्रतिपक्षी दल एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव हिजो दर्ता गरिएको हो।
19: यात्रुवाहक ठूला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारी साधनको मूल्यको 80% ऋण दिन पाउने भएका छन्। मौद्रिक नीतिमा उल्लेख उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले हिजो निर्देशन दिएको छ, जस अनुसार कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा मूल्य ऋण मूल्य अनुपात 80% कायम गर्न सकिने छ। हाल मूल्यको 60% मात्रै ऋण पाइने व्यवस्था छ। सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात 80% कायम गर्न सकिनेछ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
14: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेको बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानहरूले हिजो माइती घर मण्डलामा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाडौँ आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गरिरहेका किसानहरूले युवा किसान सञ्जालको नेतृत्वमा माइती घरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसँग छलफल गर्दै मूल्य अन्तरको अध्ययन गरी समाधान खोज्ने प्रतिबद्धता जनाएपछि उनीहरूले 3 दिनका लागि प्रदर्शन स्थगित गरेको युवा किसान सञ्जालका अध्यक्ष श्रीराम घिमिरेले बताउनुभयो। किसानबाट 25 किलो अट्ने एउटा क्रेट गोलभेडा 180-200 रूपियाँमा थोक व्यापारीले किनिरहेका छन्। यस अनुसार किसानले प्रति किलो करिब 8 रूपियाँ मात्र मूल्य पाइरहेका छन्। तर यही गोलभेडा उपभोक्ताले बजारमा न्यूनतम 45-60 रूपियाँसम्ममा किन्नुपर्ने बाध्यता छ। काठमाडौँ उपत्यकामा दिनहुँ करिब 86 टन गोलभेडा खपत हुने भए पनि यति बेला उपत्यका र आसपासका जिल्लाबाट आउने उत्पादनले त्यो माग धान्न सकेको छैन।
19: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा गैर सरकारी निकायसँगको समन्वयमा स्थानीय तहमा शिक्षा र स्वास्थ्यमा सुधार
20: भौगोलिक कठिनताको कारणले 5 थोरै नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
14: दाङका किसान झोलमल उत्पादनमा आकर्षित स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालिसोर जमल र ओम अस्पतालमा
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
23: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
24: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
25: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
14: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
19: रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
0: शान्तिनगर गाउँपालिका पाँचकै चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोलमल प्रयोग गर्न थाल्नु भएको छ।
1: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेको छ।
0: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगेश्वरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
2: नियन्त्रणको लागि येल्लो स्टिकर चिचपे पहेँलो पासो प्रयोग गरिरहेछौ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठी मलहरू प्रयोग गरिरहेछौ।
0: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढ़ेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगेश्वरण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
3: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
4: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
0: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दंगेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
5: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई बगार सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसै पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
0: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दंगेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
26: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
0: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढ़ाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
14: यसैबीच नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा पुग्ने क्रममा रहेकाले धैर्य गर्न किसानलाई अनुरोध गरिएको छ। हाल 30,000 मेट्रिक टन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र 27,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ। धोबी पोर्टमा हाल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेलमा लोड भई हिजो हिँडेको र कोलकाताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको जनाइएको छ। सरकारी स्तरमा सम्झौता अन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन 3 गते अर्थात 19 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ। 30,000 मेट्रिक टन यूरिया मल बोकेका जहाजहरू साउन 1 गते अर्थात 17 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने मन्त्रालयले बताएको छ। हाल मल वितरक दुवै कम्पनीसँग मौजदातमा रहेका मलहरू वितरण व्यवस्थापन कार्यविधि बमोजिम बिक्री वितरण भइरहेको र कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मल आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइने पनि मन्त्रालयले जनाएको छ।
19: नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख साउन 1 गतेदेखि लागू हुने भएको छ। प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि यो बीमा लेख तयार गरिएको हो। बीमा लेख निर्माणका क्रममा सरकारी निकाय, वन्यजन्तु विज्ञ, मध्यवर्ती क्षेत्रका उपभोक्ता सहित तथा प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरी सुझाव समेत संकलन गरेको जनाइएको छ। नयाँ व्यवस्था अनुसार इजाजत प्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले यो बीमा लेख जारी गर्न सक्नेछन्।
6: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरुपधोज निरौलाको इजलासले सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्चमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो र उहाँका अनुसार आदेशको पूर्ण पाठ आज सार्वजनिक हुने सम्भावना रहेको छ। सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न पनि हिजो अर्को अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति जाँचबुझ छानबिन आयोगको क्षेत्राधिकार लगायतका विषयसँग जोड़िएका जटिल कानूनी प्रश्नहरू निरूपणका लागि सर्वोच्चले एमिकस क्यूरी पनि मागेको छ। अधिवक्ता डाक्टर प्रेम राज सिलोवालले सम्पत्ति आयोग समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा गम्भीर संवैधानिक र कानूनी प्रश्न उठेको भन्दै अदालतले विज्ञहरूको राय मागेको थियो। सर्वोच्चको माग अनुसार नेपाल बार एसोसिएशनले हिजो दुई वरिष्ठ अधिवक्ताहरूलाई एमिकस क्यूरीका रूपमा पठाउने निर्णय गरेको छ। बारले पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई मनोनयन गरेको हो।
19: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमितको संख्या 2000 नागेको छ। विश्व स्वास्थ्य संगठनले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा 2-4 गुणा बढ़ी हुन सक्ने चेतावनी समेत दिएको हो। देशका स्वास्थ्य कर्मीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् 2011 754 जनाको मृत्यु भएको थियो भने कुल संक्रमितको पनि पुष्टि भएको थियो। पत्ता नलागेको संक्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रूपमा लिँदै आएको डब्ल्यूएचओले जारी गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्यूब जस्ता सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द गरिनेछन्। सरकारका अनुसार ती उपायहरूले किशोर किशोरीहरूको निन्द्रा सुधार, पढ़ाईमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढ़ाउन सक्ने सहयोग पुग्ने पनि विश्वास व्यक्त गरिएको छ। लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति 51 करोड़ 20 लाख अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ। त्यहाँको वातावरण मन्त्रालयले सन् 2023 यता त्यसको दक्षिण क्षेत्रमा डढेलोका कारण 7,000 हेक्टर भन्दा बढ़ी वन तथा जंगल क्षेत्र नष्ट भएको छ। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार इजरायली आक्रमणलाई वातावरणीय अपराधको संज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको समेत उल्लेख गरिएको छ।
6: साझा खबरमा अब खेल खबर। साबेक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डमाथि 2-1 पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो। मध्यराती एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले 1 गोलले पछि परेको स्थिति उल्ट्याउँदै अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल फर गर्नुभएको थियो। इंग्ल्याण्डका लागि एन्थोनी गोर्डनले गोल गर्नु 3 पटकको विश्व विजेता अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा हिजो सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। अब पछिल्लो टी20 विश्वकप खेलेका तर विश्वस्तरीय छनौट प्रतियोगिताका लागि स्वत योग्य हुन नसकेका 8 टोलीलाई पनि सिधै ग्लोबल क्वालिफायरमा सहभागी हुने अवसर दिइनेछ। नेपाल सहित क्यानाडा, इटली, नामिबिया, नेदरल्याण्ड्स, ओमान, यूएई र अमेरिका ती टोलीमा रहेका छन्। र नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा हिजो सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो।
7: भौतिक संरचना निर्माण भन्दा स्वास्थ्य र शिक्षामा स्थानीय सरकारको जोड, नागरिकलाई सुविधा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मात्र डिटिएल सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा गरेको सुधार. स्थानीय सरकारको पछिल्लो पाँच वर्ष कार्यकाल मध्ये चार वर्षको समयावधि सकिएको छ. यस बीचमा स्थानीय तहले आफ्नो बजेट साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्. विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभवका बारेमा हामीले जाजरकोटको नलगाट नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग कुराकानी गरेका छौं.
4: संचारको क्षेत्रमा पनि हाम्रा दुई तीनटा वडाहरूमै संचारको पहुँच थिएन. 10-11 लगायतको वडाहरूमा त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलो टावर राख्यौं. पालिकामा पनि नेटवर्क अलिक त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो. पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौं. सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाइन्छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ. सड़कको क्षेत्रमा सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो.
5: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगाड नगरपालिका?
4: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो पाँचवटा गाविस साबित पाँचवटा गाविस मिलेर नगरपालिका बनेको. त्यसमा पाँचवटा मात्रै स्वास्थ्य चौकीहरू थिए. अहिले के छ भने हाम्रो त्यो पाँचवटा डाँडा गाउँ लाहाङ भजनकोट हरदारा भगवती पाँचवटा गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ. हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरी सफल भएको छौँ. भौगोलिकमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20 जति
5: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पायौँ.
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेछौँ. 3 डाक्टरबाट सेवा प्रवाह भइरहेछ. त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुनुभयो भने सोझै परदेश भेरी अस्पताल नेपाल हुन्छ, कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नुपर्ने अवस्था खालको छ.
5: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ वर्किङ सेन्टर सञ्चालन हुँदैन.
4: हजुर.
5: तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 वर्किङ सेन्टर अहिले नलगाड नगरपालिकाभित्र चलिरहेको छ.
4: 6 वर्किङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गरा. हामीले
5: अल्ट्रासाउण्ड भिडियो सेयर गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो.
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रा नगरपालिकामै भिडियो स्तरदेखि इसिजी लगायतको हामीले त्यो गर्न सम्भव छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ.
3: जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति. यात्रुवाहक ठूला सवारी साधन खरिदमा 80% ऋण पाइने. रासायनिक मल खरिदमा सरकारको तालु.
3: प्रतिनिधि सभा बैठक 2 लागि स्थगित. विपक्षी 4 दलद्वारा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता. सम्पत्ति छानबिनका सबै काम रोक्न सर्वोच्चको आदेश. आज पूर्ण पाठ सार्वजनिक हुने.
2: गोलभेडाको मूल्यमा बिचौलियाको रजगत. दाङका किसान झोलमल उत्पादनमा आकर्षित. स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर.
3: कंगोमा इबोला संक्रमण 4 गुणाले बढ़ेको विश्व स्वास्थ्य संगठनको दावी. बेलायतमा
6: विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
6: ध्यान. दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल,
0: पाथीबोरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

प्रदेश सरकारमा एमालेसँगको सत्ता सहकार्य छाड्ने कंग्रेसको तयारी, सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त, प्रदेश राजनीतिमा नेकपा निर्णायक बन्दै, बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रियो, उद्योग र शेयर बजारले गति नलिँदा कर्जा प्रभाव बढेन, आगामी आर्थिक वर्षलाई कानून सुधारको वर्ष घोषणा गर्ने सरकारको तयारी, संशोधन सहितका 166 विधेयकको सूची संसदलाई बुझाइयो, मेडिकल शिक्षा सुधारको माग गर्दै 19 दिनदेखि आमरण अनशनमा रहेका भारतीय शिक्षाविद वाङचुकको स्वास्थ्य अवस्था नाजुक बन्दै कक्रोच जनता पार्टीको नेतृत्वमा विद्यार्थी पनि अनशनमा, र विश्वकप फुटबलमा इङ्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश, सोमबार स्पेनसँग फाइनल खेल्ने।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा। सानीमा ब्याङ्क।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा। आपसी समझदारी गर्दै प्रदेश सरकारमा सत्ता साझेदारी गरिरहेका नेपाली कंग्रेस र एमाले बीच विवाद उत्पन्न भएको छ। प्रदेश सरकारको बजेटको सन्दर्भमा दुई दलबीच विवाद उत्पन्न भएको। विवादकै बीच सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउत छन्। बजेटलाई लिएर सत्तारूढ़ दुई दलबीच खटपट चलिरहेको थियो। एमाले आफै सहभागी सरकारले ल्याएको बजेट अस्वीकार गरेका थिए। एमाले सांसदले खर्च कटौतीको प्रस्ताव समेत दर्ता गराएका थिए। एमालेसँग विवाद भएपछि सुदूरपश्चिम प्रदेश सरकार नयाँ सत्ता समीकरण अनुसार पुनर्गठन हुने भएको छ। सरकार पुनर्गठनबारे मुख्यमन्त्री कार्यालयले छलफल अघि बढ़ाएको जनाएको छ। बजेट पारित गर्न दुई दिन बाँकी रहँदा प्रदेशको विवाद भने केन्द्रसम्म आइपुगेको छ। मुख्यमन्त्री शाहले कंग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतसँग बजेटको उल्झन र एमालेसँगको विवादबारे जानकारी गराएका थिए। यसैबीच कर्णाली प्रदेश सरकारमा कंग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाएका छन्। प्रदेश सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री यमलाल कडेल समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ। राजीनामा बुझाएर मार्ग प्रशस्त गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए। प्रदेश सरकारमा कंग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी थिए। यसैबीच नेपाली कंग्रेस साथै प्रदेशमा एमालेसँगको सत्ता सहकारी अन्त्य गर्ने निष्कर्षमा पुगेको छ। पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनैतिक विकल्प खोज्ने कसरत शुरू भएको छ। स्रोतका अनुसार कंग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो। त्यसका दुई मुख्य कारणमा गत वर्षको जेएनसी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारमा एमालेको व्यवहारप्रति कंग्रेस असन्तुष्ट हुनु रहेको मुख्य कारण रहेको एक नेताले बताए। कंग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले जनाएको छ। त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिनेछ।
2: चालू आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम अधिक तरलता थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायत कारण तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकारहरू बताउँछन्। पछिल्ला तीन वर्ष तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 42 खर्ब 67 अर्ब रहेको छ। यही अवधिमा कर्जा निक्षेप अनुपात सीरियो रेसियो 71.29% रहेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढ़ीमा 90% ऋण दिन पाउँछन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 59.45 खर्ब रहेको छ। उल्लेखित तथ्याङ्कका आधारमा असार सान्तमा बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब 26 करोड़ रूपियाँ ऋण दिन मिल्ने रकम देखिन्छ। तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको 20% रकम बैंकमा नगद राख्नुपर्छ।
3: सरकारले आगामी आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षमा 160 भन्दा बढ़ी कानून निर्माण र सुधार गर्ने गरी सो तयारी गरिएको हो। कानून मन्त्री सोभिता गौतमले प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसबारे जानकारी गराएकी हुन्। उनले भनिन्,
4: प्रचलित कानूनको सुधार तथा नयाँ कानून निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानून बनाउनु पर्ने विधेयकको पहिचान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गर्दछ। साथै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी पनि भइरहेको छ।
3: कानून मन्त्रीले आगामी आर्थिक वर्षमा निर्माण गरिने 166 विधेयकको सूची संघीय संसदमा बुझाएको छ। मन्त्रालयहरूसँग परामर्श गरी विधेयकको सूची तयार पारिएको मन्त्री गौतमले बताइन्।
4: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
3: कानून निर्माणमा सरकार र संसदले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्न लागि हो। त्यसका लागि मन्त्रालयले 9 बुधे कार्ययोजना तयार समेत पारेको छ। त्यस्तै तर्जुमा गरिएको विधेयकको अवस्थाबारे बुझ्न संयन्त्र बनाउन तयारी भएको मन्त्री गौतमले जानकारी दिइन्।
4: आगामी आर्थिक वर्ष कानून सुधार वर्ष भएको हुँदा कार्यतालिकामा उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेश हुन सक्ने भएकाले कार्यतालिकामा समावेश गरेका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जुमा गर्नुपर्ने अवस्था आएमा विधायन ऐन 2081 दफा 3 उपदफा 5 बमोजिम विधेयकको मस्यौदा तर्जुमा गरी संघीय संसदमा पेश गरिने तथा आवश्यकताका आधारमा विधेयकको प्राथमिकता समेत हेरफेर हुन सक्ने बेहोरा समेत अनुरोध गर्न चाहन्छु। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा ल्याइने तयारी गरिएको जानकारी पनि निवेदन गर्न चाहन्छु।
3: कानून मन्त्रालयले आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गर्ने भएको छ। अहिलेसम्म 400 सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ।
1: सरकारले श्रेणीविहीन सहयोगी कर्मचारी करारमा राख्ने हालको ढाँचामा परिवर्तन गर्ने तयारी थालेपछि करारमा कार्यरत कर्मचारी अस्ति मंगलबार र हिजो विरोधमा उत्रिए। संघीय मामिला मन्त्रालय र अर्थ मन्त्रालय अगाडि विरोध गरेका उनीहरूले हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र भूमि व्यवस्था सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धरना दिए। सरकारका तर्फबाट हिजो मौखिक प्रतिबद्धता व्यक्त गरिएपछि भने तत्काल आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फतको एक कार्यदलले सहयोगी सेवा तथा सामान्य प्रकृतिका प्राविधिक सेवाका लागि आवश्यक कर्मचारी पब्लिक कम्पनी लिमिटेड बनाएर वा बाहिरी सेवा प्रदायक आउटसोर्सिङबाट लिन सकिने प्रस्ताव गरेको छ। सो प्रस्ताव बाहिरीसँगै हाल करारमा कार्यरत कर्मचारी विरोधमा उत्रिएका हुन्। मन्त्रालय विभाग तथा विभिन्न निकायमा करारमा कर्मचारी कार्यरत छन्। उनीहरूको करार हरेक साउनमा नवीकरण हुने गर्छ। नवीकरण हुने बेला जागिर नै असुरक्षित देखिएपछि विरोधमा उत्रनु परेको करारका कर्मचारीहरूले बताए। उनीहरूले मंगलबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग भेटेर आफ्नो सरोकार राखेका थिए। प्रधानमन्त्रीका नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले धरनामा बसेका कर्मचारीका प्रतिनिधिलाई बुधबार वार्तामा बोलाएका थिए। उनले करारका कर्मचारीको जागिरको निरन्तरतामा समस्या नहुने प्रतिबद्धता व्यक्त गरेको अस्थायी करार ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष श्याम सापकोटाले जानकारी दिए। उनले भने यस्तै सल्लाहकार ढकालले मौखिक प्रतिबद्धतापछि आफूहरूले तत्काललाई विरोधको कार्यक्रम स्थगन गरेको सापकोटाले बताएको जनाएका छन्। लिखित निर्णय प्रतिबद्धताको प्रतीक्षा गरेका छौं। उनले भने लिखित आउने भन्नु भएको छ। प्रधानमन्त्री कार्यालयबाट त्यति प्रतिबद्धता आएपछि अहिलेलाई आन्दोलन रोकेका छौं।

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

अजिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: नेपाली पेन्ट कम्पनी जसमिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुस्त गतिमा अघि बढ़िरहेको छ। पछिल्ला दुई महिनामा 10 समस्याग्रस्त सहकारीका 1754 जना बचतकर्ताले मात्रै करिब 2.5 करोड़ रूपियाँ फिर्ता पाएका छन्। सरकारले चक्रीय कोष मार्फत रकम वितरण गरिरहेको भए पनि वितरण प्रक्रिया न्यायोचित नभएको भन्दै सहकारी पीड़ितले असन्तुष्टि जनाएका छन्। कान्तिपुर कर्मी प्रकृति दाहालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी व्यवस्थापन गरिरहेको छ, जस अनुसार समितिले ती सहकारीका ऋण असुली र बचत फिर्ताको काम गर्दै आएको छ। सोही क्रममा सरकारले अध्यादेश मार्फत सरकारी ऐन संशोधन गरेपछि बचत फिर्ताका लागि चक्रीय कोष स्थापना गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालन गर्ने सो कोषमा पछि शोध भर्ना हुने गरी सरकारबाट प्राप्त र संस्थाहरूबाट असुली भएको रकम राखिन्छ। सोही रकमबाट क्रमिक रूपमा रकम फिर्ता गरिरहेको सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराम आचार्यले बताए। उनका अनुसार अषाढ़ 15 141 जना बचतकर्ताको 1,79,57,000 बराबरको बचत मिलान गरिएको छ। यस्तै गएको दुई महिनामा सहकारीका 154 जना ऋणीबाट 4,32,82,000 कर्जा असुली भएको समितिले जनाएको छ। सो अवधिमा बचत फिर्ता र बचत मिलान गरी कुल 1,895 जना लाभग्राहीको 4,43,48,000 बराबरको रकम व्यवस्थापन गरिएको समितिले जानकारी दिएको छ। कुनै व्यक्तिको एउटै सहकारीमा बचत छ र उसले त्यहाँबाट ऋण पनि लिएको छ भने उसले तिर्नुपर्ने र लिनुपर्ने बीचको हर हिसाब मिलानलाई बचत मिलान भनिन्छ। सहकारी पीड़ितहरू भने सरकारले न्यायोजित ढंगले बचत फिर्ता नगर गरेको गुनासो गर्छन्। अहिले समितिले 10,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई मात्र प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको दावी गरे पनि वितरण प्रक्रियामा अधिकांश सहकारी पीड़ित असन्तुष्ट रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशलभ केसीले बताए। उनले भने सहकारी पीड़ितको चित्त बुझेको छैन, बचत फिर्ता प्रक्रिया न्यायोचित छैन, व्यक्तिगत रूपमा पनि धेरैलाई अन्याय गरिएको छ। जति रकम उपलब्ध हुन्छ त्यसमा सबै बचतकर्ताको समान हक हुन्छ, त्यसैले सबैलाई पुग्ने गरी समान ढंगले वितरण गर्नुपर्दछ। कसैलाई 100% रकम दिए पनि कतिपयले कति पनि नपाएको उनले बताए। स्पष्ट आधार र मापदण्ड विनय

0: कारी संस्थाका 158 जना बचतकर्तालाई 20,53,768 रूपियाँ 70 पैसा फिर्ता गरिएको छ। लालीगुराँस बहुउद्देश्य सहकारी संस्थाका 349 जना बचतकर्तालाई 1,62,000, कृषि विकास बहुउद्देश्य सहकारी संस्थाका 88 जना बचतकर्तालाई 5,13,000, गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारीका 26 जनालाई 1,40,000, ओरिएन्टल को अपरेटिभका 23 जनालाई 1,42,000, हाम्रो सगरमाथा बहुउद्देश्य सहकारी 13 जनालाई 43,932 फिर्ता गरिएको छ। पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभका 7 जनालाई 41,465 रूपियाँ र नागरिक कल्याण बहुउद्देश्य सहकारी संस्थाका 6 जनालाई 37,019 रूपियाँ बचत फिर्ता गरिएको समितिको तथ्याङ्क छ। समितिले गत वैशाखमा 77 जना ऋणीबाट 3,40,08,000 र जेठमा 53 जना ऋणीबाट 1,27,73,000 असुली गरेको छ। 15 24 ऋणीबाट 23,31,917 रूपियाँ कर्जा असुल गरिएको समितिले जनाएको छ। समस्याग्रस्त सहकारीको पैसा फिर्ताका लागि सरकारले चक्रिय कोष स्थापना गरेको छ। शुरूमा गत वैशाखमा सरकारले 25 करोड़ रूपियाँ र संस्थाहरूको बचत तथा असुली मार्फत संकलित 35 करोड़ गरी 60 करोड़ रूपियाँ संकलन भएको थियो। सो रकमपछि शोध भर्ना हुने गरी कोषमा राखिएको छ। सोही कोषबाट समितिले बचतकर्तालाई रकम फिर्ता दिइरहेको हो। हालसम्म संघीय सरकारले 23 सहकारी संस्थालाई मात्र समस्याग्रस्त घोषणा गरेको छ। तीमध्ये थोरै रकम रहेका 3 सहकारीका बचतकर्ताको रकम यसअघि नै राफ साफ भइसकेको छ। बाँकी 20 सहकारीका बचतकर्ता मध्ये अषाढ 15 10 सहकारीका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। समस्याग्रस्त सहकारीमा 25,000 भन्दा कम बचत रहेका बचतकर्ता 17,000 र 25,000देखि 50,000सम्मका 9,000 बचतकर्ता छन्। ती समेत गरेर 1,00,000 सम्मका बचतकर्ता 36,522 र 1,00,000देखि 5,00,000सम्मका 21,619 बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेछ। 5,00,000 भन्दा बढ़ी बचत रहेका 18,303 जना छन्।
1: विश्वकै अग्रणी विमान तथा एयरोस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका 21 विद्यार्थी छनौट भएका छन्। उनीहरूले छनौट भएर भारतको बेंगलुरू स्थित केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करियर समेत शुरू गरेका छन्। मेकानिकल तथा एयरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईका अनुसार यो वर्ष छनौट भएका विद्यार्थी हाल बेंगलुरूमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी छन्। एयरबसमा एसिया क्षेत्रका नयाँ इन्जिनियरहरूको प्रवेश बिन्दु बेंगलुरू रहेकाले नेपाली विद्यार्थीले पनि त्यहीबाट आफ्नो करियर शुरू गर्ने गरेका छन्। उनले भने यसपालि छनौट भएका 21 जनाले बेंगलुरू पुगेर काम शुरू गरिसकेका छन्। यसअघि पनि हाम्रो कार्यक्रमबाट विद्यार्थी नियमित रूपमा एयरबसमा गइरहेका छन्। भट्टराईका अनुसार शुरूमा एयरबसले विभागसँग प्रत्यक्ष समन्वय गरेर विद्यार्थी छनौट गर्ने गरेको थियो। अहिले भने प्रक्रिया थप व्यवस्थित र संस्थागत बन्दै गएको छ। छनौट भएका विद्यार्थीलाई एयरबसले प्रारम्भिक चरणमा बेंगलुरूमा तालिम दिन्छ। त्यसक्रममा यात्रा बसोबास तथा प्रारम्भिक व्यवस्थापन कम्पनीले नै गर्ने व्यवस्था रहेको उनले बताए। त्यसपछि उनीहरू कम्पनीको आवश्यकता अनुसार विभिन्न परियोजना तथा देशमा खटिन सक्छन्।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगिङ गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगिङ गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: Red Bull, Babal Energy.
2: Daily Fru 197 ma, Ru 50 lakh ko bima. Tireko sampurna premium phirta. Surya Jyoti Sahi Plan.
3: Surya Jyoti Life Insurance, Jivan ko lagi.

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक समाचार।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिट, चिसो हरेस।
1: नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने गरी सहमति गरेका छन्। नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सह अध्यक्षतामा हिजो पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जीएससीको 13 बैठकले यस्तो सहमति गरेको हो। भारतले ढल्केवर मुजफ्फर तथा निर्माणाधीन ढल्केवर सीतामढ़ी 400 केवी प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1400 मेगावाट र निर्यात क्षमता 1650 मेगावाट पुर्याउने सहमति पनि गरिएको छ। निर्माणाधीन नयाँ बुटोल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनबाट प्रारम्भिक चरणमा 130 मेगावाटसम्म विद्युत आयात र 200 मेगावाटसम्म निर्यात गर्न सकिने सहमति भएको छ। बैठकले चमेलिया भारत 220 केवी डबल सर्किट अन्तर्देशीय प्रसारण लाइनको डीपीआर स्वीकृत गरेको छ। सो आयोजना सन् 2028 डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य पनि राखिएको छ। बैठकमा नेपालबाट बंगलादेशतर्फ थप 20 मेगावाट विद्युत निर्यातका लागि भारतको स्वीकृतिबारे पनि छलफल भएको थियो, तर भारतले बेहरामपुर भेडामारा प्रसारण लाइनको क्षमता सीमित रहेकाले तत्काल थप 20 मेगावाट विद्युत प्रवाह सम्भव नरहेको जानकारी दिएको बैठकमा सहभागी एक अधिकारीले बताएका छनृ।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतीय शिक्षाविद तथा पर्यावरण अभियन्ता सोनाम वाङचुक नयाँ दिल्लीस्थित जन्तर मन्तरमा 19 दिनदेखि आमरण अनशनरत छन्। उनी र ककृत जनता पार्टी सीजेपीले मेडिकल शिक्षाको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा नीट यूजी 2026 सहित विभिन्न परीक्षामा भएको अनियमितताको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा गर्न जवाब दिइरहेका छन्। सीजेपीको जन्तर मन्तरस्थित आन्दोलन हिजो 26 दिनमा प्रवेश गरेको छ। रोमन म्यागसेसे पुरस्कार विजेता वाङचुक 28 जूनमा आन्दोलनमा सहभागी भएका थिए र त्यसै दिनदेखि आन्दोलनलाई समर्थन गर्दै आमरण अनशन शुरू गरेका हुन्। सीजेपीका संस्थापक अभिजित दिपकेले अनशन शुरू भए यता वाङचुकको स्वास्थ्य बारे दैनिक जानकारी सार्वजनिक गर्दै आएका छन्। मंगलबार सार्वजनिक गरेको अध्यावधिक विवरणमा दिपकेले वाङचुकको मांसपेशी क्षय हुन थालेको, उनी तीव्र पीड़ामा रहेको बताएका छन्। तर अनशन अन्त्य गर्न

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथिपरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18049।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
8: ए, अहिलेको जमानामा पनि
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 0062।

डिजिटल नेपाल चोकमा अनिके हेक्याङ याम्मो लक्री हेक्याङ आइनन थोसा उसुर्गानु निङ्मक बक्पा ब्याङ्किङ रेलाबु फोकुम मुक्तिनाथ विकास ब्याङ्क रे तेन्छा आपलुङ चोगुवा मुक्तिनाथ विकास ब्याङ्क तेन्छा ब्याङ्क ओमेन ब्याङ्क तेन्छा ओ केमापोङ।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण हुन जेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-580, 99525-61-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52-504, 98421-26-987 र 98520-51-906।
10: के
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट, सेउ संस्था सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
14: त्यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
15: सेलिब्रेटिङ द हिस्ट्री एन्ड फ्युचर अफ सङ्खुवास्प, रेडियो सङ्खुवास्प 95.5।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
5: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ओहो, लु नमस्कार है सर। ओहो, लु नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 9865349444
8: र 0295901055।
9: More style, more design. Total Tailors.
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू, स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
18: नयाँ नेपालमा नयाँ नाम, निशान टेलर, स्थान खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
19: के त
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खुल्ने दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
19: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
19: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
19: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
19: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
19: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
19: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0294040084 र 98040485827।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: hekeng yamu lakuri hekeng. Ainan thosa usurbanu ningwa kebakpa banking relabu fokum. Muktinath Vikas Bank retencha aplungo choguga. Muktinath Vikas Bank. Tensa Bank omen, bank tensa of ketmapong.
1: खुशीको खबर खुशीको खबर खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295561165, 98421552504, 98421269987 र 98520519906।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

anything. रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सम्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
0: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
0: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-52-564, 98421926987 र 98520519906।
10: घडी 36 पला आज आनन्दाजी युगमा अमृत युग रहेको छ। आजको दिनमानको समय 34 घडी 10 पला बिहान सूर्योदय 5:19 जाँदा भयो। साँझ सूर्यास्त 6:59 जाँदा रहनेछ। आज श्री जगन्नाथ रथ यात्रा आजको पञ्चाङ्गमा उल्लेख गरेको छ भने आज मशान्त पनि हो, भोलि संक्रान्ति रहेको छ। भोलि श्रावण संक्रान्ति दक्षिणायन आरम्भ हुने भोलिबाट भोलि कण्डारक पूजा यानि कि हामीले भन्ने गर्छौं लुतो फाल्ने दिन भोलि हो। थारूमा गुरिया पर्व भोलि हो भने भोलि विशेष गरी बैतडीमा रहेको विश्वनाथ मन्दिरमा भोलिबाट साउने मेला पनि प्रारम्भ रहने दिन रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा प्रस्तुत छ ग्रह गोचर सूर्य। मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कर्कट राशिमा रहेका छन्। मंगलको अवस्था यतिखेर वृष राशिमा रहेका छन् भने विशेषतः बुध मिथुन राशिमा रहेका छन्, बृहस्पति कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र सिंह राशिमा रहेका छन् भने आजको दिनमा हेर्दा शनि मीन राशिमा छन्, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकहरूको लागि अश्लेषा नक्षत्र रहनेछ अनि आज जन्मिने सम्पूर्ण जातकको भने कर्कट राशि रहनेछ। रात्रिको 11:40 जन्मिनेको कर्कट राशि 11:41 उता जन्मिने जातकको लागि भने सिंह राशि रहनेछ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन्, ग्रहको हिसाबमा तपाईँको राशिले कसरी अगाडि बढाउँछ तपाईँको दिनलाई। मेष आदि बार राशि फल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा आफन्तहरूसँग सम्बन्ध राम्रो रहन्छ। तपाईँले गरेका कामबाट सबैलाई हौसला प्रदान रहनेछ। चौथो चन्द्रमा अलिकति मनमा चिन्ता भने वृद्धि रहनेछ। काममा सफलता युगको युग देखिन सकिने युग छ। आजको दिनमा लामो दूरको यात्राहरूमा सहज हुन्छ। पराक्रमिक युग हुँदा मन भने आनन्दमा रहने युगहरू पनि देख्न सकियो। इष्टमित्रहरूको साथ सान्निध्यमा आजको लागि राम्रो वृष राशिलाई संकेत छ। शेयर बजारमा मनज्ञ धनार्जन गर्न सकिने युग रहेको छ। मन प्रसन्न रहनेछ। तपाईँको काममा आजको दिनमा विशेष गरी उन्नति र प्रगतिहरूको लागि धेरै कुरामा सहज हुने खालको योग राशि मिथुन राशिलाई संकेत देख्न सकिने योग रहेको छ। आजको दिनमा तपाईँको लागि गर्दै आएका हरेक कामबाट उन्नति र प्रगतिको लागि राम्रो छ। लग्नमा यतिखेर गज केसरी योग परेको छ। चन्द्रमा स्वगृही बृहस्पति उच्च हुँदा मन प्रसन्न रहने खालका योग छन्। आजको दिन तपाईँको लागि असाध्य सुखद बन्न सक्ने योग रहेको छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नुको साथसाथमा मानसिक तनाव अलिकति केही वृद्धि रहनेछ। विपरीत लिङ्गहरूबाट केही धोका भन्नु न, प्रेममा सम्बन्धमा र वैवाहिक जीवनमा पनि केही अलि असहज खालको योगहरू देखिएकाले विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक ताकेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा सहज हुन्छ। मन प्रसन्न रहने खालका योग छन्। कृषि र पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिने खालका योग पनि राशिमा संकेत छ।
11: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
12: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
11: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
13: सम्पर्क
14: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
13: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
10: राशिमा यतिखेर तुला राशिको पालो परेको छ। मन प्रसन्न रहनेछ, मान सम्मानमा वृद्धि रहनेछ, अटेका तकेका कामबाट पनि सफलता हात पर्दै जाने योग भएकाले आजको दिनमा धेरै कुरामा सहज आजको राशिबाट संकेत छ। लामो दीर्घ यात्राहरूमा सहज हुनेछ। वृश्चिक राशिको लागि ग्रह हेर्दा सातौं मंगल जग्गाको कारोबारमा सफलता, प्रेममा सफलता, पशु चौपायबाट भने केही घाटा पो हुन्छ कि भन्ने शंका रहेको छ भने आठौं सूर्य हड्डीको समस्याले औषधिमा खर्च वृद्धि रहन्छ। मन प्रसन्न रहनुको साथ साथमा काममा सहज हुनेछ। इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रा छन्। मन तपाईँको लागि हर्षित रहने खालका योगहरू राशिबाट संकेत देख्न सकिन्छ। सप्तम घरको बृहस्पति र चन्द्रमाले गर्दा ऐश्वर्य थपिनेछ। सबैले तपाईँको प्रशंसा गर्छन्। कुनै जिम्मेवारीको कामहरू कालमा आइलाग्न सक्ने योग रहेको छ। पारिवारिक रमझममा दिन व्यतीत राशिमा संकेत देख्न सकिन्छ। साढे सातको शनि भए पनि अलिकति तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू देख्न सकिन्छ। आजको दिनमा मन प्रसन्न रहनेछ। तपाईँले कार्य गर्दाखेरि विशेष सावधानी अपनाउनु भयो भने आजको लागि सहज हुने खालका योगहरू पनि देख्न सकिन्छ। आजको दिनमा लामो दीर्घ यात्राहरूमा पनि सहज हुन्छ। मन प्रसन्न रहने खालका योगहरू पनि देख्न सकिन्छन्। इष्टमित्रहरूले साथ दिने खालका योग भएकाले आजको दिनमा सहज हुन्छ। मन भने हल्का रहँदा मन प्रसन्न रहन्छ। साथीभाइको हौसलामा अगाडि बढ्नु राम्रो मान्न सकिन्छ।
14: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
13: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
14: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
13: सम्पर्क
14: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73 6001।
13: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
15: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
16: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
15: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
16: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहन्छौ। हामी प्रत्यक्ष रूपमा तपाईहरूसँग भएका विभिन्न जानकारी दिन्छौ र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहन्छौ। 98453 97658 र 98142376601 सीधा सम्पर्कमा हामी रहनेछौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भएको छ, स्वागत गरिहाल्छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म उदयपुर लिम्चुङ बङ्गाल पालेदेखि चन्द्रबहादुर मगर।
0: चन्द्रबहादुर मगर कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर चन्द्रजी?
1: खोटाङ एफएमबाट।
0: खोटाङ एफएमबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो नातिनीको बारेमा गुरु।
0: नातिनीको साल महिना गते समय भनिदिनु त।
1: 2076 साल माघ महिनाको 24 गते शुक्रबारको दिन।
0: माघ महिनाको 24 गते शुक्रबारको दिन कति बजे भयो जन्म?
1: 3:04 मिनटमा।
0: 3:04 मिनटमा भयो जन्म है
1: हजुर।
0: यो दिउँसोको 3-4 हो कि रातिको 3-4 हो?
1: दिउँसोको।
0: दिउँसोको 3:04 मिनटमा कुन जिल्लामा भयो जन्म?
1: यी उदयपुरको लिम्चुङबुङ यो इलाका हस्पिटलमा, यी लिम्चुङ बारामा
0: भयो जन्म। 2076 सालको माघ महिनाको 24 गते 3:04 मिनटमा जन्म भएको है?
1: 76 साल।
0: त्यही त, 76 सालको माघको 24 गते के बार थियो अरे यो दिन?
1: शुक्रबार।
0: राशिको नाम छोरीको हो?
1: नातिनी।
0: हर्क कुमारी अथवा हरिमाया नाम राख्नु, मिथुन राशि हुन्छ। लग्नमा राहु रहेछ, अलिक छुच्छे खालको स्वभावको छ, जिब्रोमा सामान्य समस्या। बोली ढिलो आएको हो कि अड्केर बोल्नुहुन्छ?
1: अड्किन त अड्किँदैन, अहिले कलतिरै गाईघाटतिर बोक्सेमा पढ्दैछ।
0: अलिकति बोलीमा समस्याहरू देखिन्छ। घरमा एकजनाको अकालमा कोही मान्छे तपाईँ घर परिवारमा मृत्यु भएको देखिन्छ, को थाहा पाउनुहुन्छ? को छ अकालमा तपाईँ घरमा मृत्यु भएको मान्छे? उहाँको नाम के? सत्ताहरू लाउने केही गर्नु भएको छैन?
1: गरेको छैन।
0: सत्ताहरू लाउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। बच्चालाई बिहिबारको व्रत राखिदिनु होला। अलिकति मन चञ्चलै छ, असाध्य चञ्चल, असाध्य चुलबुले। 9 वर्षसम्म भ्रामरी भन्ने ग्रह चलिरहेको छ। यो भ्रामरीको शान्ति गराउने गुरु चन्द्रलीको शान्ति, चन्द्रग्रहणीको शान्ति, बिहिबार र पूर्णिमाको व्रत राखिदिनु होला। यति गरिसकेपछि धेरै कुरामा शुभ हुने खालको लक्षण देखिएको छ है त
1: हजुर।
0: अरू केही? एक अङ्क राम्रो हुन्छ, पहेँलो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईँसँग निरन्तर रहनेछौ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा गरिरहन्छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त छ, मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ, कोही आउनु भएको छ है भनेर। म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? डोटीबाट नाम के भन्नुभयो? अलि आवाज सानो आयो, ठुलो आवाजमा बोलिदिनु न है।
2: चित्रधामी
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ?
2: बडी केदार एफएमबाट।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर?
2: दाजुको छोराको बारेमा,
0: दाजुको छोराको साल महिना गते समय भनिदिनु त,
2: 2078 साल,
0: हजुर
2: 2078 साल पौष महिना,
0: 78 सालको पौष महिना कति गते,
2: 8 गते
0: कति बजे,
2: 8:15 बिहान,
0: 8 बजे 8 गते बार के थियो, हजुर अलि अलि जाँगा चलाएर बोलौ न, म फोन काटिहाल्नु त, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दा र भूत भविष्य अनि वर्तमान समयदेखि जिज्ञासाहरूको समस्याको समाधान लिएर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ। हामी 98453 97658 र 98142-73-601 कोही हुनुहुन्छ, हामी उहाँको फोनलाई सम्बोधन गर्नेछौ। हामी यतिखेर भरतपुर चितवनबाट सनातन रेडियो नेटवर्कको स्टुडियोबाट कार्यक्रमलाई केही साथमा सञ्चालन गरिरहेका छौं। नेपालभर हामी काठमाडौँ गएका छौं, काठमाडौँ एक दिन चाहिँ हेरौं, राम्रो उपस्थित रह्यो, सबै सबैलाई साधुवाद छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यतिखेर कोही आइसक्नु भएको इशारा प्राप्त मिलिरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर,
3: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: शङ्खुपसभा
0: कुन गाउँमा हुनुहुन्छ यतिखेर?
3: नगरपालिकामा
0: हजुर, कुन नगरपालिकामा?
3: सन्तपुर नगरपालिका।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ त्यहाँनिर?
3: शङ्खुपसभा सिन्धु गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरो नन्दको बारेमा।
0: नन्दको साल महिना गते समय थाहा छ?
3: थाहा छ गुरु।
0: भनिदिनु त साल महिना गते समय?
3: 2062 साल, फागुन 27 गते।
0: के बार परेको थियो?
3: शनिबार 5 बजेर 14 मिनट जाँदा गुरु।
0: दिउँसो कि बिहान?
3: बिहान शुक्रबार।
0: कुन जिल्लामा भयो जन्म?
3: यहाँ शङ्खुपसभामै हो।
0: शङ्खुपसभामा तपाईँको नन्द भन्नुभयो? यो तपाईँको 26 गते शुक्रबारको राति 27 गते बिहान हुने बेला होइन? राशिको नाम तिसिया नक्षत्रको तेस्रो पावबाट नाम जोर छ। राशिको नाम होम कुमारी, कर्कट राशि हुन्छ, लग्नमा राजयोग परेको छ, असाध्य राम्रो भाग्य छ। चौथो माङ्गलिक वैवाहिक जीवनमा बिग्रिन सक्ने योग, अलिकति संगतहरू बिग्रिएको छ। नवदेखि जागिरमा उन्नति प्रगति, पैसा कमाउनेमा उन्नति प्रगति राम्रो छ। अलिकति थोरै मात्र यो माङ्गलिकले गर्दा संगत बिग्रियो, अलिकति टाउको रोगी दाँतको रोगी हो। अलिकति ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरा राम्रो हुन्छ है।
3: व्यवसाय के गर्दा राम्रो हुन्छ गुरु?
0: व्यवसाय व्यवसायको लागि कृषिमा काम गरे हुन्छ, पशुपालन गरे हुन्छ, राम्रो छ छिना। अलिकति चौथो माङ्गलिक छ, माङ्गलिक परेको मान्छेको वैवाहिक जीवनमा धोका हुन्छ, विशेष ध्यान दिनु है।
3: कति वर्षदेखि कति वर्षसम्म गुरु?
0: यो सधैँ भइलाई हुन सक्छ, यसलाई शान्तिहरू गरिसकेपछि राम्रो हुन्छ। आँखसँग के अरे सुनसँग विवाह गर्ने, दुईजनाको चुनाव हेराएर मात्रै अगाडि बढ्ने अनि बल्ल राम्रो हुन्छ है त।
3: कति वर्षसम्म बिहे गर्नुपर्छ गुरु?
0: 25 वर्षभित्रमा बिहे गरिसक्नु राम्रो हुन्छ। 25 वर्ष पछाडि फेरि सङ्कटा भन्ने कुरा आउँछ, त्यसले अलिक अशुभ हुन्छ, पहिले नै शान्ति गरे राम्रो।
3: विदेश जान कस्तो छ गुरु?
0: 25 वर्षभन्दा पहिले राम्रो छैन, 25 वर्ष पछाडि राम्रो हुन्छ। अहिले बिहा गरेपछि भाग्य चम्किन्छ अनि बल्ल राम्रो हुन्छ, तर माङ्गलिक परेको छ, पढाइमा अलिक मन लागेन। पढाइ त राम्रो हो, पढाइमा मन लागेन, ग्रहहरू बिग्रेका छन्, शान्तिहरू गरेर अगाडि बढ्नुपर्छ है त।
3: कुन विषय पढ्दा राम्रो हुन्छ गुरु?
0: कमर्स विषय, एजुकेसन विषय लिने।
3: अनि घरको वास्तु कस्तो छ गुरु?
0: घरको वास्तुको लागि ठिकै छ, राम्रो छैन, बाबासँग अलिक कुरा मिल्दैन, बाबालाई रोगी देखाउँछ है।
3: बाबालाई रोगी देखाउँछ गुरु?
0: हजुर, के भएको छ?
3: बाबा अलिक रोगी रोगी हुनुहुन्छ, औषधि खाइरहनुहुन्छ,
0: त्यही देखिन्छ, अरू कुरामा राम्रो छ है त।
3: यसको नन्दको बारेमा यसो घर घरि घर बनाउन सक्छ छ गुरु?
0: आफ छ, राम्रो हुन्छ,
3: घर बनाउँदा राम्रै हुन्छ त गुरु?
0: हजुर,
3: केही वर्षभित्रमा कि अलिक पछाडि गुरु?
0: अहिले राम्रो छ, यो 25 वर्ष पछि झन् ग्रह बिग्रिन्छ, अहिले जे गरे पनि अहिले गर्दा राम्रो हुन्छ है त।
3: अनि उसको शिव रङ शिव अङ्क गुरु?
0: सबैभन्दा राम्रो 7 अङ्क राम्रो हुन्छ, यो तपाईँको नन्दको लागि चाहिँ पूर्व दक्षिण राम्रो, रातो सेतो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
3: अनि बुवा मम्मीसँग हजुरबाहरूलाई पानीमा फिलेमासँग कस्तो हुन्छ?
0: सबैसँग राम्रो हुन्छ है।
3: मामा माइतीसँग
0: राम्रो सबै भने के हो, सबै भने के हो, सम्बन्ध राम्रो हुन्छ। तर माङ्गलिक परेको मान्छेको श्रीमानसँग चाहिँ बिग्रिन्छ है त।
3: जान पनि पछि पर्छ भन्दा पछि मात्रै राम्रो हुने रहेछ नि।
0: हजुर हो।
3: जय श्री राधे गुरु।
0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: राधे राधे गुरु।
0: राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ भने? मैले
2: भोजपुरबाट धनमान राई।
0: धनमान राई भोजपुर कुन ठाउँमा हुनुहुन्छ धनमानजी?
2: भोजपुरको यो हटवागढी गाउँपालिका।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हटवागढीमा?
2: अहिले रेडियो लालीकुरा।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले छोराको बारेमा।
0: कति सालमा जन्मिनुभयो छोरा?
2: 2061 साल चैत्र 16 गते मंगलबार बिहान 8:50 भोजपुरमा।
0: भोजपुरमा छोरा हो? ए हजुर। ए प्रभु, ए प्रभु, छोरा हो भनेको मैले भन्दै थिएँ, फोन डिस्कनेक्ट भएछ। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत, भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग बोलिरहेका छौं। हामी कहिले कहाँ भेटिरहेका छौं, कहिले कहाँ भेटिरहेका छौं। आज हामी एक दुईवटा मेसेजहरू तपाईँलाई पढेर सुनाउँछु, के मेसेज आएको छ र त्यसको बारेमा तपाईँहरूलाई पनि हामी जानकारी दिने एउटा प्रयास गरिरहन्छौ। एउटा मेसेन्जरमा मेसेज आएको रहेछ दुर्गाजीको। राधा राजे गुरु, यतिखेर अहिले बृहस्पति अन्द कि शुक्र लागेको छ रे, यो समय यस बेलामा नयाँ धार्मिक ठाउँमा जान मिल्छ कि मिल्दैन भन्नुभएको छ। बृहस्पति अस्त, शुक्र अस्त भएको बेला अभिमान्छेले एउटा के आउँजी के आयो लु पूजै गराउन रे भनेर अलिकति घरमा पनि पूजा गर्न छोड्नु भएको छ अरे। त्यसो नगर्नु होला, त्यो गर्नु भनेको राम्रो भएन है, ख्याल गर्नु होला। तपाईँहरूले के गर्नु पर्यो भने कामिष्टिक यज्ञ के हो भनेर बुझ्नु पर्यो क्या। कामनायुक्त मनले गरेको कर्म चाहिँ नगर्नु भन्ने कुरा हो अहिले, बुझ्नुभयो नि होइन। त्यही भएको हुँदा तपाईँले विशेष ध्यान दिनुहोला एउटा कुरा, बृहस्पति अस्त, शुक्र अस्त यस्तो बेलामा चाहिँ नूतन कर्म तर कामिष्ट, जस्तै अब कोही मान्छेको चाहिँ अन्नप्राशन भयो, अन्नप्राशन गराउन मिल्यो, कसैको नारायण गराउन मिल्यो, श्राद्ध गराउन मिल्यो, अष्ट चिरञ्जीवीको पूजा पनि गर्न मिल्यो, सबै कर्महरू गर्न मिल्छ। तर के हो भने तपाईँले के बुझ्नु पर्यो भने जुन कर्म मेरो यो फलानु भाकल पूरा होस् है भगवान भनेर गरियो भने राम्रो भएन है। त्यसो भएको हुँदा तपाईँले विशेष ध्यान दिनुहोला। आज म एक दुईवटा कमेन्ट पनि लिन्छु हाम्रो पात्रो एप्लिकेशनमा। तपाईँले पनि भर्खरै हाम्रो पात्रोमा गएर कमेन्ट लिनु, कमेन्ट गर्नुभयो भने हामी त्यो कमेन्ट वाचन गर्छौं, चिनाचे हेर्न सक्दैनौं त्यहाँबाट है। हामीलाई बिना भण्डारी अनि प्रज्ञा घिमिरेले हिजो अस्ति पनि कमेन्ट गर्नुभएको रहेछ, मदन पाण्डेजीले पनि, राधे राधे गुरु भन्नुभएको रहेछ, खोटाङ मंगल भाइले पनि हिजोको दिनमा पनि कमेन्ट गर्नुभएको रहेछ, राधे राधे, जय श्री राधे गुरु भन्नुभएको रहेछ। 23 घण्टा अगाडि राधे राधे गुरु हाम्रो परिवारभित्र ठूलो मम्मी खस्नु भएको छ, तर इण्डियामा हो, हामी छोरीहरूको बिहा भएको छैन, यो साल तुलसीको व्रत बस्नु अनि रोप्नु हुन्छ कि हुँदैन गुरु भन्नुभएको छ। सबै कर्म गर्नुहुन्छ, तुलसीको पूजा, टीका लाउने, दसैँ तिहार सब मनाउनुहुन्छ, मजाले हुन्छ है। रविन बोहरा राधे राधे गुरु लेख्नुहुन्छ, आजै मात्रै राधे राधे गुरु महिलामबाट सनातन रेडियो नेटवर्कबाट सुनेर साथ दिइरहेको छु भन्नुभएको रहेछ। अर्को कमेन्ट छ साउथ असफल दीपकजीले कमेन्ट गर्नुभएको रहेछ, उहाँले छोराको बारेमा हेराउन चाहनु भएको छ। आज चाहिँ हामी धेरै दिनपछि फोनमा कुराकानी गरिरहेका छौँ, आज कमेन्टबाट हेर्न सकिएन दीपकजी। अन्य समयमा तपाईँको पालो पर्यो भने हामी हेर्ने नै छौं। अहिलेलाई कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भूत, भविष्य अनि वर्तमान समितिको विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौ कार्यक्रमको यतिखेर मध्य भागमा एकैछिन छोटो विश्राम लिन्छु विश्रामपछि उपस्थित भएर तपाईँ कमेन्टहरू पनि हेर्नेछौ फोन कलमा पनि प्रत्यक्ष कुराकानी गर्ने नै छु एकैछिन छोटो विश्राम
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
6: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भनिदिने एउटा प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरि नै रहन्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, को हुनुहुन्छ अनि कहाँबाट हामीसँग सम्पर्कमा आउनु खोज्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर। ए भगवान, जय श्री कृष्ण। कोही कोही हुनुहुन्छ तर सम्पर्क हुन सकेन। हजुर हजुर, राधे राधे। आवाज किन त सानो आयो त हजुर? ए भगवान, अलि राम्ररी बोलिदिनु न ल, अलि जाँगर चला। मैले धेरैचोटि भन्ने गरेको छु तपाईँहरूले जाँगर चलाउनुहुन्न भनेर, होइन? ए हजुर, राधे राधे। कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो सम्पर्क भने हुन सकिरहेको छैन। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौ। यतिखेर को हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे गुरु। राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म भोजपुर जिल्लाबाट गणेश बिका बोलेको हजुर।
0: गणेशजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: हामी त यो जलजला एफएमबाट।
0: कहाँ हुनुहुन्छ अहिले?
1: म भोजपुरमै हो तर त्यो हामी मोबाइलबाट सर्च गरेर सुने।
0: कुन जलजला एफएम भने कहाँ छ?
1: जलजला कि के भन्छ सनातन है, सनातन रेडियो, सनातन
0: सनातन रेडियो नेटवर्कबाट सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर, सनातन।
0: पहिले कहाँबाट सुन्ने गर्नु भएको थियो कार्यक्रम?
1: हामी रेडियो भोजपुरबाट सुन्थ्यौँ गुरु। रेडियो भोजपुर गयो, नआउनु भयो
0: है, नआउनु भयो गयो होइन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म आफ्नै बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2022 साल चैत महिनाको 15 गते सोमबार बिहान 5:25
0: 5:25 बिहान
1: हजुर जन्म भयो भोजपुरमै। हजुर
0: भोजपुर तपाईँको आफ्नै हो?
1: आफ्नै हो गुरु, आफ्नै।
0: 14 गते जाँदो 15 गते लाग्दो हो?
1: हजुर हजुर हजुर।
0: के बारको दिन जन्म भयो अरे?
1: आइतबार राति सोमबार बिहान।
0: राशिको नाम चाहिँ रोहिणी नक्षत्रको चौथो पावबाट बुद्धिराज नाम आउँछ तपाईँको, वृष राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ। लग्नमा सूर्य मंगल एकदम खरो है, पैसा निकै कमाउनु भयो होइन?
1: हजुर
0: मस्त मान्छे पनि खरो हो, एकदम जुझारो हुनुहुन्छ। बेलामा दुईटा बिहे गर्ने योग थियो, के गर्नुभयो? आँखसँग बिहे गर्नुभयो कि साँच्चीकै बिहे नै गर्नुभयो?
1: त्यस्तो त भएन गुरु, अब त्यस्तो कोही दुईटा बिहे त गरिएन। अब
0: मैले मिलाएर बुझ्नु पर्यो होइन, अरूलाई भन्नु भएन होइन त?
1: हजुर हजुर,
0: हो नि पक्का। अनि अब रिस उठ्छ है धेरै?
1: रिस त अब खासै त्यस्तो त छैन, अलिअलि त अब उठिहाल्छ नि कोही बेला। अब
0: पत्नीसँग ठ्याक्कै कुरा मिल्दैन है?
1: हजुर अलिअलि अब अलिक।
0: दाजुभाइले पनि मजाले ठगे होइन?
1: हजुर
0: दाजुभाइले पनि ठग्ने एक छ, राम्रो छैन सम्बन्ध।
1: दाजुभाइबाट चाहिँ ठगिएकै छु, अब दाजुभाइहरूले ठगेकै छन्।
0: अलि अलि बिस्तारै भन्नु क्या, फेरि सुन्छन् त्यहाँ ओल्लो घर पल्लो घर होला। अब यो तपाईँलाई चन्द्र ग्रहण युग लागेको छ, ग्रहण युगको शान्तिहरू गर्नु, पूर्णिमाको व्रतहरू बस्नु, चौथो बृहस्पति भएको मान्छे होइन? अहिले 61 वर्ष हुनुभयो। अहिले तपाईँलाई अलिकति ग्रहमा केतु भन्ने ग्रह छ, 60 वर्षदेखि बुध पनि चलिरहेको छ, भ्रामरी पनि छ, सामान्य ग्रहहरू छन्। शान्तिहरू गराउनु, एकचोटि महामृत्युञ्जय जपहरू गराएर अगाडि बढ्नु होला। पूर्णिमाको दिन व्रत बस्नु राम्रै हुन्छ होइन? मान्छे तपाईँ भाग्यमानी आँटिलो जोसिलो मान्छे हो, त्यस्तो आत्तिनुपर्ने ग्रहहरू छैन है त?
1: हजुर।
0: अरू केही?
1: अरू त्यही त अब यो फलामको विषयमा, फलामको काम त गरिरहेको छु, साधारण ठिकै छ।
0: पैसा भयङ्कर कमाउनु भयो।
1: मलाई यसो बाइक साइकमा के कस्तो
0: हुन्छ क्या, तपाईँलाई फलाम फाप्छ? फाप्छ भन्नानिखेर जताबाट जान पनि भएन, कामहरू गर्दाखेरि होटल व्यवसाय, फलम व्यवसाय, कृषि व्यवसाय, माटो व्यवसाय गर्नु राम्रो हुन्छ है त?
1: त्यही त बाइक किन्ने सोचमा छु गुरु, अब त्यही भएर फाप्छ फाप्दैन कस्तो हुन्छ त्यो
0: पाइयो पाइयो किन्न पाइयो अब फाप्छ भनेर फेरि त्यो यो बुढेसकालमा किनेको बाइकले कहिले काहीँ केही न केही हुन सक्छ। अलिक सावधानी हुनु, ग्रहहरू शान्तिहरू गरेर किन्दा राम्रो, महामृत्युञ्जय जपहरू गरेर अनि यसो रुद्रचण्डी पाठहरू गरेर लो भगवान म किन्दैछु भनेर यसो भगवान्लाई सम्झेर किन्दा झन् राम्रो है।
1: हजुर अनि के छोरा छोरीसँगको सम्बन्ध के कस्तो होला?
0: ठिकै छ, राम्रै छ, दाजुभाइसँग राम्रो छैन, अरूसँग राम्रै हुन्छ। तपाईँ प्रश्न वक्ता हो, ड्याङडुङ बोलिदिइहाल्ने मान्छे।
1: हजुर हजुर
0: है,
1: अनि कुन रङ कुन अङ्क
0: तपाईँलाई सबैभन्दा राम्रो? कालो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो, पश्चिम दिशा राम्रो हुन्छ, भाग्यमानी हुनुहुन्छ। अहिले बुढेसकालमा पनि फेरि कतै कतै केही न केही होला फेरि है, अहिले मैले भने जस्तो त्यसलाई सावधानी हुनु, अरू राम्रो छ ल। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो भोजपुरबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौ। श्रावण महिनाको लागि केही भनिदिनु न गुरुदेव भनेर मलाई वेदना मगरले पदमपुर चितवनबाट कमेन्ट गर्नुभएको छ। श्रावण महिना यसै पनि भगवानको महिना हो, भोले बाबाको महिना हो, भगवानलाई झुला खेलाउने महिना हो। यसमा अब चतुर्मास पनि प्रारम्भ रहन्छ, केही न केही त्याग गरौं, व्रत भनेको त्याग्नु हो है। अब यो तपाईँले त्याग गर्नु भएन, मेरो त व्रत हो नि भन्ने उल्लो घरमा गएर मजाले पल्लो घरकी ठुली आमाको कुरो काट्नु भयो भने राम्रो हुँदैन। यस्तै यस्तै कुरा हुन्, अब यसको बारेमा भोलिदेखि म विस्तृत रूपमा जानकारी गराउँछु, तर विशेष प्रश्नहरू राख्नु भयो भने अझ राम्रो हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: दार्चुलादेखि राजेश तामाङ।
0: दार्चुलाबाट नाम के भन्नुभयो?
2: राजेश धामी।
0: राजेश धामी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर राजेशजी? कोही हुनुहुन्थ्यो तर सम्पर्कमा उहाँ सक्नु भएन हामीसँग जोडिनको लागि। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौँ। हामी प्रत्यक्ष रूपमा छौ, कोही हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हेलो
0: हजुर, बोलु न।
3: म भोजपुरबाट लक्ष्मी राई बोलेको गुरु।
0: भोजपुर त जिल्ला हो नि, पालिका गाउँ भन्नु न, कम्तीमा तपाईँको गाउँको नाम पनि हामीले सुन्न पाइयो।
3: सडानन्द नगरपालिका 10 बोलेको गुरु।
0: सडानन्द 10 नम्बर? फेरि गाउँको नाम चाहिँ? दस नम्बर साना छ त, ओ पल्लो पल्लो डाँडादेखि उतासम्म छ अनि होइन। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: म छोरीको बारेमा हेर्न चाहन्छु गुरु।
0: छोरीको साल महिना गतेसम्म भनिदिनु त।
3: 2073 फागुन 23 गते सोमबार बेलुकी 5 बजेर अर्चासमिलेट जाँदा गुरु।
0: 5 बजेर
3: अर्चासमिलेट जाँदा जन्म भएको।
0: 48 कि 48?
3: 4-8 अर्चास।
0: साँझको समय हो।
3: हजुर हजुर।
0: कहाँ भयो जन्म छोरीको?
3: शङ्खसभामा खादबारी हस्पिटलमा गुरु।
0: शङ्खसभा अनि अस्ति हामी खादबारी आउँदा भेट्न आउनुभयो कि भएन?
3: हामी आएनौँ, थाहा पनि भएन गुरु, यहाँ बिरामी पनि थियौ।
0: एक महिनासम्म कार्यक्रम सुन्नुहुँदो रहेछ भनेपछि कहिले काहीँ मात्रै कार्यक्रम सुन्नुहुँदो रहेछ हो?
3: हजुर यस्तो कहिले काहीँ भर्सात नै।
0: हामी दिङ्ला आयो भने भेट्न आउने कि नआउने?
3: दिङ्ला आउनुभयो भने त आउँछौँ, हाम्रो अलिक नजिकै पर्छ।
0: पक्का हो?
3: हजुर।
0: हामी अब दिङ्ला आउने कुरा छ, कतिको फोन आउँछन् दिङ्लाबाट। दिङ्ला बजारमा आएर बस्ने, सडानन्द धाम हेर्ने एउटा ठुलो रहर छ। अस्तिको पालि अलिअलि इच्छा गरेको पुरा भएन होइन? ल ठिक छ, 73 सालको फाल्गुनको 23 गते 5:48 मिनटमा साझा, छोरा कि छोरी भन्नुभयो?
3: छोरी।
0: राशिको नाम कीबाट कृतिका नाम आउँछ, मिथुन राशि हुन्छ, लग्नमा राहु, एकदम एकोरी भेडी जिद्दी स्वभाव, राम राम राम राम राम, कति छुच्ची छोरी पाता है?
3: हजुर एकदम छुच्ची छोरी,
0: धेरै नि क्या, धेरै नि, अलिअलि त सबै हुन्छन् होइन, होइन त राहु चलाएको छ, पढ्न फेरि कति पनि मन छैन, पढाइमा राम्रो छैन,
3: पढ्नु त फिटिकै छैन गुरु।
0: अनि अब एक कुरो मात्रै गरेर भन्यो हुँदैन, अनि के छ, को मान्छे हो तपाईँको घरको आग्ने कुरोमा? कोही मान्छे अकालमा मृत्यु भएको रहेछ नि त, घरदेखि पूर्व दक्षिणको कर्नरतिर, त्यही को छ त्यहाँ, ठुलो बा काका देवरहरू कोही बित्नु भयो कि के छ? अनि उहाँले कहिले त्यो पूर्व दक्षिणको कर्नरमा कहिले तर्साउने, घन्टी बजाउने कि त्यस्तो आवाज सुन्नु भएको छ, आवाज दिने?
3: हजुर कहिले काहीँ हुन्छ गुरु, त्यस्तो हुन्छ, कहिले काहीँ चाल गर्छ,
0: चाल गर्छ। अनि घरमा सप्त लाउनु पर्दैन?
3: हजुर त्यो चाहिँ लाएको छैन अहिलेसम्म।
0: सप्त लाउँदाखेरि बाबुलाई पैसा दिनुपर्छ, बाबुलाई के पैसा दिनु है? होइन
3: त्यहाँ अब लाउनु पर्छ नि गुरु, त्यहाँ अब नराम्रै हुन्छ,
0: लाउनु भएन भने यो छोरीको पनि बिहे पनि बिग्रिन्छ। यो राहु भन्ने कुरा चलिरहेको छ, सूर्य ग्रहणीको शान्ति गर्ने, आइतबार घर परिवारमा सबैले चोखो खाने, अनि छोरीलाई अब 19 वर्षसम्म राहु छ, यो राहुको शान्तिहरू गर्ने, मृत्युञ्जयका कवचहरू घाँटीमा लगाउने, त्यो कवच हामीसँग प्राप्त हुन्छ होइन, कवचको लागि चाहिँ दिउँसो तपाईँले हामीसँग सम्पर्कमा रहने, अनि त्यति गरेपछि धेरै कुरामा शुभ हुन्छ। अलि एकोरी बढी जिद्दी स्वभावकी भएन है, यसलाई ख्याल गर्नुपर्छ, आफूले पनि केही कुराहरू गर्नुपर्छ, नभए ग्रह शान्ति गरेर कवचलाई चाहिँ केही न केही सुधार हुन्छ है त।
3: हजुर हुन्छ गुरु। अनि हाम्रो वास्तु कस्तो के छ गुरु?
0: वास्तुको बारेमा ठिकै छ, आग्नेयकोणमा पानी टोइलेटहरू केही देखिन्छ, यहाँबाट के छ? आग्नेयकोण भनेको पूर्व फर्किँदा दाहिने दाहिनेहातपट्टि त्यो राख्न हुँदैन थियो, अब अरू कुरा पछि फेरि सल्लाह गरौँ, दिङ्लामा आएपछि चिना गर्नु भएको छ?
3: हजुर चिना छैन नानीको त गुरु।
0: चिना अहिले पनि कोरेर दिङ्लासम्म डेलिभरी पनि गर्न मिल्छ, अथवा तपाईँले चाहिँ त्यहीँ आएको बेला भेट्न पनि सक्नुहुन्छ है त।
3: अनि पछि के हुन्छ भविष्यमा नानीको गुरु?
0: भविष्यमा तपाईँले कति गर्नुहुन्छ, अब राहु चलिरहेछ, राहुको शान्ति गर्नुभयो भने केही कुरामा राम्रो हुन्छ, अन्य त बिग्रिन सक्छ, ध्यान दिनुहोला। अहिले छुट्टिन्छु, राधे राधे।
3: अनि गुरु उयो के त भन्नु भने यस्तो राशि त
0: नाम मैले के भने भन्नु त, नाम चाहिँ
3: कृतिका कि के भन्नुभयो?
0: कृतिकाको मिथुन राशि हुन्छ,
3: कृतिकाको मिथुन राशि हुन्छ। अनि अनि शुभ रङ शुभ अङ्क चाहिँ गुरु?
0: रातो पूर्व एक अङ्क है।
3: अनि बाबा आमासँगको सम्बन्ध?
0: सबै ठिक छ, एक कुरोपनलाई कसैसँग पनि कुरो मिल्दैन, उसलाई भनेको कुरो भयो भने हो नभए गाह्रो छ, कुट्न सक्छैन हाम्रो उसलाई, त्यति धेरै एकोरी क्या, धेरै नै क्षुद्र स्वभाव।
3: हजुर अनि पढाइ के कस्तो हुन्छ त गुरु?
0: मैले अघि भनिसकेँ पढाइमा कमजोरी छ, अब तपाईँले कवचहरू लाउनु भयो, मैले भनेको सबै कुरामा बिस्तारै बिस्तारै गर्दै जानुभयो भने केही कुरामा सुधार हुन्छ।

0: समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ र हामीसँग जोडिएर तपाईँ आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू तपाईँ लिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा कोही हुनुहुन्छ, म स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्कर सभाबाट अभिषेक कार्की बोल्दैछु गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर?
1: शङ्कर सभामै सुन्छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2069 साल चैत महिनाको 2 गते शुक्रबार बिहान 4:30 बजे
0: 4:30 बजे बिहान हो।
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: शङ्खा सभा नै हो।
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
1: शङ्खा सभा एफएममै।
0: कहाँ हरेक गाउँ चाहिँ?
1: मेरो यता धर्मदेवी नगरपालिका पर्छ गुरु।
0: अहिलेको धर्मदेवी नगरपालिका गाउँको नाम कति नम्बर वडा पर्छ घर?
1: धर्मदेवी नगरपालिका 2 थुङलिङबाट हो।
0: कतिको सुन्ने गराउँछ त गाउँमा यो ज्योतिष दर्पण कार्यक्रम?
1: मजाले नै सुन्नुहुन्छ गुरु, घर घरमै सुनिराख्नु भएको हुन्छ।
0: यो छोरा कि छोरी हो?
1: छोरा हो गुरु।
0: के बारको राति के बारको बिहान हो छोरा?
1: बिहिबारको राति शुक्रबार बिहान 4:30 बजेमा हो गुरु।
0: कति गते राति कति गते बिहान?
1: 1 गते राति 2 गते बिहान।
0: छोरा हो?
1: हजुर हजुर।
0: चिना कोरिसक्नु भएको छ कि छैन?
1: चिना बनाउनु भएको छ गुरु, यही एकजना गुरु हुनुहुन्थ्यो।
0: चिनामा नाम के छ? चोला कान्त
1: होइन के लेखनाथ के को भन्नुहुन्थ्यो?
0: नाम बिग्रिएछ। 69 चैत्र 1 गतेको राति 2 गते बिहान हुने बेला 4:30 बजे नि त?
1: हजुर।
0: यो मान्छेको नाम चोला कान्त, चिनामा नाम के छ त्यही अनुसार ध्यान दिनु। मेष राशि हुन्छ, लग्न रहेको छ मकर, मकर लग्नको मालिक शनि, शनि गएर बसेको छ उच्च भएर राम्रो छ, पढाइ लेखाइमा ठिक छ, ग्रहण योगको शान्ति गर्नु, आमा र बाबुको कुरो कहिले मिल्दो रहेनछ, झगडा परिरहन्छ हो?
1: हजुर एकदमै।
0: तपाईँ र तपाईँको श्रीमानको झगडा परिरहन्छ होइन त?
1: हजुर।
0: तपाईँ अलि एकोरी हुनुहुन्छ, श्रीमान पनि झन् एकोरो हुनुहुन्छ, एकदम ध्यान दिनुहोला। फलामको काम फाप्नु फाप्छ तपाईँको श्रीमानलाई है?
1: हजुर।
0: छोराको लागि पढाइमा राम्रै हुन्छ, ग्रहहरू ठिक छन्, आतिनु पर्दैन, एउटा चन्द्रग्रहणको शान्ति गर्ने, यसो कहिलेकाहीँ बेला बेलामा ग्रहका पूजाहरू गर्दै गर्ने ठिक छ। नराम्रो छैन, के छ विशेष जिज्ञासा?
1: विशेष जिज्ञासा अलिक पढाइमा चाहिँ कमजोर कमजोर नै छ।
0: हजुर।
1: अनि यसको त्यही हो अलिकति किन
0: पढाइको लागि त्यस्तो अशुभ होइन यो। अब तपाईँको अलिकति घर परिवारको वातावरण, आमा बाउ झगडा गरेपछि छोरोले के भन्ने, तपाईँले पनि झगडा गर्नु भएन, पढाइको लागि राम्रै हुन्छ, ग्रहण युगको शान्ति गर्ने, बेला बेलामा यसो रुद्री पूजाहरू लाउँदै गर्ने, चण्डी पूजा लाउँदै गर्ने, नवग्रहको ध्यानहरू गर्दै गर्ने राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन है त?
1: हजुर। अनि यो वास्तु सम्बन्धी अलिकति?
0: वास्तु सम्बन्धी ठिक छ, नराम्रो छैन।
1: अनि यो नानीको बाबा मम्मीसँगको सम्बन्ध?
0: छोराको ठिकै छ, आमा र बाबुको झगडा रात दिन पर्छ।
1: हजुर। अनि यसको शुभ अङ्क, शुभ रङ?
0: सबैभन्दा राम्रो कालो रङ, दक्षिण दिशा पश्चिम दिशा राम्रो, 6 अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौँ। यतिखेर तपाईँका कमेन्ट भए हामी कमेन्ट पनि हेर्नेछौँ र कहाँबाट तपाईँले हामीलाई यतिखेर फोन गर्दै हुनुहुन्छ, कहाँदेखि फोन लागेन है? तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि 98453 97 658 र 98142-73-601 सम्पर्क भने गर्न सक्नुहुन्छ र हामीसँग विभिन्न जानकारी लिन सक्नुहुन्छ। हामीलाई फेसबुकमा पनि लक्ष्मण सुवेदी 333 सर्च गरेर भेट्न सक्नुहुन्छ, टिकटकमा पनि, युट्युबमा पनि जताततै हामीलाई तपाईँ देख्न सक्नुहुनेछ। एउटा कमेन्ट आएको छ हाम्रो पात्र एप्लिकेशनमा, तपाईँको पनि हुन सक्छ कमेन्ट, सम्पर्कमा रहनुहोला। गुरु राधे राधे, म रोशन राई, खोटाङ जन्ती

गाउँपालिकाबाट हो गुरू, हाल भारतको पंजाब लुधियानाबाट हो गुरू। कुनै एकजना विद्वानले टिकटकमा भन्नुभएको छोटो भिडियो देखेको थिए गुरू, मान्छे जन्मदा भाग्य लिएर जान्छ रे, मरेर जाँदा कर्म लिएर जान्छ रे, यो कुरा साँचो हो गुरू? हो भने अलि बुझ्ने तरिकाले भनिदिनुहोस् न गुरू भन्नुभएको छ। भाग्य लानुको अर्थ के हो भने, के अरे, कर्म लानु भनेको तपाईँले पाप गर्नुभयो भने यहाँ नरकतिर जाइन्छ, दुःख योनिमा जन्म हुन्छ, फेरि कुकृत्य गर्नलाई मन लाग्छ। राम्रो कर्म गर्नु भएको रहेछ भने फेरि तपाईँ वैकुण्ठ जान पाइन्छ, भगवान धाममा जान पाइन्छ, फेरि सुखी योनिमा जन्म लिन पाइन्छ भन्ने कुरा हो कर्मको लागि। भाग्य भनेको त मान्छे जुन बेलामा जन्मिएको छ त्यो बेला एकवटा भाग्य ग्रहहरूको एक आपसमा तालमेल लिएर आएको हुन्छ, त्यसैलाई नै भाग्य भनिन्छ। जुन हामीले ग्रह भन्छौ त्यही नै भाग्य हो। त्यसो भएको हुँदा यो कर्म र भाग्य, कर्म लानु भनेको तपाईँले गरे काम लाने होइन, सकारात्मक काम गर्नुभयो, अरूलाई ठग्नु भएर रहन्छ, पाप कर्म चिताउनु भएर रहन्छ भने तपाईँ वैकुण्ठ जाने, फेरि पनि राम्रो योनिमा जन्म लिने, फेरि पनि सुख सुविधामा रहने, तर नराम्रो काम गर्नुभएको छ, चोरी डकैती फटाई होइन अन्य कामहरू गर्नुभएको छ भने फेरि निज योनिमा जन्मिएर असाध्य तपाईँले दुःख संघर्ष गरिबीको कोखमा जन्मिएर जति संघर्ष गर्दा पनि हुँदैन त्यो खालको हुन्छ क्या हजुर। सबै कुराहरू तपाईँले अलिकति कुराहरू कम कम बुझ्नुहुन्छ भन्दै गएको छु, कति बुझ्नु भएको छ। कर्म राम्रो गरौँ, त्यही भएर अहिलेलाई चाहिँ जे भयो भयो, भोलिको अवतारलाई पनि अलिक राम्रो होस् भन्ने हिसाबले, फेरिको जन्मलाई पनि राम्रो होस् भन्ने हिसाबले पनि कर्म गरौं भन्दै कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट आजको लागि चाहन्छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गबाट रहनेछ। तपस्तम्भको लागि भने आज्ञा दिनुहोस्। राधे राधे।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
10: आयो सबको घर घरमा।
11: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: रेडियो सङ्खुवा सभाको
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाइ खोल्ने,
13: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।
14: संघीय संसद अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा थारू आयोगको काम कारवाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ। बैठक महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो 1 बजे बस्ने भएको हो। र तीन सभा बैठक दुई साताका लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने गरी आगामी साउन 14 गते बस्ने जानकारी दिएका हुन्। सभामुख अर्यालले बैठक साउन 14 गते बिहान 11 बजे बस्ने जानकारी दिएका हुन्। उनले सांसदहरूलाई नागरिकसँग पुग्न आवश्यक भएकाले समेत संसद स्थगित गरिएको बताएका छन्। प्रतिनिधि सभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसदबीच विश्वास सम्वाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि भएको अर्यालको भनाइ छ। सभामुख अर्यालले जनताका आवाज आकांक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र संसदका निर्णयलाई पुनः जनता माझ स्थापित गर्ने द्वितर्फी दायित्व नै जनप्रतिनिधित्वको सार भएको उल्लेख गरेका छन्। वर्षा शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढ़ने क्रम जारी छ। गैराती कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको छ। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ़न सक्ने अनुमान गरिएको हो। कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। ब्यारेजका 52 मूल ढोका र 4 नहर गरी 56 ढोका रहेका छन्। दुईजनाको ज्यान लिएपछि नियन्त्रणमा लिन खोजी हुँदै आएको जंगली भाले हात्ती धुर्वेलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले फेला पारेको छ। निकुञ्जका सूचना अधिकृत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले ध्रुवे गैराती 10:30 बजे निकुञ्जको पश्चिम क्षेत्र सुखीवार पोस्ट नजिक भेटेपछि डाट गरेर निगरानीका लागि सेटेलाइट प्रविधिमा आधारित कलर राखेको जानकारी दिए। हात्ती बस्ती नजिक आए त्यसलाई जंगल फर्काउन तत्कालै निकुञ्जको टोली परिचालन हुने उनले बताएका छन्। हात्तीको दारा समेत काटेको उनले जानकारी गराएका छन्। ध्रुवे हात्तीले गत असार 20 गते मध्यरातमा भरतपुर महानगरपालिका 23 जगतपुर बेलहट्टाका 25 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोरा भरत बोटेलाई आक्रमण गरेको थियो।
15: प्रतिरोधात्मक आ टिकाउ हुलास छ त अरू

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: ओहो जेठा, बजार हिल कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छ जस्ता पाता नि किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्नु?

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: जस्ता पाता पर्दो छ मनमोहन टिकाउ पनि।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी चेन कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो इलाम कारागारबाट 48 लाख रुपियाँ भन्दा बढ़ी नगद बरामद भएको छ। जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले कारागारमा छापा मारेर सो रकम बरामद गरेको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार कारागारका नाइकी चौकीदार र एक कैदी गरी तीनजनाले राखेको 48 लाख रुपियाँ भन्दा बढ़ी नगद फेला परेको हो। ढकालका अनुसार बरामद रकम मध्ये 24,000 भारतीय रूपियाँ पनि छन्। घटनापछि बरामद रकमको स्रोत सम्भावित अवैध कारोबार तथा कारागारभित्रको आर्थिक गतिविधिबारे थप अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यात्रुवाहक ठूला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारीको मूल्यको 80% ऋण दिन पाउने भएका छन्। मौद्रिक नीतिमा उल्लेख सो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले हिजो निर्देशन दिएको हो, जस अनुसार कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात 80% कायम गर्न सकिने व्यवस्था गरिएको छ। लेदो सहितको पहिरोले गोर्खाको आरूघाट माछाखोला सड़क अवरूद्ध बनेको छ। गैराती धार्चे गाउँपालिका साथ खानी बेसीमा कच्ची सड़कमाथि रहेको ठाडो खोलाबाट ढुङ्गा माटो सहितको लेदो आई बाटो पूर्ण अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई राम्रो व्यवहार गर्नका लागि चेतावनी दिन हिजोदेखि इरान विरूद्ध आक्रमणको नयाँ लहर शुरू गरेको बताएका छन्। उनले तेहरानलाई समयसीमा दिन आफूलाई मन नपर्ने भन्दै धरातल बुझेर व्यवहार गर्न भनेका हुन्। यसअघि राष्ट्रपति ट्रम्पले इरानले आगामी हप्ता वार्तामा नआएमा तेहरानका पुल र विद्युत संयन्त्रमा आक्रमण गर्ने धम्की समेत दिएका थिए।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट छेउ, शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295-90-667 र 98420-22-667।

0: digital nepal chakma anike hekyang yamu lakuri hekyang ainan thosa usurbanu ningwa kebakpa banking la labu phokum muktinath vikas bank le tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha os kepmapong
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
6: आयो सबको घर घर मा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको नबुदा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान हजारी एक बुद्धचोक बाटो दूरसंचार जाने बाटो।
19: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 97438640084।
20: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
21: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
20: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
21: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
20: प्रोप्राइटर लक्ष्मी काफ्ले।
21: सम्पर्क 9843347262,
20: 9010555585
21: र वाट्सएप नम्बर 9852286646।
22: ओहो लु नमस्कार है सर।
23: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
22: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
24: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
22: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
24: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
22: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
24: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
22: डिजाइनर सुमन ठटाल, 9615349444
24: र 0295901055।
22: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
25: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 7 68 98 5 20 55 7 68।
9: साथै 98 5 20 55 7 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 5161165, 98421552504, 98421262987 र 98520519906।
12: NCSA कम्प्युटर सेन्टर खादबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनु।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1 प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 49 50।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोट कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 9842 82 776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295 60 580, 99520 160 580 र 99421 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा।
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
10: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
11: दाँत खुल्ने दाँत सफा गर्न्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने पिच दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295 90 660 र 98420 22 660।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले,
12: सम्पर्क 98433 47 262,
10: 98 10 55 55 85
12: र वाट्सएप नम्बर 98 5 20 28 646।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
16: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत

0: घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्राक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843347262,
1: 9810555580
0: र व्हाट्सएप नम्बर 9852286646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
5: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्धटोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्धटोल, संखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी

website. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG Lights.

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
2: सरकार र मीटर ब्याज क्रेडिट बीच सहमति हुन नसक्दा उनीहरूको मार्च पास यात्रा बाराको निजगढ़मा रोकिएको छ। धनुषाको तिरहुतिया गाछीबाट पैदल मार्च पास यात्रा शुरू गरेको पाँच दिनमा निजगढ़ आइपुगेका उनीहरू गृहमन्त्री सुदन गुरूङसँगको वार्ताका लागि तीन दिनदेखि त्यही रोकिएका हुन्। निजगढ़ उद्योग वाणिज्य संघमा बास बसेका मीटर ब्याज पीड़ित सरकारसँग सम्झौता हुने आशमा काठमाडौँसम्मको मार्च पास यात्रा रोकेर बसेका छन्। दुई दिन गृहमन्त्री सुदन गुरूङसँग छलफल भए पनि सहमति हुन नसकेको मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानले जानकारी दिए। गृहमन्त्री गुरूङ तीन दिन यता वार्ताका लागि बारामा छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आज पुनः वार्ता हुने जानकारी दिएका छन्। सरकारसँग सहमति नजुटे मार्च पासलाई निरन्तरता दिने पासवानले बताए। मीटर ब्याज पीड़ितले छ बुधे माग अघि सारेका छन्। मीटर ब्याज अपराध उन्मूलन घोषणा गरिनुपर्ने, मीटर ब्याज विशेष ऐन निर्माण, मीटर ब्याज न्यायाधिकरण गठन हुनुपर्ने उनीहरूका माग छन्। यस्तै मीटर ब्याज केन्द्रीय कार्यदल गठन, जिल्लामा पनि कार्यदल र प्रत्येक जिल्लामा सहजीकरण समिति गठन हुनुपर्ने उनीहरूको माग छ।
1: नेपाली कंग्रेसले लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ। यसका लागि कंग्रेसले लुम्बिनी प्रदेश सभाको संसदीय दलको बैठक आज दिउँसो बोलाएको छ। लुम्बिनी कंग्रेस एमालेको मुख्य सत्ता साझेदार दल हो। कंग्रेसको समर्थनसहित लोसपा जसपा सहितको समर्थनमा 2081 साउन 7 गते एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए। कंग्रेसले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको एमाले तत्काल सत्ता नछोड्ने संकेत गरेको छ। सरकार जोगाउन नेपाली कम्युनिष्ट पार्टी नेकपासँग छलफल शुरू गरेको छ। 87 सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले 83 सदस्य मात्र बहाल छन्। ती मध्ये एमालेका 29, कंग्रेसका 29 र नेकपाका 13 सदस्य छन्। नेकपाका 13 मध्ये एकजना सभामुख हुन्। सरकार सञ्चालनका लागि 42 सदस्यको समर्थन आवश्यक पर्छ। त्यसैले तीनजना प्रदेश सभा सदस्य रहेको लोसपा सरकार गठनमा दुई ठूला दलका लागि नेकपा र लोसपा वा चार सदस्य रहेको राप्रपा निर्णायक बन्न सक्छन्।
2: संघीय संसद अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा थारू आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ। बैठक महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ।
1: यसै प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। सभामुख अरियालले डोलप्रसाद अरियालले बैठक साउन 14 गते बिहान 11 बजे बस्ने जानकारी दिए। उनले सांसदहरूलाई नागरिकसँग पुग्न आवश्यक भएकाले समेत संसद स्थगित गरिएको बताए। प्रतिनिधि सभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसदबीच विश्वास संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि भएको अरियालको भनाइ थियो। सभामुख अरियालले जनताका आवाज आकांक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र संसदका निर्णयलाई पुनः जनतामा स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार भएको उल्लेख समेत गरेका छन्।
2: उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षण गर्न सरकारको ध्यान आकर्षण गराएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझाव सहितको ध्यान आकर्षण गराएको हो। सिंहदरबार पुगेर अभियानका अध्यक्ष कृष्ण प्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम उपभोक्ताको हित संरक्षण गराउनेतर्फ मुख्य सचिव कार्कीलाई अनुरोध गरेको हो। अभियानले श्रावण महिनादेखि शुरू हुने साना ठूला चाडपर्वलाई लक्षित गरेर समयमै चाडपर्व लक्षित कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएको छ। भण्डारीले उपभोक्ता संरक्षण ऐन 2075 पनि समय सापेक्ष सुधार गर्न सरकारलाई सुझाव दिएको बताए।
1: ब बाराको करैया माई गाउँपालिका तीन गालो पट्टिकी बजनीमा इटाभट्टाको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। 11 वर्षीय रोशनी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले बताए। गौतम इटा उद्योगले खनेको खाल्डोमा वर्षाले पानी भरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। मधेसमा जताततै यस्ता खाल्डाहरू रहेका छन्। सड़क निर्माण, बालुवा गिटी झिक्दा, माछा पालनका लागि पोखरी खनेर व्यवहारिसे छाडिएका यस्ता खाल्डामा पानी जमेर सो घटना जस्ता दुर्घटनाहरू पटक पटक हुने गरेको बताइएको छ। उता स्याङ्जाको गल्याङ नगरपालिका छ वनपालेमा आज बिहान पहिरोले गोठ पुरिदा 65 वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ। ढुङ्गा माटोले बनेको खरले छाएको एक तले कच्ची गोठमा काम गरिरहेका बेला गोठमाथिबाट अचानक खसेको पहिरोले थापालाई पुरेको प्रहरीले जनाएको छ।
2: वर्षात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढ़ने क्रम जारी छ। गैराती कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्यूसेक पुगेको छ। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ़न सक्ने अनुमान गरिएको हो। कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। ब्यारेजका 52 मूल ढोका र 4 नहर गरी 56 ढोका छन्। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्खायाम शुरू भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपाल सहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ। असार श्रावण र भदौ महिनामा पूर्वी पहाड़ी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ़ने गर्दछ। सप्तकोशीमा पनि बहाव बढ़ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ़ने गरेको छ।
1: दुईजनाको ज्यान लिएपछि नियन्त्रणमा लिन खोजी हुँदै आएको जंगली भाले हात्ती ध्रुवेलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले फेला पारेको छ। निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले ध्रुवे हात्ती गए राती 10:30 बजे निकुञ्जको पश्चिम क्षेत्र सुखीभार पोस्ट नजिकै भेटिएपछि डार्ट गरेर निगरानीका लागि सेटेलाइट प्रविधिमा आधारित कलर राखेको जानकारी दिए। ध्रुवे हात्तीको दायरा समेत काटिएको बताइएको छ। ध्रुवे हात्तीले गत असार 20 गते मध्यरातमा 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षका छोरा भरत बोटे लाई आक्रमण गरी ज्यान लिएको थियो। दुईजनाको ज्यान लिएपछि हात्तीलाई नियन्त्रणमा लिन दबाव बढ़ेको थियो। ध्रुवे हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाको ज्यान गएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए।

LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई उचित व्यवहार गर्न चेतावनी दिन इरान विरूद्ध नयाँ आक्रमण शुरू गरेको बताएका छन्। उनले तेहरानलाई समय सीमा दिन आफूलाई मन नपर्ने भन्दै धरातल बुझेर व्यवहार गर्न भनेका हुन्। यसअघि राष्ट्रपति ट्रम्पले इरानले आगामी साता वार्तामा नआएमा तेहरानका पुल र विद्युत संयन्त्रमा आक्रमण गर्ने धम्की समेत दिएका थिए। इरानले बहराइन र कुवेत लगायतका अमेरिकी सैन्य क्षेत्रहरूमा आक्रमण गरेको दावी गरेपछि सो घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यता इरानका शीर्ष वार्ताकार मोहम्मद वागेर गालिबाफले अमेरिका लगातार आक्रमणका बीच तेहरानले सम्झौताको पालना गर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन्।
2: खेलकुद समाचारको साथमा
3: एलजी लाइट्स गुड।
4: अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै फिफा विश्वकप फुटबल 2026 को फाइनलमा पुगेको छ। अर्जेन्टिनाले एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गरेको हो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। कतारमा विश्वकप उपाधि जितेको अर्जेन्टिनाले अब आगामी सोमबार नेपाली समयअनुसार पौने 1 बजे हुने फाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 पराजित गरेको थियो। इंग्ल्याण्ड सन् 2018 पनि सेमी फाइनलमै रोकिएको थियो। इंग्ल्याण्डले सन् 1966 यता विश्वकप जित्न सकेको छैन। इंग्ल्याण्डले फ्रान्ससँग पर्सि शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई पूजनी र तारा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606879 र मोबाइल नम्बर 9842287676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 9843347262,
8: 9010555580
9: र वाट्सएप नम्बर 9852028646।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
9: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
16: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
18: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली 98528344 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: NCSA कम्प्युटर सेन्टर खाँदारी संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
9: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, शङ्खुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295771647।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59801, जनक पौडेली 98520 58344 र 0295602048।
5: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
7: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615 39444
9: र 0295901055।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको
13: व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180950।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: लवै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5504, 98-421-26-987 र 98-520-51-906।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् के कुरा थियो?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
12: यो मेरो सुट त। हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरूण पूर्वकै चर्चित डिजाइन टेलर्स खादबारी बनाइ सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन डिजाइन टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
15: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842827776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
19: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
20: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9852016580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सम्खुवा सभा।
21: आयो सबको घर घरमा।
22: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
22: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842857841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
4: 9010555580
2: र वाट्सएप नम्बर 9852028646।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-49।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सम्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली 98520-58-344 र 0295-60-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सम्कुवा सभा।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98520-61-580 र 98421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सम्खुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520-55-768, 98520-55-768।
12: साथै 98520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

गर्न सार्वजनिक वस्तु सेवा र विकास निर्माणका क्रियाकलापहरू जनअपेक्षा बमोजिम सञ्चालन गर्ने संस्कारको विकास गर्न सबै टेवा पुग्दछ। सार्वजनिक सुनवाईले जिम्मेवार पदाधिकारीहरूलाई सार्वजनिक वस्तु सेवा सुविधाका बारेमा सेवाग्राहीबाट पृष्ठपोषण प्राप्त गर्ने अवसर प्रदान गरी कमी कमजोरीहरू सच्याउन मद्दत गर्दछ। यसरी सार्वजनिक सुनवाईले जिम्मेवार पदाधिकारीहरूलाई निरन्तर नागरिकहरूप्रति जवाबदेही हुन र पारदर्शिता रूपमा शासन सञ्चालन गर्न समेत उत्साहित गर्दछ। यही सिद्धान्तलाई आत्मसात गर्दै खाद्य नगरपालिकाको कार्यालयले सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गर्न नेपाल पत्रकार महासंघ संघ सभालाई जिम्मेवारी दिएको छ। सार्वजनिक सुनवाईका लागि हामीले खादबारी नगरपालिकाका विभिन्न वडामा सेवा लिएर आउनुभएका 150 भन्दा पनि प्रत्यक्ष सेवाग्राहीसँग सर्वेक्षण गरेका छौं, जसको नतिजा यस प्रकार रहेको छ। सेवाको सन्तुष्टिमा हामीले सोधेका थियौं, तपाईँले यस कार्यालयबाट समग्रमा कतिको सन्तुष्ट पाउनुभयो भन्ने प्रश्नमा सन्तुष्टमा 10 जना, ठिकै जा 38 जना र असन्तुष्टमा 2 जना हुनुहुन्छ। त्यस्तै सेवा लिन जाँदा कर्मचारीको व्यवहारप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा सन्तुष्टमा 6 जना, ठिकैमा 41 जना र असन्तुष्टमा 3 जना। नागरिक बडापत्रमा उल्लेख भए अनुसार तपाईँले प्राप्त गर्नुपर्ने सेवामा लागेको समय प्रति कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा सन्तुष्टमा 11, ठिकैमा 38, असन्तुष्टमा 1 जना हुनुहुन्छ। त्यसै गरी कार्यालय नियमित रूपमा कर्मचारीहरूको उपस्थितिको समय पालना कार्य सुस्थता सञ्चालन भएको छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा विश्वस्तमा 11, ठिकैमा 37 र अविश्वस्तमा 2 जनाले मत दायर गर्नुभएको छ। त्यस्तै तपाईँले सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नुभयो भन्ने प्रश्नमा तिरेको छैन भन्ने 49 जना हुनुहुन्छ, एकदमै कम भन्नेमा 1 जना हुनुहुन्छ, धेरै तिरेको भन्नेमा कोही कसैले मत दायर गर्नुभएको छैन। यस कारणले सार्वजनिक चासो तथा समस्या समाधान गर्न औषध कति दिन लगाउने गरेको छ भन्नेमा 1 दिन 24 जनाले भन्नुभएको छ मत दायर गर्नुभएको छ, 2 दिन 14 जनाले भन्नुभएको छ भने धेरै दिन भनेको 2 दिन भन्दा बढी चाहिँ 12 जनाले मत दायर गर्नुभएको छ। यस्तै यस संस्थाले दिने सेवाप्रति तपाईँ कतिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा विश्वस्तमा 16, ठिकैमा 33 र अविश्वस्तमा 1 जनाले मत दायर गर्नुभएको छ। यस कारणले प्रदान गरेका सेवाको बारेमा अरूलाई जानकारी गराई कतिको प्रचार गर्नुभएको छ भन्ने प्रश्नमा धेरैमा 12 जनाले मत दायर गर्नुभएको छ, ठिकैमा 21 र गरेको छैनमा 17 जना हुनुहुन्छ। यस संस्थामा कार्यरत कर्मचारीप्रति तपाईँको विश्वास कतिको छ भन्ने प्रश्नमा धेरैमा धेरै

आफैमा कुनै चालिसजना हुन्छ गाउँ ठुला बडाको सातजना र मध्यस्थकर्ता चारजनाको पनि दुवा छ। यसै गरी यस कार्यालयमा तपाईँले एउटा कामको लागि कतिपटक धाउनु पर्यो भन्नेमा एकपटक भन्नेमा 21 जना हुन्छ, दुईपटक भन्नेमा 19 जना हुन्छ, तीनपटक भन्नेमा 10 जना हुन्छ। त्यस्तै कार्यालयको भौतिक अवस्था कस्तो छ भन्नेमा अति राम्रोमा 17 जनाले बचाएर गर्नुभएको छ, ठिकैमा 31 र नराम्रोमा 2 जनाले गर्नुभएको छ। कार्यालयमा भएको नागरिक बडापत्रबारे तपाईँलाई जानकारी छ भनेर 6 मा 14, आंशिक जानकारी छ भन्नेमा 31, कुनै जानकारी छैन भन्ने 7 जना हुन्छ। कार्यालय र सेवाग्राही बीचको सम्बन्ध कस्तो छ भन्नेमा अति राम्रोमा 4 जनाले, ठिकैमा 43 र खासै छैनमा 3 जनाले। सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति कति प्रतिशतसम्म हुने गरेको छ भन्नेमा 20% जति 4 जनाले बचाएर गर्नुभएको छ, 50% भन्दा माथि 41 त थाहा छैनमा 5 जनाले बचाएर गर्नुभएको छ। त्यस्तै सभाबाट कानुन बनाउँदा र कार्यपालिकामा नीति नियम निर्देशिका र मापदण्ड तर्जुमा गर्दा छलफलमा प्रतिनिधित्व भएको छ भन्ने प्रश्नमा 6 मा 4 जना ठिकै छ भने 41 त प्रतिनिधित्व साह्रै कम छ भने 5 जना हुनुहुन्छ। त्यस्तै तपाईँको विचारमा सेवाग्राहीले नागरिक बडापत्रको उपयोग कुन सम्बन्ध गरेका छन् भन्ने प्रश्नमा धेरैमा 7 जनाले मतदान गर्नुपर्छ, कममा 35 जनाले नै गरेको छैन भने 8 जना हुनुहुन्छ। तपाईँको विचारमा सेवा प्रदायकहरूले नागरिक बडापत्र अनुसार कति हदसम्म सेवा प्रदान गरेको जस्तो लाग्छ भन्नेमा धेरैमा 6 जनाले, ठिकैमा 35 र अति कममा 9 जनाले मतदान गर्नुभएको छ। त्यस्तै तपाईँको विचारमा उजुरी वेदिकाको उपयोग कुन हदसम्म भएको छ भन्ने प्रश्नमा धेरै भएको छ भने 2 जना हुनुहुन्छ, ठिकै भएको छ भने 39 र भएको छैन भने 9। अर्को सिफारिसको लागि चाहिने आवश्यक कागजातहरूको प्रश्न जानकारी पाउनुभयो भन्ने प्रश्न पाएँ भने 14 जना हुन्छ, ठिकै पाएँ भने 29, स्पष्ट पाइन भने 7 जना हुनुहुन्छ। कुनै किसिमको लागि लाग्ने जस्तो बाहेक अतिरिक्त रकम दिनुभयो भन्नेमा दिएमा कसैले मतदान गर्नुभएको छैन, थोरै दिएमा 5 जना हुनुहुन्छ, मागिएन र दिएन पनि भन्ने 45 जना हुनुहुन्छ। त्यहाँबाट लिने सिफारिस लिँदा कसको सहयोग लिनुभयो भनेर आफैमा 31 जना हुनुहुन्छ, मध्यस्थकर्ता र कार्यालयकै मान्छे 15 र नेता ठुलाबाट 4 जना। राजस्वको कससँग उठाउने गर्दछन् भन्ने प्रश्नमा सबैसँग उठाउँछन् भने 22, सीमित व्यक्तिसँग मात्र उठाउँछन् भने 3, आयको आधारमा उठाउँछन् भने 35 जना हुनुहुन्छ। शुल्क सेवा दस्तुरको को कससँग उठाउने गर्दछ भन्नेमा सेवाग्राहीसँग उठाउने गरेका छन् भने 39, कुनै सेवाग्राहीसँग उठाउने गरेका छन् भन्ने 11 जना मतदान गर्नुभएको छ। त्यसै कार्यालयमा सरसफाइ अवस्था कस्तो छ भन्ने प्रश्नमा राम्रोमा 19, ठिकैमा 31 र खराबमा 0, कसैले मतदान गर्नुभएको छैन। कार्यालयमा सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धी गुनासो गर्दा त्यसमाथि कारवाही कति गरिन्छ भन्ने कुरा प्रश्नमा तुरुन्तै हुन्छ भनेमा 10, पटपटक भनेपछि मात्रै हुन्छमा 36 र जति भए पनि हुन्न भने 4 जना मतदान गर्नुभएको छ। तपाईँको विचारमा नगरपालिकाले पूर्वाधार सम्बन्धी कार्यक्रम के कस्तो किसिमले गर्छ भन्ने प्रश्नमा नियमित र राम्रोसँग छ भने 8 जना हुन्छ, ठिकै गर्छ भने 40 जना हुन्छ, नियमित रूपमा गर्दैन भने 2 जना हुन्छ। तपाईँको नगरपालिकामा विकास निर्माणको स्थिति कस्तो छ भन्ने प्रश्नमा राम्रो छ भन्ने 11 जना हुन्छ, ठिकै भन्ने 36 जना हुनुहुन्छ भने हराममा 3 जनाले मतदान गर्नुभएको छ। तपाईँको पालिकामा सञ्चालन गरेका आयोजनाहरू कतिको प्रभावकारी छन् भन्ने प्रश्नमा प्रभावकारी छन् भने 15 जना हुन्छ, ठिकै छन् भन्नेमा 28 र प्रभावकारी छैनन् भने 7 जना मतदान गर्नुभएको छ। स्थानीय सरकारमा आयोजनाको बिल भुक्तानी दिने व्यवस्था कस्तो छ भने सहजमा 23, असहजमा 6, ठिकैमा 21 र 18 कसरी मतदान गर्नुभएको छैन। नगरपालिकाको आयोजना सम्पन्न भएका चार्ज पास गर्दा प्राविधिकलाई रकम दिनुपर्छ भनेर पर्दैन भने 50 जना हुनुहुन्छ, नागरिक लिन्छन् भने कसैले मतदान गर्नुभएको छैन, रकम नदिए असहज मान्छन् भन्ने कुरा मतदान गर्नुभएको छैन। आयोजना सञ्चालन गर्दा नगरपालिकाबाट प्राविधिक सहयोग कतिको पाउनुभयो भने सजिलै पाइयो भने 34 जना हुनुहुन्छ, कहिलेकाहीँ पाइयो भने 16 जना हुनुहुन्छ, मागदानी पाइएन भने

0: कसैले मजा गर्नु भएको छैन। नगरपालिका विकास निर्माणका बारेमा जानकारी मात्र पाउनुहुन्छ भने सजिलै पाइन्छ भने 43, सोधेपछि मात्र पाइन्छ 3, सोधे पनि पाइँदैन भने 4 हुनुछ। नगरपालिकाबाट आचार संहिता पालन भएको छ भने पालन भएको छमा 29, ठिकै पालना भएको छ भने 21, कति पनि पालना भएको छैन भने कसैले मतदान गर्नुभएको छैन। आयोजना सञ्चालन गर्दा नगरपालिकाले कतिको सहयोग पाउनु भएको छ भनेर धेरै सहयोग पाएको छु भने 24, ठिकै सहयोग पाएको छु भने 26, र निरुत्साहित गरिन्छ भने कसैले मतदान गर्नुभएको छैन। खाद्यान्न नगरपालिका आर्थिक स्रोत कस्तो छ भन्ने, आवश्यक स्रोत उपलब्ध छ भने 37, कम स्रोत उपलब्ध भन्ने 11, र अति कम स्रोत उपलब्ध भन्ने 2 हुन्छ। काम गर्ने प्रणाली प्रक्रिया कस्तो छ भन्ने प्रश्नमा अति सरलमा 22, ठिकैमा 23, र जटिलमा 5 मतदान गर्नुभएको छ। कार्यालयमा भएका कर्मचारीको वित्त व्यवस्थापन र परिचालन सिप कस्तो छ भनेको भन्ने प्रश्नमा आवश्यक सिप छ भने 31 हुनु छ, आवश्यकता भन्दा कम छ भने 9, सिप निकै कम छ भने 10 हुन्छ। नगरपालिकाको आमदानी र खर्च कार्यालय बाहिर सूचना पार्टीलाई टाँसेको देख्नुभयो भनेको, टाँसेको देखेको छु भन्ने 14, कहिलेकाहीँ टाँसेको देखिन्छ 8, खोइ कतै देखिन भने 2 हुन्छ। कार्य सम्पूर्णको आधारमा मूल्याङ्कन भएको छ कि छैन भन्नेमा 6 भन्ने 29, ठिकै मूल्याङ्कन हुने गरेको छ भने 19, कहिले पनि भएको थाहा छैन भन्ने 1 हुन्छ। कार्य सञ्चालन संरचनाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ भन्नेमा 37 भा 17, ठिकैमा 33, र कुनै जानकारी छैन भन्नेमा 0 जाहेर गर्नुभएको छ। त्यस्तै यस नगरपालिकाको वार्षिक नीति कार्यक्रम तथा स्रोतका बारेमा जानकारी पाउनु भएको छ भनेर धेरै जानकारी पाएको छु भने 28, ठिकै जानकारी पाएको छु भने 15, कम जानकारी पाएको छु भने 7 हुन्छ। नगरपालिकाले निर्माण गरेका एन नियम नीति बजेट कारण कार्यप्रतिको आदि सम्बन्धी विवरण सार्वजनिक हुने गर्दछ भने हुने गरेको छ भने 31, हुने गरेको छैन भने 14, जानकारी छैन भने 5 हुन्छ। त्यस्तै सार्वजनिक हुने माध्यम के हुन् भनेर स्पष्टमा वेबसाइट भन्नुभएको छ 9, सूचना पार्टी 7, तरले पत्र पत्रिका भिडियो मिडिया 21, सार्वजनिक सुनवाई 13। त्यसै गरी नगरपालिकाको कार्यालयबाट तपाईँले चाहेको विवरण पाउनुभएको छ भने प्रश्नमा सहजै पाएँ 19, धेरै कुरो भनेपछि पाएँ 16, पाइन भने 3, वास्ता नै गरेन भने 12। त्यस्तै सेवा सुविधा प्राप्ति सम्बन्धी मूल्याङ्कनमा सेवा लिनको सँग सम्पर्क गर्ने भन्नेमा भन्नेमा तपाईँको धारणा के कस्तो छ भन्ने प्रश्नमा अति स्पष्टमा 5, ठिकैमा 39, अस्पष्टमा 6। सेवा प्रदायक कर्मचारीले तपाईँको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो भन्ने प्रश्नमा अति धेरैमा 7, ठिकै 39, र थोरै 4 मतदान गर्नुभएको छ। तपाईँप्रति सेवा प्रदायक कर्मचारीले कस्तो व्यवहार गरे भने मिलनसार र मैत्रीपूर्ण 10, ठिकैमा 40, अभद्र र अमर्यादित कसैले मतदान गर्नुभएको छैन। सेवा प्राप्त गर्ने आवश्यक सूचनाहरू प्रमर कागज शुल्क जस्तो बारे तपाईँलाई सेवा प्रदाय कर्मचारीले स्पष्ट गरे कि भने अति स्पष्ट गरिदिए 7, ठिकैमा 40, अलमल हुने गरी स्पष्ट सूचना दिए भने 3 हुन्छ। तपाईँले राख्नुभएको समस्यालाई के कस्तो समाधान दिए भन्नेमा अति सजिलो तरिकाबाट समाधान दिए भने 2, ठिकैमा 39, राम्रो झन्झटिले 7। सेवा प्राप्त गर्न अपनाएको प्रक्रिया के कस्तो लाग्यो भने अति सजिलो र छिटो 11, ठिकमा 38, र लामो र झन्झन छिटोमा 1 मतदान गर्नुपर्छ। अब भने हामीले यो मत सर्वेक्षणबाट आएको कुरालाई यहाँहरू समस्या प्रस्तुत गऱ्यौँ, र अब हामीले सँगसँगै खाद्यान्न नगरपालिकाका राम्रा कुरा र सुधार गर्नुपर्ने कुराहरूका बारे पनि हामीले उहाँलाई सोधेका थियौँ। म पहिले राम्रा उहाँहरूलाई राम्रा लागेका कुराहरू के छन् भनेर म सरस्वती राम्रा पक्षहरू जानकारी गराउँछु। सुधारको पक्ष कार्यालयको भौतिक पूर्वाधार राम्रो भन्नुभएको छ, सुविधाहरू राम्रो पाइएको छ, आकर्षक कार्यालय परिसर भन्नुभएको छ, कर्मचारीको व्यवहार सन्तोषजनक भन्नुभएको छ, कार्यालय परिसरमा नगर तथा जिल्लाको सांस्कृतिक पहिचान झल्काउने वाल पेन्टिङ राम्रो भन्नुभएको छ, सेवा प्रवाहलाई सुरक्षित र व्यवस्थित बनाउन प्रवेश गर्ने लागत राख्ने काम राम्रो भन्नुभएको छ, एउटै व्यवस्थित भवनबाट सबै किसिमका सेवा सुविधा प्राप्त राम्रो पक्ष भन्नुभएको छ, सरल ढङ्गबाट सेवा लिने व्यवस्था मिलाइएको भन्नुभएको छ, दमकल र एम्बुलेन्स र सम्मानको व्यवस्थाले धेरै राहत मिलेको भन्नुभएको छ, प्रविधि मैत्री काम हुनु, विषयगत समिति स्थापना गर्नु काम राम्रो गर्नु राम्रो भन्नुभएको छ, उपलब्ध सेवाका बारेमा कर्मचारीबाट राम्रो सल्लाह सुझाव आएको भन्नुभएको छ, क्यान्टिनको व्यवस्थाले सेवाग्राही र कर्मचारीलाई सहज भन्नुभएको छ, बेरोजगार समस्या हटाउन समय समयमा शिपमूलक तालिमको व्यवस्था राम्रो भन्नुभएको छ, प्रतीक्षालयको व्यवस्था गरिएको भन्ने राम्रो भन्नुभएको छ, सभाहरूको व्यवस्थाले नगर र नागरिकको सम्बन्धलाई थप नजिक बनाएको भन्नुभएको छ राम्रो पक्ष, र पहिलेको तुलनामा कर्मचारीको व्यवहारमा व्यापक सुधार भएको भन्नुभएको छ, त्यो उहाँले राम्रा पक्षको बारेमा, अनि त्यसै गरी उहाँले दिनुभएको सुझाव म सरस्वती यहाँलाई जानकारी गराउँछु, सेवा प्रवाहमा चिन्तन नातावत कृपालाई प्राथमिकता दिएको यो चाहिँ यो सुधार गर्नुपर्ने भन्नुभएको छ, सेवाग्राहीले सेवा लिन फाटै पछि पुग्नुपर्ने व्यवस्था हटाउनुपर्ने भन्नुभएको छ, नगर क्षेत्रका सरसफाइमा ध्यान दिनुपर्ने भन्नुभएको छ, नगरको खानेपानी शुद्धिकरण तथा सड़क व्यवस्थापनमा ध्यान दिनुपर्ने भन्नुभएको छ, कृषि व्यवसायमा चाहिने औजारहरू असली कृषक पहिचान गरी वितरण गर्नुपर्ने भन्नुभएको छ, अपाङ्ग मैत्री संरचना निर्माण गर्ने भन्नुभएको छ, सोधपुछ कक्ष स्तनपान कक्ष व्यवस्थापन गर्नुपर्ने र विकास निर्माण हिउँदको समयमा गर्नुपर्ने भन्ने सुझाव दिनुभएको छ, पिउने पानीको उचित व्यवस्था गर्नुपर्ने भन्नुभएको छ, बजार अनुगमनमा कडाई गरी इमान्दारलाई प्रोत्साहन र काला बजारलाई कारवाही गर्नुपर्ने भन्नुभएको छ, नागरिक बडापटक देखिने ठाउँमा राख्नुपर्ने, समयमै योजना सम्झौता हटारको प्रक्रिया मिलाउनुपर्ने सुझाव दिनुभएको छ, शहरीकरणलाई व्यवस्थित गर्न कृषियोग्य जमिनमा बस्ती विस्तार गर्न रोक लगाउने र संरचना बन्नुभन्दा अघि नै प्राविधिक स्टेट बमोजिम मात्रै गर्ने भन्नुभएको छ सुझाव, नगर क्षेत्रभित्रका सार्वजनिक स्थलहरूको उचित व्यवस्थापन र संरक्षण गर्नुपर्ने भन्नुभएको छ, विपद व्यवस्थापनका लागि खुला ठाउँको व्यवस्थापन गर्नुपर्ने भन्नुभएको छ, खाजा खाने समय निर्धारण गर्नुपर्ने भन्नुभएको छ, अनुदान लिएका सेवाग्राहीहरूको नियमित अनुगमन निरीक्षण गरी थप प्रोत्साहन र कारवाहीको व्यवस्था गर्नुपर्ने भन्नुभएको छ, अनियमितताको निगरानी गर्नुपर्ने र सिंचाईमा ध्यान दिनुपर्ने भन्ने सुझाव दिनुभएको छ, कृषिमा आधुनिकीकरणको लागि थप कार्यक्रम ल्याउनु पर्ने सुझाव आएको छ, प्रतिबन्धित तथा अखाद्य वस्तुहरू नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने, निसावर तथा कृत्रिम अभाव सिर्जना गर्नलाई कडाईका साथ कारवाही गर्नुपर्ने सुझाव आएको छ, सेवाको प्रकृति अनुसार राम्रो काम गर्ने कृषकलाई सेवाग्राही र कर्मचारीलाई थप हौसला र प्रोत्साहन दिनुपर्ने भन्नुभएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रम जनता स्वरोजगार बढाउने कार्यक्रम नियमित गर्नुपर्ने भन्नुभएको छ, सुरक्षित सहर निर्माणका लागि सड़क बत्ती र सीसी क्यामेरा जडान गर्नुपर्ने भन्नुभएको छ, त्यसै गरी सड़क सुरक्षाका लागि सवारी साधन सड़क प्रति व्यवस्थित गर्ने तथा सहरको सुन्दरताका लागि पाल तथा प्लास्टिकका छालाहरू हटाउने, नगरवासीसँग प्रत्येक महिना सेवा प्रवाहका बारेमा अन्तर्क्रिया सल्लाह सुझाव सङ्कलन गरी सेवा प्रवाहमा सुधार ल्याउने सुझाव आएका छन् र निष्कर्षमा सार्वजनिक सुनवाईले शासन सञ्चालनमा पारदर्शिता नेतृत्वमा जवाबदेहिता र सार्वजनिक चासोका विषयमा आम नागरिकहरूले सूचनामा पहुँचलाई अभिवृद्धि गर्नका साथै सार्वजनिक सेवा वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागिता प्रवर्धन गर्ने आवश्यक गर्दछ। हस् धन्यवाद। मैले यो सरस्वती हामीले चेकलिस्ट आएका सुझावहरूलाई मैले यहाँ प्रस्तुत गरेँ। प्रस्तुत सबै मेरो प्रस्तुति यही अन्तर्गत गर्न चाहन्छु। हस् धन्यवाद
1: धन्यवाद प्रदेश सदस्य इन्द्रगिरीज्यूलाई। र यो हस्तान्तरण गरिदिनुको लागि महासंघको अध्यक्ष र प्रदेश सदस्यज्यूलाई, एउटा नगर प्रमुखज्यूलाई र एउटा प्रमुख प्रशासक अधिकारीज्यूलाई हस्तान्तरण गरिदिन निम्ति अनुरोध गर्दछु। र मेयर साहबको मेयरज्यूलाई, नगर प्रमुखको प्रमुखज्यूलाई संयुक्त रूपमा प्रदान गरिदिनु हुन लागि, र एउटा प्रमुख प्रशासक अधिकारीज्यूलाई हस्तान्तरण गरिदिनुको लागि, यो हामीले 150 मानिसहरूलाई चाहिँ नगरवासीहरूसँग चाहिँ सर्वेक्षण गरिएको चेकलिस्ट चाहिँ यहाँ हामीले चाहिँ नगर प्रमुखज्यू प्रमुख प्रशासकज्यूलाई चाहिँ हस्तान्तरण गरेका छौँ। र हामीले यसमा उहाँहरूको अभिमत प्राप्त गरेर र उहाँहरूको अभिमत राय सल्लाह सुझाव उहाँहरूबाट प्राप्त भएको कुराहरू यहाँ समावेश गरेर चाहिँ यहाँ बुझाउने काम भएको छ। र आगामी दिनमा पक्कै पनि नगरको समृद्धि र विकासका निम्ति यहाँ आएका सुझावहरूले केही न केही सपोर्ट गर्छ, सहयोग गर्छ भन्ने पनि आशा दिएको छु। र कार्यक्रमलाई एकदम छोटो छरितो ढङ्गले अघि बढाउने क्रममा छु, र हामीले चेकलिस्ट प्रतिवेदन प्रस्तुत गरिसकेका छौँ। र त्यसै गरी खापेरी नगरपालिकाको तर्फबाट अहिलेसम्म हालसम्म गरिरहेको काम घरको बारेमा, सेवा प्रवाह विकास निर्माण लगायतका बारेमा चाहिँ आफ्ना छोटो प्रतिवेदन भनाइहरू राखिदिनका निम्ति प्रमुख प्रशासक अधिकृत परमप्रसाद बनाई सरलाई अनुरोध गर्छु। त्यस पछाडि खुल्ला छलफल हुनेछ, फ्लोर ओपन हुनेछ। फ्लोर ओपन भएपछि यहाँले जिज्ञासा राख्नुहुनेछ, त्यस पछाडि पनि फेरि हाकिम साहबले बोल्नुहुनेछ, तपाईँहरूको जवाब पनि दिनुहुनेछ भन्दै अहिलेलाई प्रस्तुत गर्नको लागि हाकिम साहबले हार्दिक अनुरोध गर्छ। एक बोतल पानी सरलाई।
2: धन्यवाद। धन्यवाद। हाम्रो नगरपालिकाले गरेको यस आर्थिक वर्षमा गरेको कामको बारेमा उठ्ने जिज्ञासा, गुनासा, सुझाव राख्ने यस सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालक हाम्रो नवीन गुरुङज्यू, आजको यस कार्यक्रमका अध्यक्ष एवं सन्दर्शवा जिल्ला पत्रकार आसंघका अध्यक्ष कृष्णराज सार्केज्यू, आफ्नो नागरिकलाई दिएको सेवामा उठ्ने गुनासा, चासो, सुझाव लिनलाई यहाँ हजुरहरू समक्ष अगाडि हुनुभएका यस नगरपालिकाका नगर प्रमुखज्यू, त्यस्तै क्रमले नगरपालिकाका उपप्रमुखज्यू, थुप्रो वडा अध्यक्ष ज्यूहरू, वडा सदस्य ज्यूहरू र आफ्नो शाखागत कामलाई काम गर्दाखेरि नागरिकलाई विशेष त नगरपालिकाको शाखाहरूबाट नै सेवा प्रशासन र विकास व्यवस्थापनका पाटाहरूमा काम हुन्छ, ती आफ्नो आफ्नो यो हाम्रो मन्त्रालय जस्तै परिकल्पना गरिएको हुन्छ, आफ्नो आफ्नो शाखाको चाहिँ आफ्नो आफ्नो कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउनु भएको र त्यो कामबाट आउने के हो त नागरिकको सन्तुष्टि, गुनासा र आउने सुझावहरूलाई त्यसमा आउने जवाब दिनको लागि आउनुभएका हाम्रो लेखा शाखाका प्रमुख वरिष्ठ लेखा अधिकारीज्यू, आन्तरिक लेखा परीक्षणका आठौं लेखा परीक्षण आन्तरिक लेखा परीक्षकज्यू, यसै गरी आठौं तहका हाम्रो वरिष्ठ प्रशासकीय अधिकृत लवाङ राईज्यू, यस्तै गरी आठौं तहका हाम्रो कमलमणि थापाज्यू वरिष्ठ प्रशासकीय अधिकृतज्यू, यसै गरी हाम्रो शिक्षा शाखाका अधिकृतज्यू, शिक्षा र प्रशासन शाखाका हाम्रो लवाङ राईज्यू, हाम्रो कृषिको हाम्रो अहिले इन्चार्ज लगायत सम्पूर्ण साथै यहाँ हाम्रो कार्यक्रम अर्काले यो थर्ड पार्टीबाट इभ्यालुएसन हुने क्रममा थर्ड पार्टी हाम्रो पत्रकार महासंघको साथीहरूले आमन्त्रण गरेर नागरिकहरूलाई आउनु चाहिँ आफ्नो जिज्ञासा, गुनासा राख्नलाई भनेर पाल्नुभएका आदरणीय नगरवासी दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरू, मेरो हार्दिक नमस्कार। अलिकति गरेको काम त्यो खासमा चाहिँ कतिलाई थाहा नहुन सक्छ, यो पब्लिक हियरिङ यो सार्वजनिक सुनवाई के हो त? फेरि नगरपालिकाको कार्यक्रम भन्नुहुन्छ, पत्रकारज्यूहरूले चलाइरहनु भएको छ। अब यो वास्तवमा सुशासन कायम गर्ने विभिन्न टुलहरू हुन्छन्, सुशासन जाँच्ने, सुशासन कायम गर्ने, यो चाहिँ एउटा सुशासन कायम गर्नको लागि सार्वजनिक जवाबदेहीका पब्लिक एकाउन्टेबिलिटी एउटा टुल हो। यस्तै टुल रुल अफ ल, कानुनको शासन, कानुनको पालना गरेर मात्रै काम गर्ने, कानुनमा जे लेखेको छ त्यो गर्ने, त्योभन्दा दया दया नगर्ने अर्को सुशासनको टुल हो। त्यस्तै अर्को ट्रान्सपरेन्सी, पारदर्शिता, यो अहिलेको कार्यक्रमले पारदर्शिता पनि ल्याउँछ। पारदर्शिता र जवाबदेहीता रुल अफ ल भयो भने करप्सन घट्छ। यो तिनवटामा यस्तो सूत्र छ, ट्रान्सपरेन्सी, रुल अफ ल अनि पब्लिक एकाउन्टेबिलिटी बढ्यो भने करप्सन घट्छ। त्यसैले यो करप्सनको नियन्त्रण पनि गुड गभर्नेन्सको पार्ट हो। अब हामीले यो खाँदबारी नगरपालिकाले हाम्रो संघीय सरकारको सुशासन ऐन नियमावलीको मापदण्ड र संघीय सरकारबाट आएको एलजी पास भन्छ अहिले पहिलाको लिजालाई, लोकल गभर्नेन्स पर्फर्मेन्स एसेसमेन्ट सिस्टम छ अहिले, त्यो सिस्टमको इन्डिकेटरहरू मध्ये पब्लिक हियरिङ जुन हामी गर्दैछौँ, यो सार्वजनिक सुनवाई, यो पनि अनिवार्य शर्त छ। त्यही अन्तर्गत हाम्रो वार्षिक नीति तथा कार्यक्रममा यो कार्यक्रम हुँदै आएको छ। विगतमा गर्दै गर्दा नगरपालिकाको सभा हलमा गर्दा नागरिकको प्रतिक्रिया, सभा हलमा कोठामा आएर कार्यक्रम गरेर नागरिक आउँछन् त प्रश्न गुनासा लिएर बाहिर गर्नुपर्छ भन्ने गएको थियो। त्यही कारणले हामीले यो आर्थिक वर्षमा अभिनव पमियाज्यूले भन्नुभयो सुरुमा तुमिङ चारमा प्रथम चौमासिक, त्यसपछि मानेभन्ज्याङमा दोस्रो र यो अहिले तेस्रो कार्यक्रम हुन हुँदैछ। यसमा हामीले किन आफूलाई हामीलाई नागरिकले कस्तो पर्सपेक्टिभले हेर्छन् त भनेर हामीले नै क्वेसन सोधेर नागरिकहरूमा सोध्यो भने के हुन्छ त? राम्रै भनिदिन्छन्, भोलि काम लिन आउनुपर्छ उहाँहरूसँग, किन नराम्रो हुनु, किन छुटो हुनु भन्ने पनि प्रवृत्तिले। अब हामी कस्तो छौँ त भनेर तोकेको क्वेसनहरू लिएर हामीले तेस्रो व्यक्तिलाई यो फलानु कस्तो हो भन्यो भने मान्छेको पछाडि त धेरै नराम्रो भन्छन् नि, तर उहाँहरूले हाम्रो बारेमा थर्ड पार्टी भ्यालुएसन इज द अब्जेक्टिभ भ्यालुएसन, यसले चाहिँ हाम्रो अब्जेक्टिभ वस्तुगत रूपमा हाम्रो चित्र दिन्छ भन्ने मान्यतालाई अगाडि बढाउँदा विभिन्न सूचकहरूमा ठिकै भन्ने अङ्क बढी राम्रो छ भन्ने अलिक कमै नराम्रो छ भन्ने अलिक कमै आएको देखियो। अब हामीले नराम्रो छलाई सुधार्नको लागि यो भएको प्रतिवेदन छ, हामी अक्षरस रूपमा वार्षिक नीति कार्यक्रम योजना र व्यवहार सुधार, नीतिगत सुधार, प्रक्रियागत सुधार गरेर यो उहाँले दिनुभएको सुझावलाई हामी कम गर्दै लाग्यौँ, सकेसम्म निमित्तन्न पार्ने कुराहरू गरिनेछ। अब नगरपालिकाले के गर्यो त भन्ने विवरण पनि राखिदिनु भन्नुभएको थियो। हामीले गरेको त अहिले भनिरहनु चाहिँ उपयुक्त त होइन, तर पनि बिर्सिसकेको हुनुहुन्छ नागरिकहरूले, मैले अहिले भने त्यही कुरा जोडेर केही क्वेसन आउला कि भनेर म सरसर्त यहाँ नगरपालिकाले यस आर्थिक वर्षमा भइरहेका कामहरू फेरि पुनर्ताजगी गराउन चाहन्छु। हामीले वर्षभरि गरेको काम सूचनाहरू हाम्रो वेबसाइट मार्फत हेरि नै रहनु भएको छ, यद्यपि नागरिकहरूलाई सम्झिरहने सधैँभरि टाइम पनि नहुन सक्छ म भन्छु। अब यो पाटा पाटा गरेर म भन्छु, मोटामोटी रूपमा सुनिदिनु होला हजुरले नगरपालिकाले के चाहिँ गर्यो त भनेर। यसमा सुशासन र सेवा प्रवाह, अहिलेको नेपाल सरकारको मुख्य प्राथमिकता पनि सुशासन र सेवा प्रवाह भएकोले मैले एक नम्बरमा भन्न चाहे, नगरपालिकाको नयाँ प्रशासनिक भवनबाट पहिला दुई तिनवटा भवनमा दुईटामा यता जाँदा उता जाँदा सेवाकारीलाई हैरानी भएको भन्दै यस्तै कार्यक्रमहरूमा भयो, त्यसो एउटै भवनबाट सेवा प्रवाह भएको छ। अहिले ठुलो धनराशि खर्च हुन्छ जिन्सी खरिदमा, वडाबाट पहिला कागजमा माग फारम हुन्थ्यो, अहिले सिस्टममा पाम्स भिटु भन्ने लागू भएको छ, र हामीले नगरपालिकाबाट आफ्नै शाखाहरूमा कति खर्च भएर नजाने सामानहरू छन् वडामा छन् भने हामी आफै प्रिन्ट गरेर गएर त्यो सामान छन् छैनन् भनेर हेर्न सक्ने गरी र आफैले माग गर्न सक्ने गरी पाम्स भिटु भन्ने जिन्सी व्यवस्थापनमा एकदमै त्यसको अभिलेख कहिल्यै ननासिने गरी सेन्ट्रल गभर्मेन्टको सिस्टममा बस्छ पाम्स भिटु सिस्टम, यस आर्थिक वर्षदेखि सुरु गरिएको छ। अब अर्को नगरपालिका का राजपत्रहरू जुन हामीले नीति विधि कानून कार्यविधि के बनाउँछौँ त्यसलाई राजपत्रमा प्रकाशन गरिएन भने कानूनको मान्यता प्राप्त हुँदैन। त्यसलाई हामीले अहिले राजपत्रमा अलिकति भए जति गरेर अब चाहिँ क्रमिक रूपमा त्यो राजपत्रको अंशहरू त्यसको भागहरू मिलाएर छाप्न सुरु गरेका छौँ। त्यसै गरी सेवा प्रवाह र सुशासन विकासलाई ठोस मूल्याङ्कन गर्ने कार्य जिम्मेवारी एलजी पासमा प्रभावकारिता ल्याउन शाखाहरूलाई मुख्य जिम्मेवारी बनाइएको छ। विषयगत शाखाहरू छन् उहाँहरूलाई एलजी पासको अङ्क बढाएर खानले पक्कै पनि हजुरहरूको समक्ष एउटा यो नगरपालिका अरू नगरपालिका भन्दा राम्रो भन्ने उसमा यो पर्फर्मेन्स एपाइलो सिस्टममा बढाउनको लागि यो काम गरिएको छ। अब राष्ट्रिय प्रणालीमा आधारित हाजिरी छ हाम्रो, हाजिरीमा कर्मचारी आफै छिटो आउनुहोस् भनेर गाली गर्नु पर्दैन, आउनु भएन भने तलब काटिन्छ। त्यो भएकोले यो चाहिँ सेन्ट्रल गभर्मेन्टको सिस्टममा भएको हाजिरी प्रणालीलाई अब अलिकति विद्यालयमा पुर्याउन बाँकी छ। यो साल बजेटिङको व्यवस्था गरेर पुर्याइन्छ। धेरै मोस्टली हाम्रो हाजिरीको व्यवस्थापन यी हाजिरी पद्धतिमा छ। यसै गरी नगरपालिकाको यो कति भनिसक्यो संगठन संरचनालाई चुस्त दुरुस्त बनाइएन भने पुँजीगत खर्चमा लाउनु पर्ने विकास कम हुँदै जान्छ। मुलुकमा अहिले ठुलो खर्च चाहिँ यो चालु खर्च, यसलाई घटाउनलाई हामीले केही सुधार गरेका छौँ र फेरि हामीले पास गरेर पठाएको 173 जनाको दरबन्दी छ, जुन 214 थियो त्यसमा पनि हामी अहिले 160 जनाले मात्रै शिक्षक कर्मचारीहरू बाहेक स्वास्थ्य वडाहरूको सबै बाहेक हामी 160 हाराहारीमा अहिले सेवा प्रवाह गरेका छौँ। ती कर्मचारीले के काम गरे त भनेर पछाडि आउँछ त्यो शाखागत रूपमा। अर्को वित्तीय अनुशासनमा शून्य सहनशीलता अपनाई यो असुल गर्नुपर्ने बेरुजीहरूलाई हामीले करिब 30 लाखको हाराहारीमा असुल गरेर गरिएको छ। पटक पटक पत्रचार गर्दा नदिनेलाई अब मैले हामीले यो केन्द्रीय तहसील कार्यालयमा पठाएर लगत कसेर निजको सम्पत्ति रोक्का गरेर पनि असुल गर्नको लागि हामीले अलिअलि पत्रचार गर्दैछौँ। अब चाहिँ हामी बाँकी राख्दैनौँ, असुल गर्नको लागि पठाउने छौ। अर्को कुरा समयमै निष्पक्ष रूपमा करार सेवामा प्रतिस्पर्धात्मक ढंगले मेधावी जनशक्ति भित्राइएको छ जसले कार्य सम्पादनमा अलिकति प्रभावकारिता ल्याएकै छ, हजुरहरूलाई थाहा नै छ। त्यसै गरी नगरपालिकाको कम्पाउन्डिङलाई हामीले निरन्तर यो वर्ष कम्प्लिट गरेका छौँ, बिस्तारै थोरै दिनु बजेटले जोड्दै जोड्दै गरेर। त्यसै गरी अहिले नगरपालिका 33 वर्ष अगाडिदेखि यो प्रमुख प्रशासकीयको क्वार्टर चाहिँ बाहिर लिने, बाहिरबाट कर्मचारी आउने, त्यसलाई मैले पुरानो बिल्डिङमा मर्मत सम्हार गरेर त्यहाँ लगभग काम अब 1 महिना जस्तोमा सकिन्छ। त्यो 4-5 लाख रुपियाँ अब नगरपालिकाको प्रत्येक वर्ष जोगिने छ, त्यो काम पनि हुन लागेको छ। अब लगतकट्टा यो छँदैछ, हेर्नुहोस् 33-37 वर्षदेखि अगाडिको यो विषयलाई डेडिकेटेड हाम्रो चाहिँ नगरपालिकाले नापी कार्यालयमा मालपोतसँग जिल्ला प्रशासन कार्यालयको प्रमुख चाहिँ पहलमा र उहाँहरूको चाहिँ निर्देशनमा यो हाम्रो पहल र हाम्रो खर्च व्यवस्थापन गरेर 33 वर्षदेखि लगतकर्ताहरूको काम हामीले सम्पूर्ण रूपमा नागरिकलाई आफ्नो मुआवजा पाएको जग्गाको विवरणको बारेमा हुजुर बाजुर भए गर्नुहोस् भनेर सूचना हामीले यिनीहरू सडक डिभिजनले गर्ने हो, उहाँको जग्गा हो, उहाँले प्राप्त गर्नको लागि हामीले त्यसमा यताबाट सपोर्ट मात्रै गरेको हो र हेर्दै जाँदा 29 जनाको हुजुरी आएको छ। त्यो हुजुरलाई स्क्रिनिङ गरेर गर्ने काम अब सिडिएस आफू पनि परिवर्तन भएको हुनाले अब नयाँ सिडिएस आफले पनि यो विषयमा अगाडि बढाउने कुरा गर्नुभएको छ। यो लगतकर्ताको सम्पूर्ण सूचना निकाल्नुपर्ने हर्कुलस टास्क भन्छ कि अलिक गम्भीर खालको, धेरै यसमा चाहिँ समय लाग्ने र त्यसमा चाहिँ अगाडि बढाउन विभिन्न कारणले गर्दा अप्ठ्यारो हुने काम पनि निष्कर्षमा पुगेको छ। यसै गरी आन्तरिक आय वृद्धिमा मात्र नगरपालिकाको समृद्धि सम्भव छ, यसको लागि हामीले लक्ष्य 2,50,00,000 आन्तरिक आमदानी हुन्छ भनेकोमा हामीले गत साल 2,13,00,000 उठेकोमा 2,50,00,000 लक्ष्य गर्यौं। अहिले हाम्रो 2,96,00,000 उठेर 20% आमदानी बढेको छ लक्ष्यको भन्दा, गत वर्षको भन्दा चाहिँ हाम्रो आमदानी यहाँ पछाडि राख्छु राजस्वको राष्ट्रतर्फ हाम्रो 39% 39% 39% हाम्रो रेभेन्यू ग्रोथ विगत वर्षको तुलनामा लक्ष्यको तुलनामा 20% बढी सङ्कलन गर्न हामी सफल भएका छौँ। थोरै थोरै हाम्रो करको दायरा सानो छ, धेरै राष्ट्र बढाउने अपेक्षा गर्नु पनि फेरि नागरिकलाई होइन कष्टकर बनाउनु हो, त्यही भएकोले हाम्रो करको दायरा अनुसारको राष्ट्रमा केही बढोत्तरी भएको हजुरले लागि मैले प्रस्तुत गरेँ। यसै गरी बेरुजु पनि पुराना बेरुजुहरू फर्चेर गर्दछ, आन्तरिक लेखा परीक्षकज्यू निरन्तर खट्नु भएको छ लेखाको ती 13,13,66,00,000 सम्परीक्षणको लागि बिल भरपाई डकुमेन्ट जस्टिफाई गरेर महालेखा परीक्षक समक्ष हामीले पेश गर्यौँ। त्यसमा 5 करोड सम्परीक्षण गर्यौँ। बेरुजु भनेको सबै हिनाबिना गरे हामी मासेको होइन, सामान्य कुराहरूले बेरुजु आउँदो जस्तै हजुरलाई भनौँ हाम्रो चाहिँ पालना गर्नुपर्ने सामान्य नीति प्रक्रियाहरू कहिले काहीँ हाम्रो कारणले होइन बाह्य कारणले, जस्तै हाम्रो दरबन्दी पहिला 74 जनाको सङ्घले पठाएको, अहिले हामीले 173 बनाएका छौँ, 74 जनाले पाएको तलब मात्रै रुजु भएको छ, अरू 74-173 काम गर्ने अरू तमाम कर्मचारीले पाएको तलब चाहिँ हामीले त्यति 74 जनाले पालिका चलाउन सक्दैनौँ। र त्यो नियुक्ति भएका कर्मचारीहरू जुन कोशी प्रदेश सरकारले गर्नुपर्छ पद दर्ता, त्यो नगरेकाले उहाँको पाएको सबै तलब चाहिँ बेरुजु आउँछ। यस्तो हाम्रो कारणले होइन बाहिर कारणले बढी बेरुजु आउने गरेको छ। नीति नियम विधि पद्धति संहितामा जाँदै गर्दा तब सरकारहरूले ठिकठाक व्यवस्था नगरे हाम्रो पनि आन्तरिक सुधारको पाटोमा गर्नै पर्नेछ। यो भनेको हानी मासेको नभई नियमित गर्नुपर्ने, असुल गर्ने हामीले असुल गरे लगभग धेरै नै असुल गरिसक्यौँ। अब कति यो ठेकेदारहरूलाई लेखिरहेका छन् पत्रहरू, त्यो चाहिँ बाँकी छ, पैसै तिर्नुपर्ने चाहिँ छैन, अब धेरै कम छ र नियमित गर्नुपर्ने बेरुजुको कुरा गरेको। फेरि बेरुजु भन्ने बित्तिकै फेरि अलिकति कष्ट पार्यो भने अनर्थ लाग्छ। नियमित रूपमा बजार अनुगमन, खाद्य स्वच्छता, उपभोक्ताको हित संरक्षण गरिएको छ र यो सिडिओ कार्यालयसँग समन्वय राखी हामी गरिरहेछौँ। सम्पूर्ण वडाहरू यो वर्षदेखि 2, 11, 10 पनि एन्टी फाइबर लिङ्क चाहिँ विस्तार गरिसकेको छ। अब हामीले तारबाट चाहिँ एन्टी फाइबर लिङ्कबाट हाम्रो सबै वडाहरू जोडिएको छ। हाम्रो नगरपालिकामा हाम्रो नगरमा 51 जना सुकुम्बासीहरू रहेछन्। हामीले वडा वडामा चाहिँ मात्र 51 जना सुकुम्बासीहरूको भनिएका सुकुम्बासीहरू उहाँहरूको छानबिन हुन बाँकी छ। उहाँहरूको हामीले लगत विवरण सकलै जिल्ला स्थित समितिमा हामीले पठाएका छौँ। अब नगरपालिका अगाडि किरण साक्य स्मृति, नगरपालिका राम्रो काम गर्नेलाई सम्मान गर्नै पर्छ, सम्झिनै पर्छ भनेर हाम्रो चाहिँ नगर प्रमुखको आदेश र अरू साथीहरूको चाहिँ सद्भाव र सम्पूर्ण दलहरूको चाहिँ उसमा हामीले नगर पहिलो मेयर जग्गा किन्ने, खेलकुदको चाहिँ मैदान पर्यो खरिद गर्ने, कोल्ड स्टोरेज अलिकति भिजन राखेर 30-40 वर्षको काम गर्ने, राम्रो काम गर्नलाई सम्झेन भने राम्रो काम गर्नलाई मोटिभेसन अब आउने लानी हुँदैन भनेर एउटा सानो किरण स्वर्गीय प्रथम मेयर स्वर्गीय किरण स्मृति साक्य स्मृति पुस्तकालय आज उद्घाटन भएको छ। अब यसो गरी राष्ट्रतर्फ मैले अघि अलिकति भने फेरि सूत्र पहिला हाम्रो राष्ट्र प्रणाली प्राइभेट सेक्टरको प्राइभेट भेन्डरको यो एउटा साङ्रीला भन्नेबाट हुन्थ्यो, त्यो डाटा गायब हुन सक्ने भनेर नेपाल सरकारले गरे अनुसार हामीले पनि सूत्र प्रणाली जुन हाम्रो खर्च लेखिन्छ त्यसकै राष्ट्र त्यही सिस्टमको राष्ट्र प्रणाली मार्फत चाहिँ सूत्र प्रणालीबाट राष्ट्र सङ्कलन गर्न सुरु गरिएको छ। अब नगरवासीहरूले जहाँ भए पनि क्युआर कोडबाट समेत राष्ट्र भुक्तानी गरी अफिस एट होम घरमै अफिस पाउन सक्नुहुने व्यवस्था कार्यान्वयनमा आउँछ। यो वर्ष यहाँ भनिहालौँ, अहिले आफ्नो सक्कली धनी पूजा सबै चिजहरू हाम्रो सूचना आएको होला, त्यो लिएर पहिलोपटक जानुपर्छ, त्यसपछि जानु पर्दैन, एकपटक अलिकति थोरै झमेला भए पनि लाइफ लङ राम्रो हुनेछ। अर्को आन्तरिक राष्ट्रको अनुमान 2 करोड अघि मैले भनिसकेँ, 50 लाख गरिएकोमा 2,96,86,457 सङ्कलन भएको छ, जुन रकम लक्ष्यभन्दा 20% बढी छ र गत वर्ष 2,13,00,000 भन्दा यो गत वर्ष 39% वृद्धि भएको छ। पहिलोपटक नेपाल प्रहरीको सक्रियतामा नदीजन्य पदार्थको उत्खनन ओसार प्रसार नियन्त्रण गरेर 3,75,000 असुल भएको छ। यसमा नेपाल प्रहरीलाई कानून कार्यान्वयनमा गर्न सघाउनु भएकोमा हार्दिक धन्यवाद पनि दिन चाहन्छु। अब सुशासन र विकास, अब मेरो पूर्वाधारतर्फ छोटकारीमा भन्छु, यस नगरपालिकाले यस आर्थिक वर्षमा 424 योजनाहरू थिए रातो किताबमा, ती मध्ये सम्झौता 421 भए, 424 421 भए, तीनवटा सम्झौता हुन सकेनन्, त्यो वारान्तरका हुन सक्छन्, र भुक्तानी भएका 411 आयोजनाको भुक्तानी भइसकेको छ। अब 10 जुन हाम्रो अनुमान गरेको बजेट भन्दा माथिबाट 1,40,00,000 आएन, विभिन्न कारणहरूले चाहिँ ढिलो 25 भन्दा ढिलो कोही आयो भने त्यो भुक्तानी हुँदैन, त्यस्ता आयोजनाहरू 10 छन्, त्यसलाई हामीले दायित्व सारेर भुक्तानी दिनै नै पर्छ। खामदाई नगरपालिका रङ्गशाला अब तीव्र रूपमा निर्माण भइरहेछ, अहिले वर्षातले काम हुन पाएन अलिकति, त्यस्तै अहिले पहिलो पटक खामदाई नगरपालिका आफ्नै इन्जिनियर प्रयोग गरेर इन्जिनियरिङ क्षमताले 2.5 किलोमिटर बाटो कालो पत्री गर्न सफल भएको छ। त्यसै गरी मांसीमा खाने पानीको पुनर्निर्माण सम्पन्न गरेर अहिले हजुरहरूको घर घरमा मांसीमा खाने पानी आएको पनि म जानकारी गराउन चाहन्छु। खानदाई दलको लागि नगरपालिकाले आफूले डिपिआर गरेर पहल गरेर 71 करोड विनियोजन भएकोमा 18 करोडमा ठेकेदारले ठेक्का शाही बराबरको ठेक्का कार्य भइरहेको छ यो दल व्यवस्थापन। त्यसै गरी मनाकामना धाममा पर्यटक पूर्वाधारको लागि पनि 15 करोड 32 लाख विनियोजन भएकोमा कति ठेक्का परेको छ, 7-8-9-10 करोड त्यसमा काम भइरहेको छ। अनि अब चाहिँ हिमालय माध्यमिक विद्यालयमा 1,00,000 लिटरको पानी ट्याङ्की भर्खरै निर्माण सम्पन्न भएको, सम्पूर्ण खर्च नगरपालिकाको आन्तरिक स्रोत हो, नगरवासीलाई मांसिमाको पानी स्वच्छ खाने उद्देश्यले पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ। वार्ड नम्बर 10-11 यही वर्ष जग्गा प्राप्ति गरेर फेरि बजेट खर्च गरेर खेल मैदान सम्याउने काम भएको छ, यो अलिकति गाह्रै काम थियो, प्रोसेसले गर्दा यो पनि हामीले सफल गरेका छौँ। पाङमामा प्राप्त गर्ने जग्गाको धनीपुत्र प्राप्त भएको छ, र फेरि पनि अलिकति नेपाल सरकारले पहिला उपलब्ध गराउने भनेको जग्गा, स्वीकृत प्राप्त गरेको जग्गा रकम नभएर हामीले यो वर्ष स्रोत सुनिश्चित गरेर बाँकी जग्गा पनि प्राप्तिको प्रक्रिया प्रारम्भिक जग्गा प्राप्ति अधिकारीलाई तोकेर अगाडि बढाएका छौँ। स्थानीय तहमा पर्यटन प्रवर्धन गर्न दिगो जीविकोपार्जन र आय आर्जन बढाउन टिटिडिपी ट्रेकिङ ट्रायल डेभलपमेन्ट प्रोजेक्ट भन्ने छ, यो छ्याङ्कुटीदेखि तलसम्म अहिलेलाई त्यो अगाडि बढ़िरहेको छ, हजुरहरू पनि कहिलेकाहीँ त्यहाँ ट्रेकिङ गरेर आनन्द लिन सक्नुहुन्छ, अझै निर्माण कार्य जारी छ। अपाङ्ग एकल महिला कुलुङ माझी मगर राई शेर्पा जातिहरूको भवनहरू यो वर्ष कोही थप कोही नयाँ कोही यस्तै बनेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजना ब्याङ्कमा 173 आयोजनाहरू प्रविष्टि गरिएको छ, छुट भएका आयोजनालाई आगामी वर्षमा सिस्टम उत्पन्न भएपछि प्रविष्ट गरिनेछ। खरिद प्रक्रियालाई प्रतिस्पर्धी बनाउन 18 आयोजनाहरू ई बिडिङ मार्फत अगाडि बढाइएको छ, दुई आयोजना केही आयोजना बाहेक सम्पूर्ण आयोजनाहरूको यो सम्पन्न भए। अहिले मोटामोटी आयोजना पनि के भयो भनेर म छोट्टै राख्नु है, फेरि नागरिकलाई चाह रातमाटै खानदारी बढेर सडक 2 फेजमा हामीले ढलान 535 मिटर पुर्याइसक्यौँ, 2 प्याकेज चोप्टेबारी सामुदायिक भवन निर्माणाधीन छ, यो अन्तिम चरणमा छ, देउराली छेवर शेखामा त्यो ढलान पनि निर्माणाधीन अन्तिम चरणमा, सिमले गाउँ राजकुल बाङ्गे गाउँको ढलान सम्पन्न भएको छ, सूर्य बोर्डिङ सेख हाउस आदर्श माविसम्मको ढलान निर्माणाधीन अन्तिम चरणमा छ, मिल छिन्ताङदेखि बरुवाल गाउँ डाँडा पाङमाको पिच सडक सम्पन्न भएको छ, यही वर्ष ठेकारोपण भएर श्रीराम गुम्बादेखि खाना बन्दमा तुम्लिङ टारमा पनि पिच सम्पन्न भएको छ, मगरसँग सङ्घको भवन सम्पन्न भएको छ, अलिकति रङरोपण त्यो बाँकी छ, 2-3 लाखको काम बाँकी छ, सम्पन्न जस्तै भयो। किराँत लोरुङ याक्खा संग्रहालय पाङमा दुवै चौर साफका लहरेवर सडक पिच गरियो, केही भाग चौडा गर्ने ग्राभेल गर्ने काम निर्माणाधीन छ, सिद्धकाली आदि याङफुरुङ चोक हुँदै चेवा पाइन्टदेखि जाने निर्माण, यी ठूला आयोजनाहरू जुन 50-60-70 लाखतिरका यी मात्रै मैले उदाहरण गर्ने, अघि 414 आयोजनाको कुरा भनिहाले। अब कृषितर्फ हेर्दाखेरि हाम्रो कृषिलाई प्राथमिकता दिएर मुहाने देशीमा धान पकेट क्षेत्रलाई इन्टेन्सिभ रूपमा मल जिउ पाइप यन्त्रहरू उपकरणहरू दिएर हामीले अगाडि बढाएका छौँ, त्यसपछि 90 घाट जीवितै मरुविषयको कृषकहरूलाई उपलब्ध गराएका छौँ, बाँझो जग्गाको सदुपयोग गर्न यान्त्रिकरण, वन्यजन्तु नियन्त्रणलाई ग्रीन नेट र फलफूल क्षेत्र विस्तारका लागि 70 लाख कागतीका बिरुवा वितरण गरिएको छ, प्लास्टिक टनेल 50% 300 थानभन्दा बढी प्लास्टिक टनेलहरू हामीले उपलब्ध गराएका छौँ, डिजिटल माध्यमबाट प्रथम चरणमा पाँचवटा वडाहरू तीन पाँच सात नौ र दसमा कृषि तथा पशु पक्षी मत्स्यको 1197 घरधुरीको डिजिटल सफ्टवेयरमा यो युएसएआईडीले एउटा ट्याब पनि उपलब्ध गराएको थियो कृषि जग्गालाई डिजिटल डेटा कलेक्सन भएको छ। पशु सेवामा खाँदै नगरपालिकाको भित्र आधारभूत तहको भेटनेरी प्रयोगशाला यो वर्ष शुरू भएको छ। आधारभूत तहको गाई भैँसी यस्तो केही रोगहरू जाँच्नको लागि यो वर्ष आधारभूत तहको भेटनेरीको प्रयोगशाला शुरू भएको छ। कृत्रिम गर्भधारण गाई 78 भैँसी 7 वन्ध्याकरण बोका 390 गोरु 92 बंगुर 360 होइन मिसन कार्यक्रम पशु पक्षीमा आकस्मिक रोग नियन्त्रणको कार्य सम्पन्न भएको छ। पशुहरूमा निशुल्क खोप 5184 पशुलाई खोरेक खोप लगाइएको छ। यसै गरी बाख्रामा 8705 चाहिँ पिपिआर खोप लगाइएको छ। क्लासिकल स्वाइन फिभर बङ्गुरमा 750 लगाइएको छ। पालिकाले यस्तै यस्तै काम गर्ने हो, सानोतिनो जनताको समस्यालाई बुझ्ने सरकार हो। त्यसै गरी शिक्षा शाखाले सम्पादन गरेका राष्ट्रपति गणित शिल्प प्रतियोगिता विद्यालयका 40 शिक्षकहरूको लागि 5 कम्प्युटरमा निरक्षर जस्तै हुन्थ्यो उहाँहरूलाई सबै डिजिटल बोर्ड छ, अरू बोर्ड छ। अहिले अलिकति कम्प्युटरमा कम जान्ने शिक्षकहरूलाई, नजान्ने नभनौँ, कम जान्ने शिक्षकहरूलाई हामीले यो डिजिटल कम्प्युटर सम्बन्धी तालिम दियौँ। 100% सबै पाठ्य पुस्तक निशुल्क रूपमा पाठ्य पुस्तकको लागि अनुदान दिएको छ। अनि 1-5 अध्ययन गर्ने छात्र छात्रा दलित सीमान्तकृत तथा कक्षा 1-12 पढ्ने अपाङ्ग विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरेको छ। 6-12 अध्ययन केन्द्रबाट छनौट भएका छात्र छात्रालाई विपन्न छात्रवृत्ति, त्यसै गरी संघ स्थानीय तह सरकारबाट सञ्चालन व्यवस्थापन अनुदान प्रदान गरेको छ। सम्पूर्ण सार्वजनिक विद्यालयलाई अनुदान हामी दिन्छौँ र तोकिएको सार्वजनिक विद्यालयले बहुपक्षीय सञ्चालनको लागि अनुदान दिएको छ। सामुदायिक सिकाइ केन्द्रलाई 5 वडाहरूको तोकिएको फारममा तथ्याङ्क संकलन गरेर एउटा डेटा प्राप्त भएको छ। सार्वजनिक विद्यालयका कक्षा 5 विद्यार्थीहरूलाई हाजिरीको माध्यममा आधारमा हाजिरी भएको आधारमा दिवा खाजाको लागि अनुदान दिएको छ। यसै गरी नमुना विद्यालय श्री मनोकामना रत्न अम्बिका माविलाई 20 लाख, हिमालय माविलाई विज्ञान प्रवर्धनको लागि 45 लाख अनुदान दिएको छ। सम्पूर्ण सार्वजनिक विद्यालयहरूलाई शिक्षण सिकाइमा सुधारका लागि 3-8 न्यूनतम जीपीए नल्याएको विद्यार्थीको अतिरिक्त कक्षा व्यवस्थापनको लागि अनुदान उपलब्ध गराइएको छ। सामुदायिक विद्यालयका छात्रहरूको लागि निशुल्क सबै सामुदायिक विद्यालयमा निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ। 8 परीक्षा व्यवस्थापन सञ्चालन गरिएको छ। नगरपालिकाको आन्तरिक खर्चमा नगर शिक्षा योजना हेर्नुहोस्, 10 अब आउने 10 लागि नगर शिक्षा योजना 83-84 93-94 निर्माण गरिएको छ। नवप्रवेशी शिक्षकहरू सहभागी भएको विद्यालय सुपरिवेक्षक शिक्षकको निरन्तर पेसागत सहयोगको लागि मेन्टरिङ कार्यक्रम आफ्नै पियर ग्रुपबाट सिकाउने तालिम लिएको मेन्टरिङ कार्यक्रम गरिएको छ। यसै गरी एकीकृत पाठ्यक्रम सम्बन्धी 30 2 दिने कस्टमाइज तालिम दिएको छ। सम्पूर्ण सामुदायिक विद्यालयका कक्षा 3 बालबालिकाको अपङ्गताको प्रारम्भिक पहिचान कार्यक्रम सञ्चालन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट यही वर्ष महेन्द्र माविमा 4 2 भवन, यसै गरी लक्ष्मी आवी गुवाबारीमा 2 भवन चैतमा बजेट आएर पनि हामीले सम्पन्न गरेका छौँ। निर्माण गर्ने उपभोक्ता समिति विद्यालय व्यवस्थापन समितिलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु। पैसा फिर्ता गएन, दायित्व सरेन, धन्यवाद उहाँहरूलाई। विभिन्न समयमा विद्यालयको अनुगमन तथा कक्षाको एसी तथा कक्षा 12 परीक्षाहरू हामीले अनुगमन गरेका छौँ र सङ्घीय र पूरक परीक्षा अनुगमन गरेका छौँ। सङ्घीय सरकारको सशक्त अनुदानका प्रति विद्यार्थी लगायतका आधारमा सिकाइ सामग्री डिजिटल सामग्री व्यवस्थापनका लागि प्रत्येक विद्यालयलाई आवश्यकता अनुदान दिएको छ। विद्यालयमा रिक्त रहेको विभिन्न कार्यालय सहयोगी तथा शिक्षकहरूको परीक्षा सञ्चालन गरेर निष्पक्ष रूपमा पदपूर्ति गरिएको छ। विद्यालयको अन्तिम लेखा परीक्षणको लागि लेखा परीक्षक नियुक्ति गर्ने, अहिले एकमुष्ट रूपमा लेखा परीक्षक नियुक्ति गरे, हामी सम्पूर्ण विद्यालयहरूको लेखा परीक्षण गर्नलाई हामीले यो गर्दैछौँ। प्रधानध्यापक तथा विभिन्न समितिको बैठक सञ्चालन, विभिन्न स्थानीय तहबाट सञ्चालित खेलकुद प्रतियोगितामा पालिकाको एकटिभ सहभागिता, गोल्ड मेडल प्राप्त गर्ने हाम्रो नगरपालिका अब्बल छ, त्यसको लागि उहाँहरूलाई पनि यो कार्यक्रमबाट हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्णमा मेरो फेरि नमस्कार। बाहिरबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ, यद्यपि सोसियल मिडियाको कारणले यहाँ मान्छेहरू उपस्थित भए पनि आफ्नो घरबाट, आफ्नो कोठाबाट, आफ्नो मोबाइलबाट, संसारभरिबाट हेरिरहनु भएको छ। हाम्रो पक्कै पनि अहिले डिजिटल माध्यमले व्यक्तिको फिजिकल प्रेजेन्सलाई कमजोर बनाएको छ, त्यसलाई विश्वास गर्दै हाम्रो कार्यक्रम पक्कै पनि यहाँहरूमा पुगिरहेको होला, सुनिरहनु भएको होला भन्ने मेरो चाहिँ मैले अपेक्षा गरेको छु। आन्तरिक लेखा परीक्षणको कुरा अघि भनिहाल्यो, 13,66,00,000 बेरोजगार सम्प्रेषणको लागि 5,00,00,000 सम्परीक्षण भएको र महिला विकासतर्फ मनागमना मन्दिरमा 22 जनालाई खाद्यान्न तथा लत्ता कपडा वितरण, 33 जनालाई सहायक सामग्री वितरण गरिएको छ, 25 जनालाई आउनु है भनेर 25,000 पनि दिने भनेर खुलाएको दिदीको पार्जनको कार्यक्रममा 12 जनाले मात्रै त्यो तालिम सञ्चालन गर्नको लागि आफ्नो चाहिँ च्याउ थियो, च्याउमा ठुटा सुटा राखेर अलिकति बिउ उमार्ने गरेकालाई मात्रै दिने भनेपछि 25 मा 12 मात्रै प्राप्त गर्न सक्नु भएको छ। 43 वटा ज्येष्ठ नागरिक परिचय पत्र र 15 वटा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। विभिन्न स्थानमा घरेलु हिंसा र लैङ्गिक हिंसा सम्बन्धी प्रोग्रामहरू चलिरहेका छन्। अब रोजगार सेवातर्फ हेर्दाखेरि 13 जना लाभकारीलाई 100 दिनको रोजगारी सिर्जना र उहाँहरूलाई यो राष्ट्र के अरे हाम्रो राष्ट्रिय रोजगार कार्यक्रमबाट यो हामीले अगाडि बढाएका छौँ। यसरी विदेशबाट रोजगारी वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई उद्यमशील बनाउन यो हाम्रो टोपे र टोसे भन्ने ट्रेनिङको मोडल छ, यो मार्फत चाहिँ टोपे र टोसे कार्यक्रमबाट उद्यमशील बनाउन तालिम सञ्चालन गरिएको छ। वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई समुदाय स्तरमा आधारभूत आधारित सूचना प्रवाह तथा अभिमुखन गरिएको छ। यिनै वैदेशिक रोजगारबाट फर्केकाहरूको सम्बन्धमा कार्यक्रम छ सामी सेफर माइग्रेसन भन्ने, त्यो मार्फत हाम्रो जिल्ला प्रशासन एउटा नगरपालिकाको तर्फबाट आप्रवासी स्रोत तथा सूचना चाहिँ सहकर्ता हुनुहुन्छ, उहाँले जिल्ला प्रशासन कार्यालयमा यस आर्थिक वर्ष गत आर्थिक वर्षको कार्यक्रम यस आर्थिक वर्षमा हामीले उहाँले 2,909 जनालाई विदेश जानेलाई परामर्श दिनुभएको छ, 2,909 जनालाई। यसै गरी वैदेशिक रोजगार प्रवर्धन बोर्डले प्रदान गर्ने सन्तति छात्रवृत्तिको लागि 5 जनालाई सिफारिस गरिएको छ बोर्डमा र बोर्डले 7 जना मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गर्न सिफारिस गरेको छ र विदेशमा गएका परिवार सम्पर्क नभएका 3 जनालाई विदेशबाट खोजतलाश गरी नेपाल ल्याउन सहयोग गरी परिवारसँग पुनर्मिलन गराइएको छ, 2 जनाको शव झिकाउन सहजीकरण गरिएको छ। अब म आर्थिक प्रशासन शाखा, यो आर्थिक प्रशासन शाखाको यो अघि भनेकै कार्यक्रमहरूमा के भयो त हाम्रो खर्च बजेट चालुमा 51,38,30,173 विनियोजन भएकोमा यो खर्च 47,44,92,92.95% चालु खर्च देखिन्छ। यसै गरी पुँजीगत खर्च, हाम्रो जुन विकास गर्ने खर्च, यसमा 26,73,17,301 विनियोजन भएकोमा 17,41,86,605। किन थोरै भयो त 26,17,00,000 भन्दा, यो ठेक्काको बिडिङ गर्दाखेरि जुन हाम्रो पुँजीगत खर्च छुट्टिन्छ धेरै नै, सङ्घबाट आएको फुल रेटमा 39% 30% बिलो कन्ट्राक्टरले हालिदिएको कारणले त्यो कामहरू भौतिक प्रगति भए पनि पुँजीगत खर्च कम भएको मुख्य कारण हो, यो बुझ्न जरुरी छ। हजुरहरूलाई 26,17,00,000 हुनको लागि र केही ठेक्काहरू निरन्तर वर्षा चोइ वैशाख जेठ अहिले यतिखेर जस्तो घामै लागेन, उहाँहरूलाई गाह्रो भयो, हामीले पनि सहजीकरण गरिदियौँ र पनि ठेक्काको म्याद थपिएन भने फेरि हामीले स्रोत पुग्न भने हामीले 80% भन्दा बढी 85% भन्दा बढी 90% भन्दा बढी काम भएन भने ठेक्का तोड्न सकिँदैन। त्यही कारणले नगरको विकासको लागि हामीले नगरको आन्तरिक स्रोतबाट 5,00,00,000 रुपियाँ विभिन्न ठुला योजनाहरूलाई हामीले दायित्व सारेर यो ठेक्काहरूलाई, किनभने पुरानो रेटमा नगरपालिकाले नि काम गराउन पाएको छ, यो वर्ष 10% रेट बढेको छ, अब फेरि त्यो काम नगराउँ भने त्यो पुरानो रेटमा हामीले त भेटेको चान्स हो नि त, त्यो योजना सक्नलाई दायित्व सारिएको छ र जम्मा हाम्रो 83% प्रगति पुँजीगत र चालुको चालु पुँजीको प्रगति 65.16% र यति मैले अवगत गराए र उहाँहरूले मैले यति भन्दै हजुरहरूलाई धेरै समय लिए यसको लागि क्षमा प्राप्त छु। अब यो सार्वजनिक सुनवाई कार्यक्रममा चाहिँ वास्तवमा यो प्रगति त हामीले पहिल्यै गरिसकेको हजुरले थापा र गुनासो आएको कुराहरूलाई सम्बोधन गर्ने मेन फोकस हो आजको यो। यद्यपि फेरि मैले रिमाइन्ड गरेँ नगरपालिकाले गरेका कामहरू हेर्नुहोस् त, नगरपालिकामा 160 कर्मचारी छन् अहिले, तिनले कुन कुन क्षेत्रमा कृषि शिक्षा स्वास्थ्यको नियम स्वास्थ्यको नियम खोपको त्यो विस्तृत रूपमा भनिन स्वास्थ्य शाखाले हरेक स्वास्थ्य चौकीहरूबाट धेरै नै बिसिजी डिपिडी विभिन्न खोपहरू यो डेङ्गु यो भाइरल कार्यक्रम हेरिरहनुबाट म्यासिभ रूपमा काम गरेको त्यही 160 जनशक्ति हो नि त। कृषिको शिक्षाको स्वास्थ्यको प्रशासनको योजनाको इन्जिनियरहरू वडा वडामा राजस्व उठाउने सिफारिस गर्ने यी तमाम कामहरूमा हाम्रो कर्मचारी जो खटिएर यो नतिजा दिनुभएको छ उहाँहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। र हामीले गरेको काम सार्वजनिक जवाबदेता सार्वजनिक पदमा रहेर गरेका कामहरू सार्वजनिक पदाधिकारीले गरेका कामहरूको बारेमा उठ्ने गुनासा चासो सरकारको बारेमा जवाब दिनको लागि म यहाँ आफ्नो चाहिँ सिटमा जाँदै मेरो यहाँ अहिले मलाई दिनुभएको जिम्मेवारी मेरो भनाइ यही अन्त गर्न चाहन्छु। धन्यवाद
1: धन्यवाद आदरणीय प्रमुख प्रशासकीय अधिकारीज्यूलाई। उहाँले अहिलेसम्मको प्रगतिको बारेमा र नगरले गरिरहेको कार्यक्रमहरूको बारेमा जानकारी दिएर गइसक्नु भएको छ र यस पछाडि पनि उहाँ फेरि यो उहाँको विषयमा ठ्याक्कै उहाँसँग जोडियो भने उहाँले फेरि पनि जवाब दिनुहुनेछ। त्यसो भएको हुँदाखेरि अब हामी खुल्ला प्रश्नोत्तरको लागि तयारी भइसकेका छौँ र म यहाँ अतिथि आसङ्गमा थोरै जोड्न चाहन्छु। सँगसँगै उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवराज बस्नेतज्यूलाई अगाडि आइदिनुको निम्ति हार्दिक अनुरोध गर्दछौँ। अघि यहाँनिर मैले देखिरहेको थिएँ कताभित्र हुनुहुन्छ कि, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुनिल श्रेष्ठज्यूलाई पनि अगाडि आइदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जिल्ला प्रहरी कार्यालयका सही प्रतिनिधि टङ्क कार्कोटी सरलाई पनि अगाडि आइदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। म खुल्ला प्रश्नोत्तरको कार्यक्रमलाई अगाडि जोड्न चाहन्छु। समयलाई मध्यनजर गरी कार्यक्रमलाई छिटो छरिटो ढङ्गले अगाडि बढाउन लागिरहेको छु। अब तपाईँहरूले क्वेसन आफ्नो क्वेसन खुल्ला रूपमा राख्न सक्नुहुन्छ। मैले अघिबाट भनिरहेको छु हामीले 150 जना 150 जना मानिसहरूसँग चाहिँ हामीले सर्वेक्षण मार्फत अघि प्रगति प्रतिवेदन अथवा त्यो चेकलिस्ट हामीले प्रस्तुतिकरण गरेर गइसकेका छौँ। उहाँले सन्तुष्टि असन्तुष्टि गुनासो लगायत सेवा प्रवाह नगरले गरिरहेको कामहरूको बारेमा योजना बजेट लगायत विविध पक्षमा उहाँले आफ्नो मत गोप्य रूपमा दिनुभएको छ प्रतिवेदन मार्फत सर्वेक्षण मार्फत। अब तपाईँहरू यहाँ भौतिक रूपमा उपस्थित हुनुहुने आदरणीय महानुभावहरूले चाहिँ क्वेसन आफूलाई लागेको मनमा के छ त्यो क्वेसन ठ्याक्कै हात उठाएर आफ्नो परिचय सहित क्वेसन कसले कोबाट एन्सर चाहनुहुन्छ हजुर, नगर प्रमुखबाट चाहनुहुन्छ कि उप प्रमुखजीबाट चाहनुहुन्छ कि प्रमुख प्रशासकीय अधिकारीजीबाट अथवा शाखा प्रमुखजीहरूबाट कोबाट चाहनुहुन्छ, ठ्याक्कै क्वेसनलाई रिपिट नगरिकन ठ्याक्क छोटो छरिटो ढङ्गले क्वेसन गरिदिनको निम्ति अनुरोध गर्छु। र क्वेसन गर्नभन्दा अगाडि म एउटा आचार संहिताको बारेमा यहाँलाई जानकारी गराउँछु, त्यो पछि मात्रै म यहाँलाई माइक हस्तान्तरण गर्छु। अनुसूचित चारमा के छ भने बुदा नम्बर अनुसूचित चार बुदा नम्बर 7.8 सम्बन्धित सार्वजनिक सुनवाईमा पालना गर्नुपर्ने आचार संहिता तथा नियम भनेर छ। यसमा म यहाँलाई एक नम्बरमा सहभागीले बोल्नको लागि हात उठाएर संकेत गर्नुपर्नेछ। दोस्रो नम्बरमा सहभागीले प्रश्न वा सुझाव के राख्ने हो पहिले स्पष्ट गर्नुपर्दछ। सहकर्ताले बोल्न संकेत गरेपछि मात्र आफ्नो नाम सहित प्रश्न वा जिज्ञासा राख्नुपर्नेछ। चार नम्बर सेवाग्राही सहभागी नागरिकहरू धेरैलाई प्रश्न गर्न समय दिनुपर्ने भएकाले बुदागत रूपमा छोट परिमा प्रश्न प्रतिक्रिया राख्नुपर्नेछ र सहजकर्ताले निर्धारण गरेको समय बितेपछि तत्काल प्रस्तुति रोक्नुपर्नेछ। आफूभन्दा पहिलेका सहभागीले बोलेका कुरालाई दोहोर्याउन जरुरी हुने छैन। छ नम्बर चित्त नबुझेमा सहजकर्ताको अनुमति लिएर थप प्रश्न राख्न पाइनेछ। सात नम्बर सहभागीले बिना आधार कसै प्रति लाञ्छनयुक्त भाषाको प्रयोग गर्न पाइने छैन। प्रश्न नम्बर 8 बुदा नम्बर 8 सुनवाईका वक्ता तथा सहभागीलाई उत्तेजित पार्ने वा बदलाको भावनामा भावनाबाट भनाइराख्न वा बोल्न पाइने छैन। सुनवाईलाई बिछोलले प्रयास कतैबाट भएको पाइएमा सबैले मिलेर शालीनतापूर्वक समाधान खोज्ने शान्तिपूर्ण ढङ्ग समाधान खोज्ने पहल गर्नु हामी सबैको कर्तव्य हुनेछ। दस नम्बर, सुनवाईलाई विषयान्तर हुनबाट सबै सहभागी सचेत हुनुपर्नेछ। अब म यहाँहरूलाई खुला प्रश्न त राख्नको लागि अनुरोध गर्छु र त्योभन्दा अगाडि सुझाव तथा यो टिपोट कसले टिपोट गरिदिनको लागि किसान राज पाकिएर इन्द्रगिरीज्यूलाई अनुरोध गर्छु। इन्द्रगिरीज्यू र किसान राज पाकिएले यहाँले बोल्नुभएको टिपोट यहाँ लिपिबद्ध गर्नुहुनेछ भने यहाँ हामीसँग रेकर्डेड पनि भइ नै हाल्ने भयो। यो म अनुरोध गर्छु। त्यसै गरी माइक्रोफोन व्यवस्थापनको लागि सुरेन साकियालाई म अनुरोध गर्छु, सुरेनजीलाई र सुरेन्द्र खेवाङ। त्यसै गरी यो फोटो भिडियो चाहिँ हाम्रो अन्य साथीहरू भविनजी, जनकजी लगायत प्रमिसा बहिनी र सबैलाई म अनुरोध गर्छु साथीहरूलाई। त्यसै गरी सबैबाट लिखित प्रश्नहरू पनि हामी सङ्कलन गर्नेछौँ र म खुल्ला प्रश्न त राख्दिनको लागि चाहिँ अघिबाट राजु ब्राजुकी दाईले मलाई अघि नै भनी भन्दै हुनुहुन्थ्यो, त्यो भएकोले माइक्रोफोन राजु ब्राजुकी सरलाई दिनको लागि अनुरोध गर्छु। सुरेन चाक्यलाई आफ्नो लागेको विषय नाम ठेगाना सहित प्रश्न भनिदिनको निम्ति अनुरोध गर्दछु। माया कलेज नजिक पढ्दै
3: जस्तो अब एउटा किसान हो गएर चाहिँ के देखिएको छ, हामीले किसानले भोग्नुपर्ने एआई कृषि गर्दा चाहिँ भेटिनै नगर्ने सञ्चालन नगर्ने रिपोर्टले चाहिँ त त्यो विज्ञान केन्द्रसँग भइराखेको छ होइन, खासै चाहिँ भइरहेको होइन। र अब के छ, त्यो केन्द्रको कर्मचारीहरू चाहिँ आफ्नो पीडामा भर गइरहनु पर्ने अथवा त्यस्तो भइरहँदाखेरि चाहिँ यहाँ सेवा ठप्प भएर हामीले चाहिँ प्राइभेट सेक्टरबाटै यो समस्याले समाधान प्राइभेट सेक्टरले गर्न सकिन्छ, नगरले नगरेकोमा यो एउटा गुनासा कुनै हामीले प्रावधान हुनु पर्यो भन्ने एउटा मान्यता गरेको छ होइन। यो चाहिँ भोलि त यही यो चाहिँ सुचारू हो जसरी पनि भन्ने एउटा यो एउटा मेरो रिक्वेस्ट हो। अरू कुरा के छ भने गाई भैँसीमा लाग्ने फिल रोग यसको चाहिँ अन्दाजमा उपचार गर्नु परेको छ। यसलाई के छ भने यसको चाहिँ दुध टेस्ट गरेपछि मात्रै यसको चाहिँ रोगको निवारण हुन्छ। त्यसले गर्दाखेरि यो फुलिलोको ल्याब ताकि अब यो प्याटनर काठमाडौँतिर अब ठुलो सहरमा चाहिँ यो उपलब्ध छ, हाम्रो खाद्यान्नमा पनि यो टुथ पेस्टको मेसिन चाहिँ होइन उपलब्ध होस् भन्ने खालको एउटा चाहिँ अनुरोध मेयर सरलाई राख्दछु। यसै रूपले लगभग लगभग कृषि क्षेत्रमा अब बजेटको कुरा त धेरै आयो होइन, कृषिमा धेरै आयो तर पशुपालनतर्फ चाहिँ अलिकति निम्न कथा नभएकै जस्तो देखिन्छ। यसलाई पनि ध्यान दिएर आगामी बजेटमा चाहिँ किसानलाई भेटफोर यसको राज्य पुगोस् भन्ने कुराहरू मेरो छ। धन्यवाद।
1: धन्यवाद राजु दाईलाई। त्यसै गरी उहाँ आमाले पनि प्रश्न राख्छु भन्दै हुनुहुन्थ्यो र दादा दिदीले पनि उहाँ हाम्रो टोपी के अरे आमाले पनि अघिबाट मलाई क्वेसन कति बेला बोल्ने हो मैले भन्दै हुनुहुन्थ्यो। राजा दिदी आफ्नो लागेको कुरा नाम सहित भनिदिनुहोस्।
4: हेलो, मेरो नाम राधा देवी श्रेष्ठ हो, मेरो घर चाहिँ खानपानको छेउमा पर्दछ। म एउटा सामाजिक काम गर्ने व्यक्ति पनि हुँ, अब मैले भनिरहनु नपर्ला यहाँको जनताले देख्छ त्यो कुरा। त्यसले म चाहिँ के भन्छु भने प्रशासनपट्टि नै म गर्छु। प्रशासनले के गर्नु पर्यो भने हाम्रो केही सुशासन प्रतिनिधि के भने यो हाम्रो टोलमा हो नौ बजेपछि कुलतमा लागेर हिँड्छ भने प्रशासनले त्यो हेर्न पर्छ। म सिधै साकलाई पनि भन्छु, त्यही साकलाई पनि भन्छु, यो हेर्नुपर्छ। नौ बजेदेखि यो बन्द हुनुपर्छ। अब कति देखेको छु म टोललाई भन्दिनँ, व्यक्तिलाई
1: यो नगरपालिका नगर प्रमुख
5: बोजूलाई भन्नु पर्ने यो प्रशासन आज हुनुहुन्न यस कार्यक्रममा, यो खाँचै नगरपालिका कार्यक्रम हो,
4: किनभने कतिको देखेको छौँ घरमै, कतिका छोराछोरी छोराछोरी छन् नाति नाति सम्झाउनु सक्नुपर्छ, मैले गरेको मलाई पनि

0: चार छन्दलाई नै
1: हो,
0: प्रहरीलाई भन्नुपर्छ, रोडलाई भन्नुपर्छ, मेयरलाई भन्नुपर्छ, यो चाहिँ निरन्तर
2: भन्नु
0: म चाहिँ यही भनेर धेरै बोल्दाखेरि
2: धन्यवाद आदरणीय राधा दिदीलाई। यसै गरी कोही हुनुहुन्छ भने अरू हात उठाउनुहुन्छ कि भाइ, अघि यहाँ एकजना उहाँ फरक हुन्छ, हात उठाएर अगाडि आइदिनु, अनुरोध गर्छु अलि अगाडि आफ्नो नाम सहित नाम र ठेगाना सहित क्वेसन राखिदिनु होला सर।
3: धन्यवाद यो समय सार्वजनिक समय उपस्थित सम्पूर्णलाई मेरो न्यानो अभिवादन नमस्कार। मैले चाहिँ मेरो नाम किरण राई, घर चाहिँ मेरो श्रीजङ गाउँपालिका वडम्चा

म चाहिँ त्यही हो, हामी आम नेपाली जनताको पूर्ण मुख कसरी गर्न सकिन्छ, बनाउन सकिन्छ भन्ने एउटा अभियानका स्वरूपमा नै एउटा संस्था उपसञ्चालन गर्दै अगाडि बढाउन सकिरहेको एउटा योद्धा नै भनौँ होइन। मैले भन्नुपर्दा धेरै त म भन्न चाहिँ सानो कुरा भन्न चाहन्छु, के जस्तो देख्छु मैले भने त्यो ठाउँसम्मको लागि बाटोको स्तर उन्नतिको कार्यक्रमहरू

0: तरिकाले हेरिएको छ मेयर साहबलाई मैले सोध्न चाहन्छु है। त्यस कारण स्थानीय निकायले त्यो क्षेत्रलाई हेर्नुपर्छ जस्तो लाग्छ मलाई। हुन त बजेटको कमी हो तर पनि केही न केही त्यो ठाउँमा स्तर उन्नति कहीँ कहीँ अब त्यो डुबान भइरहेको ठाउँमा हिलो एकदम के अब हिँड्नै अवस्था छैन, खाली खुट्टै हिँड्नुपर्ने अवस्थाहरू छ त्यो ठाउँमा केही होइन। ढुङ्गा लगेर प्रायः के भन्दा रोलिङ थाप्दा पनि हुन्छ नि होइन, आउन सकोस् होइन, जनताले त्यो किसिमको एउटा भावना ल्याउन सकोस्। र यो सात नम्बर पर्दो रहेछ है, यो पचपन्न गरे है, त्यो ठाउँमा चिलिचोङ गाउँपालिकाबाट बाढी पीडित भएर आउनुभएका पीडित साथीहरू हुनुहुन्छ यहाँनिर जीवन अवस्थामा छ। त्यहाँ म अस्ति गएको थिएँ, खै यहाँनिर हामीलाई ल्याएर राखेको गाउँ खालीखुट्टै हिँड्नु त झन्डै समस्या परिरहेको अवस्था छ। त्यसकारण माथिल्लो निकायले हामीलाई हेरेन, यो ठाउँमा लगि ल्याएर चाहिँ राखी मात्रै थिए, तर अब के हो कसो हो कि हाम्रो कुनै लेखाजोखा छैन होइन, कुनै गल्ती पनि छैन। त्यस्तो किसिमको गुनासोहरू त्यहाँको जनताले उठाइरहेको अवस्थाहरू छ। र उतापट्टि आम्बोटेमा पनि एउटा सानो टोल बस्ती बसेको छ, त्यहाँ पनि त्यस्तै छ। त्यो ठाउँको लागि चाहिँ हाम्रो स्थानीय सरकार होइन मेयर साहबहरूले अहिले अब योजना के कस्तो भइसक्यो होइन, अब हेरिदिन भन्न हार्दिक अनुरोध गर्दछु। हामी
1: त्यसै गरी माइक्रोफोन उता सुरेन्जी हाम्रो आमाले अघिबाट भन्दै हुनुहुन्थ्यो, अघि भत्ता कोही कि हामीले थप्ने भनेर मलाई क्वेसन बोल्न कति बेला पाउनु पाउँछु भन्दै हुन्थ्यो, त्यही भएर उहाँले मलाई सोध्दै हुन्थ्यो ल। हुन्छ त्यसो भए ठिकै छ, त्यसो भए अरू कोही हुनुहुन्छ भने कृपया हात उठाइ

0: ഹിന്ദി ഉള്ളത് പറച്ചു. عرفه كي برا بهرنوس مايكر بن سرنج
1: وين صحيح
0: دون دغنا اه ثانيه عرفه تيجي غير كل ودون ثواني بن سر كي فن ماني
2: लो सबैजनालाई नमस्कार. यस कार्यक्रमका सदस्य मेयर साहब, मञ्चमा बस्नुभएका उपमेयरका प्रमुख कार्यकारी वरदा सचिव, पत्रकार महासंघका अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, श्रम संस्कृति पार्टीका नगर अध्यक्षज्यू लगायतका नगरपालिकाका सबै हाकिम साहबहरू, कर्मचारीज्यूहरू, आम सबै सर्वसाधारण पत्रकारज्यूहरूमा, म राजमणि भण्डारी, खातेक नगरपालिकाको वडा नम्बर 8 मेरो घर. यो सार्वजनिक सुनवाई मैले करिब 7 जति सार्वजनिक सुनवाईमा सहभागिता जनाइरहेकै छु. तर एउटा विषय चाहिँ यहाँहरूले गम्भीरतापूर्वक मनन गर्नुपर्ने के हो भने, मैले करिब 1.5 वर्ष अगाडि नगरपालिकाको सभा हालमा भएको कार्यक्रममा नै यो विषय भनेको थिएँ कि नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाईमा आम जनताको चासो किन परिरहेको छैन, यो विषयमा कतै न कतै तपाईँहरूले मनन गर्नुपर्छ. यसमा तपाईँहरूको जवाबदेहितामा कमी भएर जनताले तपाईँहरूलाई नपत्याएका हुन् कि, अथवा सक्रियतामै कमी भएर जनताले नपत्याएका हुन् कि, अथवा जनता चाहिँ 100% सन्तुष्ट भएर आज यसुकै गर्नु राम्रै मात्रै गर्छन् भनेर कहिले नआएका हुन् त. किन यो अब यस्तो खातरी नगरपालिकाको चालाने चोक, यो जति मेन चोक अहिले अर्को अब भानुचोक पनि छ, तर चापका हिसाबले यस्तो चाप भएको चोकमा कार्यक्रम गर्दा पनि आम सर्वसाधारण चाहिँ कोही पनि नआउनु अथवा एकदमै न्यून हुनु, यसमा नगरपालिकाको राजनीतिक नेतृत्व, कर्मचारी नेतृत्वले यसमा अलिकति बढी आफूलाई आत्मसमीक्षा गर्नुपर्छ होला भन्ने मलाई लाग्छ. र अब अर्को योभन्दा पछाडिको चौमासिक पनि तपाईँहरूले अझै 2-3 वटै भ्याउनुहुन्छ होला, 2टा जति भ्याउनुहुन्छ होला. यी दुइटैमा चाहिँ दुइटै सार्वजनिक सुनवाई अब आउँदै गरेका तपाईँहरूले अब 2टा चौमासिक भ्याउनुहुन्छ, त्यसमा चाहिँ जनतालाई अलिक बढी नै उपस्थित गराउने गरी तपाईँहरूको सूचना सम्प्रेषणमा अलिक कमी भएको भन्ने महसुस भएको छ. पत्रकार महासंघलाई जिम्मा दिनुहुन्छ, पत्रकार महासंघले फेसबुक हेर्छ, ब्यानर लेखेर हाल्छ, मलाई चाहिँ अब त्यतिज्यूले फोनै गर्नुभएको थियो. तर यत्र हामीसँग टोल विकास संस्था कति छन्, वडा कार्यालय छन्, वडाका 5 जना पदाधिकारीहरू छन्, होइन कर्मचारीहरू छन्, वडा जति ज्यूहरूलाई चाहिँ मैले आज मात्रै चाँदनी चोकमा चाहिँ सार्वजनिक सुनवाई गरेँ नगरपालिकाको भनेको जनालाई भन्दा हामीलाई थाहा छैन, हामीलाई बोलाएको छैन भन्ने कुरा गर्नुहुन्छ. यो उहाँहरूले हामीलाई थाहा छैन भन्न पाइन्छ कि पाइँदैन, बोलाउनु पर्छ कि पर्दैन, बोलाउनु पर्छ भने किन नबोलाउनु भएको, कतै हामीलाई के लागिरहेको छ भने यो चाहिँ यो तपाईँहरूको यो पहिलेको लिजा भन्थ्यो, अहिले के भन्ने त अघि हाकिम साहबले यसको मापदण्डमा पर्नका लागि सार्वजनिक सुनवाई पनि गर्नुपर्ने, तर जनसहभागिता कमै होस् भन्ने सोचाइ हो कि क्या हो भन्ने आशंका छ. यसमा आफूलाई अलिकति चाहिँ स्वमूल्याङ्कन गर्नु होला भन्न चाहन्छु. अब विषयमा प्रवेश गर्न म खोजिरहेको छु. मैले तपाईँहरूले अस्ति पेश गर्नुभएको नीति कार्यक्रम, 7-5 गते पेश गर्नुभएको नीति कार्यक्रम आएर लिएर गएको थिएँ, हाकिम साहबले दिनुभएको थियो मलाई बजेट, प्रस्तुत गरेको बजेट पनि दिनु न भने उहाँले यो चाहिँ दिन मिल्दैन भनेर दिनुभएन. अब किन मिल्दैन के हो त्यसको मलाई थाहा भएन, उहाँले त्यो दिन दिन मिल्दैन भनेर दिनुभएको छैन. अब हिजो पास भयो, सायद अब जाँदा दिनुहुन्छ पनि होला, पास नभएर नदिनु भएको होला. भलै गत साल बजेट पास नभइकन पेश गर्नुभयो र पास गरिसक्नुभयो, त्यसका लागि अब कार्यान्वयन गरिहाल्नुभयो, तपाईँलाई धन्यवादै छ. यसपालि त्यो बजेट पेस पनि गर्नुभयो र हिजोको सभाले पास पनि गर्नुभयो भन्ने सुनेको छु. त्यहाँ मध्येमा मलाई केही नीति कार्यक्रमका बारेमा तपाईँहरूलाई प्रश्न सोध्न मन लागेको विषय के छ भने, तपाईँहरूले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम चाहिँ यो पुराण, हाम्रो त पाउनुको छोरो यो पेसासनमा बसेर पुराण भने जस्तो एकदम कार्यान्वयन गरिरहनु नपर्ने, तर सम्झी सम्झी के छन् त विषय भनेर सम्झी सम्झी लेखे जस्तो मात्रै छ, ठोस विषय केही पनि आएको छैन. तपाईँहरूको नीति कार्यक्रम पढेर यो चाहिँ काम नगरपालिकाले गरेर छ भन्ने चाहिँ बुझ्दैन. तर यस्तो यस्तो कुरामा खोजेर चाहिँ नगर मेयर साहबले, उपमेयर साहबहरूले दिमाग माथि लिनुभएको रहेछ भन्ने त मात्रै बुझिन्छ, प्रोत्साहन गर्ने एउटा नीति लिनेछ भन्ने विषय मात्रै छ. तपाईँहरूले ठ्याक्कै हामीले गर्न खोजेको कुरा चाहिँ यो भन्ने विषय चाहिँ नीति कार्यक्रममा आउँदैन। म तपाईँहरूको नीति कार्यक्रम राम्रैसँग पढेको भएकाले नीति कार्यक्रमको विषयमा यति मात्रै भने भले जवाब दिने शैली तपाईँहरूको हुन्छ, अहिले आफ्नो तर्फले जवाब दिनुहोला। केही केही प्रश्न पनि छ तपाईँहरूसँग। मैले आज बिहान मात्रै मलाई चाहिँ यो पत्रकार महासंघको सभापतिज्यूले फोन गरेर कार्यक्रम छ है आउनु भनिसकेपछि मैले केही केही प्रश्न तयार गरेको छु। मैले अघि पनि भने यो सूचनाको कमी भएको छ, यो मान्छे कम हुनुमा। अस्ति एकचोटि तपाईँहरूले कार्यक्रम गर्ने भनेर सूचना संरक्षण गर्नुभयो, अकस्मात फेरि स्थगित गर्नुभयो। आजको कार्यक्रम हुने भनेर आज बिहान सभापतिले फोन गरेपछि मात्रै मैले पनि थाहा पाएको हुँ। त्यसो भए मान्छेको उपस्थिति कम भएको कारण त्यो हुनसक्छ, त्यो विषयमा अघि मैले भनिहालेँ, विचार पुर्याउनु होला एउटा विषय। दोस्रो विषय चाहिँ यो जहिले एउटा मोडालिटी होला, कार्यक्रम सुरु गर्नुभन्दा पहिले पत्रकार महासंघको तर्फबाट एउटा सर्वे गरेको भनेर जहिले हाम्रो इन्द्र दाईले एउटा रिपोर्ट प्रस्तुत गर्नुहुन्छ, यो विषयमा के प्रश्न गर्नु मन लागेको छ भने तपाईँहरू कहाँ गएर यो सर्वे गर्नुहुन्छ? मैले भने सातवटा जति सार्वजनिक सुनवाई, छवटा जति सार्वजनिक सुनवाईमा मैले सहभागिता जनाइसकेँ। त्यहाँभन्दा अगाडि तपाईँहरू जहिले बजारमा सर्वे गरेको भन्नुहुन्छ, कहीँ कतै पनि सर्वेमा सर्वे गरेका कसैले जवाब दिएको कसैले गर्दा त्यो रिपोर्ट लिएको कुरा बजारमा भेटिँदैन। तर तपाईँहरू सर्वेको रिपोर्ट भनेर यहाँ प्रस्तुत गर्नुहुन्छ, अनि त्यसको मोडालिटी सबै अब त्यो मोडालिटी कसैले बनाइदिएको होला सायद, होइन माथिबाट आएकै होला। त्यसको मोडालिटी एउटा छ सधैँभरि इन्द्र दाईले प्रस्तुत गर्नुहुन्छ, के हो यो इन्द्र दाईले मात्रै गर्फेर अन्य त भन्नु भन्नु खोजेको होइन, मैले इन्द्र दाईप्रति पहिरो भएको आएको पनि होइन। तर यसको जहिले के हो यो चाहिँ पत्रकार महासंघको प्रदेश सदस्यले प्रस्तुत गर्ने भन्ने हुन्छ कि पूर्व अध्यक्षले प्रस्तुत गर्ने भन्ने हुन्छ कि पत्रकार महासंघबाट प्रस्तुत गर्न इन्द्र दाईले मात्रै किन प्रस्तुत गर्नुभयो, अरू हुनुहुन्छ कि हुनुहुन्न? मैले फेरि इन्द्र दाईले व्यक्तिगत हिसाबले नरिसाउनु होला, मैले यसको चाहिँ यो शैली सधैँभरि एउटा भएको हुनाले मैले यो विषय उठाएको हुँ। एउटा विषय त्यो, अर्को चाहिँ आजको सार्वजनिक सुनवाईको तपाईँहरूले विनियोजन गरेको बजेट कति हो त्यो पनि तपाईँहरूले अहिले भनिदिनु होला। दुई वर्ष अगाडिको सार्वजनिक सुनवाईमा 4,95,000 खर्च भएको भन्दा मैले पहिले प्रश्न उठाएको त्यहाँ लेखिदिएको थियो। आजको सार्वजनिक सुनवाईको बजेट कति हो तपाईँहरूले विनियोजन गर्नुभएको छ होला, खर्च त हुन्छ हुँदैन त सबै पछिको कुरा होला, तर तपाईँहरूले छुटेको पैसा कति हो सार्वजनिक सुनवाईमा त्यो पनि अहिले तपाईँहरूले भनिदिनु होला। अर्को एउटा विषय चाहिँ मै जोडिएको विषय छ, खातरी नगरपालिकामा मैले कार्तिकको 27 गतेबाट सूचनाको हक सम्बन्धी मुद्दा लडाइँ थिएँ। त्यो सूचनाको हक सम्बन्धी मुद्दा त सूचना आएको छ, त्यहाँ आयुक्तहरू गएर फैसला हुने चरणमा छ, म त्यो विषय थप त्यसरी कोट्याउन चाहन्न। तर गलत सूचना चाहिँ दिएको प्रमाण प्राप्त भएको छ। खातरी नगरपालिकाले मलाई चिठी सूचना अधिकारीले साइन गरेर पठाउनु भएको पत्रमा आमा 81-82 चाहिँ 25,30,000 रुपियाँ पैसा भ्रमण भत्ताका नाममा खर्च भएको छ भनेर मलाई चिठीमा दिनुभएको छ। तर महालेखाको प्रतिवेदनमा चाहिँ 34,05,600 रुपियाँ खर्च भएको छ भनेको छ। किन यति साह्रो हच्छको भरमा हो कि होइन, त्यसो त हेप्नु भएको हो कि? अनि पारदर्शिताको यत्रो यो चाहिँ फलाकै गर्दा तपाईँहरू यति अपारदर्शी हुनुहुन्छ? मैले विधिपूर्वक रितपूर्वक सूचना माग्ने, तपाईँहरूले रितपूर्वक सूचना पठाउने, 9,00,000 पैसा चाहिँ गडबड भएको सूचना मलाई दिने, महालेखा परीक्षकले 34,05,000 खर्च भएको भन्ने, तपाईँहरू मलाई दिएको पत्रमा कि त पत्र फेक हुनु पर्यो, गलत पत्र भन्नु पर्यो, कि महालेखा गलत भन्नु पर्यो, होइन भने किन गलत सूचना दिनुभयो? अनि तपाईँहरूले पारदर्शी, हामी एकदम पारदर्शी छौँ, पारदर्शितामा त हामी पार्टै भएका छौँ भन्दै गर्दा त्यो चाहिँ पारदर्शिताको मानकभित्र त्यसको त्यो त्यसको अब त्यो चाहिँ मूल्याङ्कनको आधारभित्र पर्दैन कि? अथवा यो चाहिँ हच्याका भरमा जे जे नै हुन्छ जनतालाई भन्ने हो कि? यो विषय पनि अलिक प्रश्न हिसाबले जवाफ दिनुहोला, हाकिम साहबले यसको जवाफ दिनुपर्छ होला कि सूचना अधिकारले दिनुहुन्छ, यसको जवाफ दिनुहोला। मलाई दिएको पत्रमा 25,30,000 खर्च भएको र मैले पहिले चाहिँ 34,05,000 खर्च भएको भनेको छ, किन यस्तो सूचना दिनुभयो? म यो विषयको सूचना यो विषयको चाहिँ जवाफ माग्न चाहन्छु। अर्को एउटा अलिक यो सबैजना जोडिने विषय छ, हाम्रो यो लगत्ता यो मोटर बाटोको लगत्तासम्म सम्बन्धितमा हाम्रो नगरपालिका नै एउटा स्टेक होल्डर भएर सायद नापीलाई सहयोग गरिरहेको हाम्रो स्थानीय तह हो। यसमा अहिले लगत्ता आउँदा आउँदै तल कता विवाद भयो भनेर रोकिएको छ। यो अहिले यो विवादको प्रकृति हेर्दा यो चान्चुने तरिकाले विवाद निरूपण हुने देखिँदैन, किनभने जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनामा कसै मैले उदाहरणका लागि भन्न खोजेको, 1,000 वर्गमिटर तपाईँले मुआवजा खानुभएको, तपाईँको जग्गा चाहिँ 1,200-1,500 वर्गमिटर काटिँदैछ भनेर सूचना निकालेपछि त्यहाँ चाहिँ अलिकति यो लफडा भएको विषय छ। कसैको मुआवजा भए जति मुआवजा खाए जति पनि नकाटिने, कसैको मुआवजा खाएभन्दा बढी काटिने भएको हुनाले लफडा भएर त्यो चाहिँ अहिले रहेको छ। त्यसमा हाम्रो खातर नगरपालिका एउटा स्टेक होल्डर नापीलाई सघाइरहेको, नापीलाई चाहिँ यो लगत्तामा सघाइरहेको हुनाले र जनताको प्रतिनिधि चाहिँ हाम्रो
1: हाम्रो चाहिँ स्थानीय सरकार, हाम्रो स्थानीय प्रधानमन्त्री भनौँ न हाम्रो बोलिचालीका भाषामा, यो आफै जनताको प्रतिनिधिमूलक निकाय भएको हुनाले त्यो समस्याको समाधान गराउनका लागि खाँदारी नगरपालिकाले के पहल गर्छ, म यो विषय पनि राख्न चाहन्छु। लगतकताको विषय चान्चुने भनेकै भरले यसो बोलाएर चाहिँ चान्चुङ पारेकै भरले चान्चुङ हुने देखिँदैन, यसमा पनि मेयर साहबले नै यसको जवाब दिनुहुन्छ होला। अर्को एउटा चाहिँ यो कतले भन्ज्याङमा एउटा खानेपानी, यो चाहिँ 4-5 वर्ष अगाडि बनेको खानेपानीमा अहिलेसम्म पानी हालिएको छैन भन्ने कुरा आइरहेको छ। कतले भन्ज्याङमा खानेपानीको ट्याङ्की छ तर त्यसमा अहिलेसम्म पानी हालिएको छैन, यो कसको जिम्मा हो? तुमिनटारको खानेपानी आयोजना सबै तुमिनटारका मान्छे के भन्छन् भने तुमिनटारको खानेपानी आयोजना सबैभन्दा व्यवस्थित खालको आयोजना हो, त्यसले जति व्यवस्थित तरिकाले खानेपानीको आपूर्ति अरूले गरेको छैन भन्ने कुरा आइरहेको छ। त्यसो त उहाँ त्यहाँको खानेपानीको समितिलाई धन्यवादै छ, तर त्यो पल्ला छेउमा कतले भन्ज्याङमा भएको पानी ट्याङ्कीमा किन पानी ट्याङ्की पानी पुगेन, 4-5 वर्षसम्म राज्यको लगानी किन त्यतिकै रहिरह्यो, नगरपालिकाको यसमा भूमिका हुन्छ कि हुँदैन, यो विषय पनि मैले जवाब माग्न चाहे। अर्को त्यहाँ त्यो एक दुईवटा बोरिङ सँगसँगै बोरिङ भएको, एउटा बोरिङका कारणले अर्को बोरिङ उठ्दै गरेको, त्यहाँले सुक्दै गर्ने, त्यसो हुँदा अहिले भइरहेको बोरिङबाट सबैतिर पानी पुग्ने त्यही ग्यारेन्टी गरिदिनु पर्यो, त्यो विषय प्रश्न उठाइदिनु पर्यो भनेर त्यहाँका जनताहरूले सम्पर्क गरिरहेका छन्। त्यसको अहिले त्यहाँ चाहिँ यो चैनपुरको सिन्चाई अफिसले टेन्डर लाएर त्यो एउटा बोरिङको काम भइरहेको छ, त्यहाँ नजिकै अर्को पुरानो बोरिङ पनि छ, पुरानो बोरिङ नयाँ बोरिङ अझै गहिरो हुने भएको हुनाले पुरानो बोरिङ सुक्ने लाइनमा छ, त्यसो हुँदा हामीलाई पनि त्यो त्यहाँको पानीको सेवाबाट वञ्चित नहुने वातावरण बनाइदिनु पर्यो भन्ने कुरा गरेको छ। त्यसो त मैले मेयर साहबलाई यसको पनि ध्यान आकर्षण गराउन चाहे। अर्को एउटा विषय चाहिँ कसैले अगाडि आएर बोल्न नसकेको तर सबैलाई खड्केको विषय के छ भने खाँदारे नगरपालिकाले मोटर बाटोमा परेका चाहिँ यो 30 मिटरमा परेका त्यो यो अतिक्रमित संरचना फकाउनका लागि सूचना जारी गरौं, तर मोटर बाटोको त्यो सडक विभागको जग्गा त खाँदारी नगरपालिकाले अतिक्रमण गरिरहेको छ, आफूले अतिक्रमण गरेको चाहिँ भत्काउँछ कि भत्काउँदैन भन्ने कुरा छ जनतामा। अहिले आफूले अतिक्रमण गरिरहेको चाहिँ आफू चाहिँ अतिक्रमण गरिरहने तर जनतालाई चाहिँ तिमीले अतिक्रमण गरेको भत्का है भनिरहँदा जनताले मान्नन् भने के गर्नुहुन्छ? अनि जनताले मान्नै पर्ने खाँदारी नगरपालिका चाहिँ नमान्दा पनि हुने हो कि? यो विषय पनि चाहिँ मैले ध्यानकर्षण गराउन चाहे। धन्यवाद छ, आज चाहिँ एउटा प्रतीक्षालय राम्रो प्रतीक्षालय बनेको छ खाँदारी नगरपालिकामा, आज उद्घाटन पनि भयो खाँदारी नगरपालिकाको प्रथम मेयरको सम्मानमा, त्यति राम्रो प्रतीक्षालयको उद्घाटन गर्नुभएकोमा नगरपालिका परिवारलाई धेरै धेरै धन्यवाद छ। तर त्यो संरचना पनि भोलि भत्किनुपर्ने अवस्था आउँछ कि आउँदैन, भत्किनुपर्ने अवस्था आउँछ भने किन त्यहाँ लगानी गर्नुभयो, अन्त लगानी गरेको भए पनि हुन्थ्यो होला। मैले यो विषय यति नै मात्रै उठाउन चाहे, मिलाएर जवाफ दिने हाल्नुहुन्छ, जवाफ दिन सिपाल नै हुनुहुन्छ, मैले यति कुरा सम्झाउन चाहे। अर्को एउटा विषय के छ भने अघि यहाँ मैले सुन्दै थिएँ यो अरुणबाट ढोलबाजेको लिफ्टको यो पाइप पिछ्याउँदा त्यो पिछ्याएको पाइप चाहिँ निकै ठुल्ठुलो पाइप हुँदो रहेछ, कतिपय बाटोमाथि परेको छ, त्यसले गर्दा चाहिँ त्यो यो मोटरसाइकल र स्कुटरहरू चाहिँ त्यो पाइप कटेर ओभरलोड गर्न नसक्ने अवस्था भएको छ। त्यहाँ हाम्रो चाहिँ कसले बनाउनु भएको हो पहिले त मिगुरी के अरे हाम्रो के तपमान दाईहरूले कसले बनाएको भन्ने सुरु अलिक पहिलेको काम चाहिँ पहिले पाइपिङको काम कसले गरे हो? त्यो पाइप चाहिँ मोटर बाटोबाट पाइप पुर्याइदिएको छ माथिबाट सट्टा यत्रो ठुलो पाइप छ, त्यो पाइपबाट पानी परे बेला चाहिँ यस्तो चिप्लिएको रहेछ, म पनि लडेँ, अरू पनि स्कुटरहरू वारपार हुँदैनन्, त्यो समस्याको समाधान पनि गराउनका लागि म मेयर साहबलाई ध्यानकर्षण गराउन चाहन्छु। अरू केही विषय अहिले पछाडि आयो भने राखौँला, अहिले म यति नै विषय राख्न चाहन्छु। धन्यवाद,
0: धन्यवाद सर। राजमणि सरलाई कोही हुनुहुन्छ भने कृपया हात उठाइदिनु होला।
3: धन्यवाद सन्तरामज्यू। आज खाँदारी नगरपालिकाको आर्थिक वर्ष 2082-83 अन्तिम 84 सार्वजनिक चुनाव कार्यक्रमको सभापतिज्यू, मेयर साहब, उपमेयर साहब, वडाध्यक्ष, पत्रकार महासङ्घका अध्यक्षज्यू, प्रदेश कमिटिका कर्मचारी सम्पूर्ण साथीहरू, विभिन्न पार्टीका साथीहरूलाई मेरो नमस्कार। समग्र भन्नुपर्दाखेरि हाम्रो 2053 सालदेखिको नगरपालिका 2083 सम्म आउँदाखेरि एकदमै राम्रो तरिकाले नै परिवर्तन भएको छ, सेवा पनि एकदम राम्रो नै लागिरहेको छ मलाई। यो चाहिँ समयक्रम सँगसँगै भएको या कर्मचारीहरूमा एउटा दोष पारदर्शिता भएको कारण होला सायद कर्मचारीप्रति र जनप्रतिनिधिप्रति म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद दिँदै गर्दाखेरि गर्ने मान्छेलाई कहिले पनि जस हुँदैन, त्यस कारणले म एउटा सरल तरिकाले केही सुझाव सल्लाह र आगामी योजना गर्न सक्ने कति गर्न सकिन्छ भन्ने कुरा म समर्पण राख्न चाहन्छु। अघि समग्र हाम्रो नेपाल पत्रकार महासङ्घको संयुक्तमा हाम्रो जुन सर्वेक्षणको क्रममा मैले मेरो मनमा लागेको कुरो अन्तिम एउटा कुरो चाहिँ मैले उठाउनै पर्ने कुरो थियो, जुन चाहिँ हरेक फाइलहरू चाहिँ कर्मचारीको हरेक फाँट फाँटमा सेवाकुरी आफूले लानु पर्ने नगरपालिकामा, यो कुरा चाहिँ अन्त्य हुनैपर्छ होइन। बरु कर्मचारी के छ आफ्नो फाँट अनुसारको कार्यलाई सहयोगी हुन्छ या के सहजै हुन्छ त्यो उहाँहरूलाई नै चाहिँ जिम्मा दिनुपर्छ। मैले एउटा कुरा मैले म एउटा निर्माण व्यवसायी भएको कारणले सिलुजुङ गाउँपालिकामा एउटा आफ्नो फाइल लगेर जाँदाखेरि त्यहाँको कार्यालय प्रमुखज्यूबाट चाहिँ मैले यो हृदयमा घत पर्ने कुरा गर्नुभएको थियो कि, फाइल लगेर सही गराएन जाँदाखेरि तपाईँको भनेर सोध्नुभयो क्या सर, म निर्माण व्यवसायी भन्दाखेरि तपाईँले के ल्याउनुभयो फाइल, न त हाम्रो कर्मचारीबाट आउने इन्जिनियरले चाहिँ गर्छ, इन्जिनियर पछि अरूले आफ्नो सही घटाएर ल्याउँछ, तपाईँले किन ल्याउनुभयो फर्काउनुहोस् भन्दाखेरि मलाई घत परेको थियो क्या आजसम्म। त्यस कारण म कहिले पनि फाइल घुमाउँदिनँ र सायद म नगरपालिका पनि कमै गएँ मेरो प्रोजेक्टको काममा गर्दाखेरि, त्यस कारणले मलाई त्यो जहिले त्यो मनमा खड्किन्छ। त्यस कारणले यो फाट टु फाट सेवाग्राहीले फाइल घुमाउने कुरा चाहिँ यो कार्यक्रम चाहिँ यो सरी काम चाहिँ आजैको मितिदेखि बन्द भयो भने अझ सहज हुने थियो होइन। धन्यवाद छ, मैले बारम्बार भन्थेँ हाकिम साहबलाई नगर प्रहरीको दरबन्दी बढाएर अहिले नयाँ नियुक्ति गर्नुभएको छ, यो कुरामा एकदम राम्रो छ, चाहिन्छ पनि। अनि अर्को कुरा राजस्वमा हामीले वृद्धि गर्नु भन्नुभएको एकदम राम्रो हो, यो चाहिँ नगरपालिका सञ्चालन गर्न लागि विभिन्न कर्मचारी विभिन्न कार्यक्रम बजेटको लागि पनि राजस्व वृद्धि हुनैपर्छ, अझै हुन सकेको होस् यो कुरा चाहन्छु। अब मेरो यो धन्यवाद भयो, मेरो अरू चाहिँ सानो सुझावहरू पनि म हजुरलाई दिन चाहन्छु। अघि हाम्रो राजदीले भने जस्तै हामीले लागू औषधको चाहिँ मासिक कार्यक्रम अथवा सचेतनात्मक कार्यक्रम चाहिँ मासिक या दुई होइन दुई मासिक दुई महिनामा एकचोटि भए पनि हामीले सबै विभिन्न क्लब युवा क्लबदेखि लिएर टोल विभिन्न प्रहरी कार्यालयदेखि लिएर सबैलाई गरेर एकदम यो चाहिँ कार्यक्रम गर्नैपर्छ र निगरानी पनि गर्नुहोस् भनेर चाहिँ उहाँहरूलाई दिन साल गराउनुपर्छ। अघि भन्नुभएको जस्तै कृषिको उत्पादनमा जुन चाहिँ भएको समस्या चाहिँ ल्याब जुन छ नि ल्याब टेस्ट के छ, यसको यो कसरी समस्या यसको चाहिँ समाधान कसरी गर्न सकिन्छ भन्ने कुरो पनि सगर हाम्रो नगरपालिका स्थानीय सरकारले गर्न सके प्लस भेटनेरी होइन यो कार्यालयले के कताबाट हुन्छ कृषि ज्ञान केन्द्र कताबाट हुन्छ गर्न सक्नु भयो भने हामी यही जनता नगरवासीको कृषक व्यवसायहरूको लागि चाहिँ अलिकति सहज हुने थियो। अनि यो उत्पादन खाद्य उत्पादन लगायतका होटलहरूमा भएको यो खाद्यान्न कुरामा चाहिँ बेला बेलामा भ्रष्ट चेक गर्नको लागि पनि म अनुरोध गर्दछु भन्ने सबैलाई मैले पर्सनल रूपमा भनिसकेको छु। समग्र अब सार्वजनिक सुनेको कार्यक्रममा सुझाव दिन चाहेको अनि तपाईँको हामीले बजेट विनियोजन प्लस गर्दाखेरि चाहिँ बजेट हेर्दा चाहिँ हामीले कृषि सिँचाइ मोटरबाट खानेपानीमा चाहिँ एकदम फास्ट ट्र्याकबाट जानुपर्छ, यो कुरा चाहिँ हामीलाई अपरिहार्य छ होइन। अब यो बेला नि सिँचाइ छैन भने धान रोप्न असहज हुन्छ, खानेपानी जस्तो चिज चाहिँ हामीलाई 24 घन्टा चाहिने भएको कारणले विभिन्न कार्यको लागि यसमा एकदम फास्ट ट्र्याकबाट गयो भने अनि विपद व्यवस्थापनमा विपद म छोटो छोटो रूपमा भन्दैछु होइन, विपद व्यवस्थापनमा कसरी जनसहभागिता गर्न सकिन्छ कसरी एकजुट भएर चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने कार्यक्रम पनि ल्याउनु पर्यो। अनि विशेष नगरपालिकाभित्रको कर्मचारी अस्थायी करार कर्मचारीहरूलाई चाहिँ कसरी अझ व्यवस्थापन गर्न सकिन्छ या आउने समयमा हामीले लोकसेवाबाट या स्थायी कर्मचारी कति झिकाएको छौँ प्लस स्थानीय स्कडा कर्मचारीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा पनि अलिकति मैले उहाँहरूलाई व्यवस्थापन गरिदिनुहुन भन्ने चाहिँ माग गरेको छु। लगायतका नगरपालिकाभित्रका एउटा अत्यन्तै नगरले चासो नराखे होइन जनप्रतिनिधिहरूले अलिकति नसक्नु भएको कुरो यो चाहिँ हाइड्रो पावरको म खानापा दुई नम्बर त्यो अभिषेकमा बस्ने हिसाबमा जन्मेको नाताले कर्म चाहिँ खानापा एक भयो होइन. त्यहाँ हाइड्रो पावरहरूले अति ज्यादा भएको भएको छ हामीलाई त्यहाँको हाम्रो स्थानीयलाई किसानलाई यसरी मुआवजा दिइसकेको पन्ध्र मिटर बाटो पनि लगातार हामीले दिइसकेको लगिसकेको त्यो बाटोमा चाहिँ उनीहरूले उसको हेभी इक्विपमेन्टहरू नकुदाइकन गाउँभित्रको बाटो चाहिँ कुदाइरहेको छ. मतलब हामीले प्रहरी जिल्ला प्रहरी कार्यालय प्रशासनको सिटी स्टाफहरूसँग पनि बसेर कुरा गऱ्यो तर पनि उहाँहरूले त्यति साह्रो चासो नदिनुभएको कारणले र अन्तर जिल्ला या भोजपुर र सङ्घ सभा सरी खाप्रे नगरपालिका सडानन्द नगरपालिका या सिरुदुङ गाउँपालिका तीन पालिकाको कुरो छ. यो तीन पालिकाहरू चाहिँ जनप्रतिनिधिहरू मिलेर त्यहाँको अगुवाहरू जति जति मिलेर चाहिँ गर्नु भने कुरा समाधान हुन्छ. किनकि अब बर्खा लागिसकेको छ आवाज जवाज गर्न त्यति गाह्रो छ. अहिले हामीले साँच्चै भन्दाखेरि भोजपुर नेपाली डाँडा सडानन्दको मान्छे सारा सिरुदुङ मान्छेहरू आउने आपत परेर एम्बुलेन्स पनि आउन सक्ने अवस्था छैन. हाम्रो तल रयल बेसीदेखि लिएर चियाबेसी एरियामा एकदम समस्या छ. त्यसमा पनि हजुरहरूले एकदम कडा रूपमा लाग्नु होला किनकि पावर प्रोजेक्टहरू भनेको केही व्यक्तिगत व्यावसायिक स्वार्थका लागि आएको हुन्छ र व्यावसायिक स्वार्थ गर्यो भन्नेमा हामीले जनता त्यहाँको जनतालाई चाहिँ होइन असर पर्ने खालको खालको त्यो कार्य चाहिँ हामीले पनि स्वीकार्य छैन. त्यसमा हामीले भनेको छौँ गाउँभित्र पनि कुद्यौँ तर बिग्रेको बाटो छ त्यसलाई चाहिँ ग्राभेल हाल खोलाबाट लिएर गदाबाट ग्राभेल हालेर लैजाऊ लाँदै गर तिमीहरूको सामान साधनहरू कुदाउँदै गर प्लस यता के अरे मुआवजा दिएको जग्गाबाट पनि तिमीहरूले बनाउनै पर्छ. वैकल्पिक बाटो मात्रै हामीले अहिले गाउँको बाटो दिएको छौँ. अहिले चाहिँ तपाईँहरूले लाँदाखेरि त्यतै लाँदै गर्नु होला तर बनाएर चाहिँ लानु होला फेरि यताको बाटो भनेर आएको छौँ. त्यसमा हाम्रो कुलो सिँचाइको कुलो दुईवटा कुलो परेको छ. उनीहरूले एउटा होमपाइप मात्रै राखेर चाहिँ निकासा गरिरहेको हामी मैले बुझेको छु. त्यो होमपाइपले मात्रै हुँदैन बारम्बार चाहिँ हिलो आएर माटो आएर चाहिँ पुरिने भएको हुँदाखेरि प्लस एउटा खेतको गराबाट अर्को खेतको गरामा पानी पनि लान नसक्ने अवस्था भएको हुँदाखेरि होइन त्यसमा पनि अब स्थानीय सरकार हुनुहुन्छ उहाँहरूले नै यो कुरामा अलिकति ध्यान दिनुभयो भने जनतालाई नै सहज हुने थियो भन्ने कुरो. अनि मैले बारम्बार भनिरहेको छु नगरपालिकाको आन्तरिक स्रोतको लागि सधैँभरि म तत्पर तयार रहेछु. एउटा व्यावसायिक नाताले जहिले पनि कर तिर्नमा सधैँभरि अगाडि बढ्नुपर्छ भन्ने नै हो मेरो उद्देश्य. त्यसकारणले हाम्रो ल्याब होइन कन्स्ट्रक्सन ल्याब हाम्रो भवन छँदैछ त्यसमा एउटा ल्याब टेक्निसियन राखौँ निश्चित मापदण्ड निश्चित राजस्व लिएर त्यसको ल्याबको लागि गरौँ. हामी सबसँग त कुरा भइरहेको थियो यो कुरामा बरु आफ्नो समितिको काम नगर्ने के हुनसक्छ भन्ने कुरो हुन्छ प्लस बाहिरको चाहिँ हामी गर्छौँ भन्ने उहाँले चासो देखाउनु भएको कारणले आज सार्वजनिक चुनाव भएको कारणले पनि फेरि मैले यो भने उहाँहरूलाई त्यो चाहिँ कस्तो छ भने त्यो चाहिँ स्वयं हामी नगरपालिकालाई नै फाइदा हो क्या. त्यो चाहिँ कर्मचारीलाई चाहिँ 25-30 हजार रुपियाँ दियो भने त्यसले उल्टै 75-70 हजार कमाएर दिन्छ नगरपालिका राजस्व रूपमा आउँछ क्या. त्यस कारण यो गुणस्तरीय मापनमा स्थानीय सरकारको प्रत्यक्ष निगरानी पनि भयो यो क्याम्पलिङ कुरामा. त्यस कारणले यसलाई चाहिँ अलिकति तपाईँहरूले जोडजोड लाग्नु होला भन्न चाहन्छु. अनि अस्ति हाम्रो खातरी नगरपालिका दुईका युवा साथीहरूले चियाबेसी खातरी दुई नम्बर वाडामा सामुदायिक भवन एउटा आवश्यक छ भनेर जुन माग गर्नुभएको थियो हामीले दर्ता पनि गरेको छौँ. सायद अब योजना उसमा पुगेको होला 30 वर्ष अझै होइन हाम्रो दुई नम्बर वाडामा सामुदायिक भवन चाहिँ जीवित हुँदाखेरि चाहिँ त्यो भद्रकाली कम्पाउन्डमा साउ त्यतिखेर चाहिँ दिएको थियो. अहिले लथालिङ्ग अवस्थामा छ ढुङ्गा बाटोको भएको कुरा चाहिँ अलिक जीर्ण अवस्थामा छ क्या. केही वर्ष अगाडि चाहिँ त्यहाँ मलामी पार्टी भनेर चलाउनु भएको थियो तर अहिले चाहिँ बिजोक अवस्थामा छ. त्यसलाई चाहिँ कसरी हुन्छ नयाँ संरचनाका लागि म जोडदार हजुरहरूसँग चाहिँ माग गर्दछु. अब आगामी योजना के छ कसो छ हजुरहरूको होइन तर युवा व्यवसायलाई चाहिँ उत्साहित हुने खालको यहीँ आफ्नो ठाउँमा बस्यौँ बस्यौँ हुने खालको योजनाहरू लिएर विभिन्न ब्याङ्क कमर्सियल ब्याङ्कहरूसँग सहकार्य गरेर सब्सिडीको कुराहरू स्थानीय सरकारसँग चाहिँ जुन चाहिँ एकअर्कामा चाहिँ सहकार्य गराएर चाहिँ गराउन सक्यो भने होइन अझ युवाहरूले पनि यस ठाउँमा बस्नु बस्नु गरेर व्यवसाय गर्ने केहीजनालाई रोजगारी दिन्थे कि भन्ने मेरो चाहिँ एउटा मनको उत्सुकता हो. भन्दै अब समग्र मेरो यस्तै छ. धेरै लामो होला. तपाईँलाई धेरै धेरै धन्यवाद. मेरो यो सुझाव सल्लाह गुनासो हजुरहरूले नै मनन गरिदिनु होला भने मेरो यो अन्त्य गर्दछु। धन्यवाद।
0: धन्यवाद इसाक सरलाई। यस पछाडि कोही जिज्ञासा अथवा सुझाव केही बोल्न चाहनुहुन्छ भने कृपया, छैन भने हामी अब जवाबतिर लाग्छौँ। हुनुहुन्छ
4: धन्यवाद कार्यक्रम सञ्चालकजी, सम्पूर्ण अतिथिज्यूहरू, हातगाडा नगरपालिकाको सम्पूर्ण कर्मचारी र सम्पूर्ण उपस्थित आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, म मेघराज तोलाङ्गी हातबारी नगरपालिका वार्ड नम्बर 8 बासिन्दा। धेरै कुराहरू आइसकेको छ, म छोटोमा आफ्नो भनाइहरू राख्न चाहन्छु। धेरै कुरा त नभनौँ, हाम्रै अगाडि पनि यो धेरै महिनादेखि यो ठ्याक्कै चालनेजुकै अगाडि हामीले एउटा खाल्डो देखिरहेका छौँ। हाम्रो सबै ट्राफिक सरहरू बसिरहनु भएको छ उहाँहरू अगाडि। यस्ता खाल्डो खाद्दारी बजारभरि धेरै छन्, हो यस्ता साना साना खाल्डोहरू मा पनि नगरपालिकाको ध्यान जाओस्। एउटा प्रश्न भयो, एउटा सुझाव पनि भयो, र अरू चाहिँ जस्तै यहाँ हामी यहाँ कार्यक्रम सञ्चालन भइरहँदा पनि अगाडि पनि पछाडि पनि निर्माण सामग्रीहरू रहिरहेको छ। त्यो निर्माण सामग्री बजार क्षेत्रमा राखिएको कारणले गर्दाखेरि केही घटनाहरू पनि घटिरहेका छन्। गत साल मात्रै सदरपुरमा त्यो बालुवाहरू चाहिँ बाटोमा रहेछ, त्यो कारण एउटा मोटरसाइकल दुर्घटना भएको थियो। त्यो घटना पछाडि हाम्रो टिमले गएर त्यो बालुवा चढाउने काम गरेको थियो। निर्माण गर्नुपर्छ, निर्माण गर्दाखेरि एउटा चाहिँ क्राइटेरिया बनाइदिनुपर्ने हुन्छ होला जस्तो लाग्छ मलाई। सडक क्षेत्रको कति प्रतिशतसम्म चाहिँ निर्माण सामग्री राख्न पाउने, एउटा चाहिँ त्यो मापदण्ड बनाइयो अथवा त्यहाँ चाहिँ नोटिस बोर्डहरू टालियो भने यस्ता घटनाहरू चाहिँ न्यूनीकरण हुन्छन् जस्तो मलाई लाग्छ। र अर्को सडक सम्बन्धी कुरा आयो, खाद्यान्न तुङ्गिङ टारको हाइवे बाटो एकदमै बिग्रिएको अवस्थामा छ। यो हुन त खाद्यान्न नगरपालिका मातहतमा नपरे पनि यसलाई धेरैमा निर्माण पुननिर्माण गर्नुको निमित्त जगाउनुपर्ने जिम्मेवारी नगरपालिकाको पनि होला। हामीले जनसमुदायबाट हामीले गर्ने काम हामी पनि गर्छौँ नै। र अर्को सुझाव र प्रश्न पनि छ, यो चाहिँ अहिले बाटोसँग सम्बन्धित छ। हाम्रो वाणिज्य बैङ्क अगाडि धेरैपल्ट चाहिँ धेरैजना साथीहरूको मोटरसाइकलमा हुइलक भएको छ, यो हुइलक गर्ने मापदण्ड अथवा यसको नियम के छ? त्यहाँ चाहिँ एउटा भिडियो पनि भाइरल भइरहेको थियो, ट्राफिक सरले हुइलक गरिदिनु भएछ, त्यही ठाउँमा अर्को चाहिँ नै बाइक पार्किङ गरेर हुइलक भएको रहेछ, र यो किन भएन भनेर प्रश्न गर्दै हुनुहुन्थ्यो। यसो र मलाई लाग्छ त्यो ठाउँको त्यो नो पार्किङको बोर्ड पनि निजी क्षेत्रबाट राखेको हुनुपर्दछ। त्यो कारणले यो कुन ठाउँमा पार्किङ हो, कुन ठाउँमा पार्किङ गर्न मिल्ने अथवा नमिल्ने कुरा एउटा चाहिँ स्पष्ट ढङ्गबाट राखिदिनुपर्छ जस्तो मलाई लाग्छ। अनि अर्को कुरा चाहिँ जस्तै अब पार्किङको नो पार्किङको बोर्ड आफ्नो मन खुसीले राख्न पाउने हो भनेदेखि बजार क्षेत्रमा पसल अगाडि कसैले पनि बाइक पार्किङ गर्न आफ्नो खुसीले दिनु हुँदैन। त्यो कारणले गर्दाखेरि यसको विषय पनि एउटा चाहिँ स्पष्ट रूपमा एउटा नियम बनाउनु पर्छ जस्तो मलाई लागेको छ। र केही विषय यहाँ म रिपोर्ट गरेर ल्याएको अर्को चाहिँ विषय रहेको छ, विशेष गरी जनप्रतिनिधिहरूका लागि चाहिँ एक वर्षमा कतिपल्टसम्म चाहिँ विशेष गरी वडा अध्यक्षज्यूहरूले कार्यभाग दिन मिल्ने हो र कुन कुन कुन अवस्थामा कार्यभाग दिन मिल्ने हो? त्यही भएर वडा अध्यक्षज्यूहरू आफ्नै यही रहँदा रहँदै पनि कुनै पनि त्यस्तो स्पष्ट कारण नदेखिकन पनि कार्यभाग दिएर अन्य अन्य काममा लागेको देखिएको छ भने कोही वडा अध्यक्षज्यूहरू चाहिँ देश प्रदेश पनि घुमेर आइरहनु भएको हामीले देखेका छौँ। र यसको विषयमा के छ, हामी त आफ्नो आफ्नो काम गर्ने मान्छे नियम सम्बन्धी कुराहरू जानकार नभएको कुरा चाहिँ मेरो जिज्ञासा राखेको हो। र निर्माण सम्बन्धी कुराहरूमा हाम्रो खाद्यान्न नगरपालिका धेरै कामहरू गरेको छ। आज यो सार्वजनिक सुनवाईमा म पहिलोचोटि आएको, हाम्रो प्रमुख सरले धेरै कुराहरू व्यक्त गर्नुभयो, धेरै कुराहरू मैले जान्ने मौका पनि पाएँ। र त्यसमा त्यो म चाहिँ एउटा खेलकुद पनि भएको नाताले पनि यो जुन खाद्यान्न रङ्गशाला छ, जुन खाद्यान्न नगरपालिकाको लगानी बनिरहेको छ, यो बन्ने प्रक्रियामा रहिरहँदै गर्दाखेरि मैले जानेसम्म मैले चाहिँ विज्ञहरूसँग सुझाव लिएसम्म चाहिँ यसको अहिले बनाउँदै गरेको जुन अवस्था छ त्यो चाहिँ अलिकति त्रुटिपूर्ण जस्तो देखिन्छ। किनभनेदेखि अहिले नै माटोको ढिस्को चाहिँ थुपारिसकेको छ र अहिले रहेको प्याराफिटको पनि जुन एउटा
1: मापदण्ड हुनुपर्ने एउटा चाहिँ सिट हट्नुपर्ने एउटा कुर्सी हट्नुपर्ने अवस्था हो त्यो पनि छैन र एउटा ओल्लो छेउबाट हेर्दाखेरि पल्लो छेउसम्म हेर्दाखेरि चाहिँ नाप पनि जस्तो देखिन्छ कुनै पनि रङ्गशाला हो भने यदि यो रङ्गशाला नै बनाउने हो भनेदेखि रङ्गशाला जस्तो देखिने गरी त्यसको चाहिँ कामहरू अगाडि बढ्नुपर्छ र अर्को विषय छ विभिन्न आयोजना परियोजनाहरू चाहिँ हाम्रो खाल्डो नगरपालिकाभित्र पनि चलिरहेका छन् यो आयोजनाहरूबाट खाल्डो नगरपालिकाले प्राप्त गर्ने अथवा यस खाल्डो नगरपालिकाका जनताहरूले प्राप्त गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका जुन रकमहरूको कुरा छ यसलाई पनि विभिन्न विवादहरू देखिने गरेको छ यो चाहिँ एउटा जुन क्षेत्रका बासिन्दाहरू चाहिँ प्रभावित हुन्छन् त्यो क्षेत्रका बासिन्दाहरूलाई नै प्राथमिकता दिएर चाहिँ कार्यहरू योजनाहरू अगाडि बढ्नुपर्ने अथवा त्यो क्षेत्रका बासिन्दाहरूलाई चाहिँ सुझाव सल्लाह लिएर चाहिँ कार्य अगाडि बढ्नुपर्ने हुन्छ जस्तो मलाई लागेको छ र अर्को विषय भर्खरै मलाई जानकारीमा आएको छ र मलाई प्रश्न राखिदिनु है भन्ने चाहिँ अनुरोध गर्नु भएकोले मैले आएको छु नगरपालिका क्षेत्रको फोहोर निकासी गर्ने कम्पनीलाई निकासी करमा चाहिँ छुट दिनुको कारण के होला भन्नुभएको छ र यसको ठेक्का लाउँदा पनि राजस्व शाखाबाट हुनुपर्नेमा सामाजिक विकास शाखा मार्फत चाहिँ गरिनुको कारण के होला भन्नुभएको छ यो चाहिँ मैले भर्खरै मात्र सुनेको भएको हुनाले यसमा स्पष्ट जानकारी गराइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र यो सँगसँगै मेरा भनाइहरू यहाँ अन्त गर्न चाहन्छु हस्त धन्यवाद नमस्कार कोही हुनुहुन्छ ए लोकदर्शनलाई
5: नमस्ते सठिकमा प्रश्न राखिदिनु पनि
6: स्वागत गर्छु
5: हुन्छ सबैलाई नमस्कार म लोकदर्शन साक्य खानपारी एक पुस्तकबाट आएको मैले सठिकमा दुई तिनवटा कुराहरू मात्र राख्न गएँ अहिले बर्खा पनि बर्खा लागेको छ खानपानीमा सरसफाई मध्ये चाहिँ यो ढल निकासको चाहिँ एकदम महत्वपूर्ण यो आवश्यक छ ढल निकासको लागि यो अहिले मेन बजार पोखरीभन्दा मासतिरबाट बग्ने र पोखरीभन्दा तलतिर र दायाँ बायाँ बग्ने ढल निकासले चाहिँ त्योभन्दा तलतिरको बस्ती लगायत त्यो आबादी करेसा बारीहरूमा त्यो ढलले चाहिँ एकदम क्षति पुर्याएको छ यसको कार्यपालिका नगरपालिकाबाट चाहिँ अनुगमन होस् भन्न चाहन्छु र यसमा चाहिँ चिसा पिसाब सहित चाहिँ बग्ने हुँदाखेरि त्यहाँको नागरिकहरूमा पर्न जाने स्वास्थ्यलाई चाहिँ विचार गरेर त्यहाँनिर चाहिँ क्रमिक रूपमा ढल निकासको लागि चाहिँ बजेटहरू चाहिँ योजनामा पारिदिनु हुन म हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी ट्राफिकहरू ट्राफिक चाहिँ अहिले हाम्रो बजारमा अव्यवस्थित भएको हुनाले यो ट्राफिक व्यवस्थाको लागि पनि म नगरपालिकालाई व्यवस्थित गरिदिनु हुन व्यवस्थापनको लागि हार्दिक अनुरोध गर्दछु त्यस्तै सडक बत्ती अहिले बजारमा मात्रै छ गाउँबाट आउने अलिकति वरतिर बजारभन्दा अलिक वरपर चाहिँ अलिक सडक बत्ती नभएको हुँदाखेरि चाहिँ त्यहाँ आवाजावत गर्न अथवा बिमारीहरू ल्याउन लानको लागि चाहिँ असहज भएको हुनाले त्यो क्षेत्रहरूमा बजारभन्दा वरपर फुलिदाए पनि सडक बत्ती पुर्याइदिनु हुन र सडक बत्तीको मर्मत तथा सम्भार र लाग्ने खर्च समेत मिना गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु
6: धन्यवाद लोकदर्शनलाई कोही हुनुहुन्छ भने तपाईँ अघि नै बोल्नुभएको होइन छोटो न सठिक एकदम सठिक ठ्याक्कै पोइन्टमा बोल्नु
7: धन्यवाद मैले अघि 55 घरेको बाढी पीडितहरूको विषयमा राखेको छ अहिले चाहिँ मैले अघि भन्न भनेको छुटिहालेको क्या यो हाम्रो पोखरी बजारमा बिचमा बस्ने हाम्रो प्रहरी साथीहरू हेर्छु है अब दिनभरि ड्युटी बस्नुहुन्छ आफ्नो ड्युटी निर्वाह त गर्नु नै पर्छ त्यो पोखरीभित्र एउटा हाम्रो पार्क पनि छ, त्यहाँनिर सानो होइन शौचालयको व्यवस्था गर्दा कस्तो होला? सार्वजनिक शौचालय त धेरै तल छ होइन, त्यस कारण यहाँको साथीहरूलाई मैले धेरै पटक सोधेँ होइन, ड्युटी गर्ने साथीहरूलाई तपाईँहरू कहाँ टोइलेट चाहिँ जानुहुन्छ, कहाँ जानुहुन्छ, हामी त अब यस्तो मिलाएर होटलतिर छिक्छौँ सर भन्नुहुन्छ होइन, यो चाहिँ आवश्यकता होला जस्तो लाग्छ। यहाँको बुद्धिजीवी साथीहरूसँग पनि समन्वय गरेर मेयर साहबले यो विषयमा अलिकति ख्याल गरिदिँदा कस्तो होला जस्तो लाग्थ्यो, यो चाहिँ एकदम आवश्यक जस्तो लागेर मैले भनेको। समय दिनुभयो, धन्यवाद है।
0: धन्यवाद किरण सरलाई। कोही हुनुहुन्छ भने कृपया हात उठाएर छोटोको सठिक है सर, सठिक अब समयलाई पनि मध्यनजर गर्दै जवाफ पनि हामीले सुन्न छ त्यो भावले।
8: धन्यवाद सम्पूर्ण उपस्थितलाई। नमस्कार, म तारा कुमार राई, खासरी म तारा कुमार राई, तरी नम्बर अलिक एक बाँचे। अब यो सार्वजनिक सुनवाई यो धरी नगरपालिकाको कार्यक्रम भर्खरै मैले थाहा पाएँ अनुसार आफ्नो विकास योजना पक्षहरूसम्म राख्ने एउटा अवसर पाउँदा म धेरै खुसी छु। यहाँ खापारी नगरपालिकाको विकासको लागि सबै जोडेर बोल्नु पर्दाखेरि चाहिँ यहाँ हाम्रो पोखरीलाई चाहिँ अलिकति पार्किङ एरिया छुट्याउने हो कि अलिक साँगुरो बनाइयो भने बजार राम्रो हुन्छ कि भन्ने एउटा मेरो धारणा हो, र टुली खेलमा एउटा खाने शुद्ध खाने पानीको चाहिँ एउटा व्यवस्थापन भए राम्रो हुन्थ्यो, र यो साथको जाने बाटोमा चाहिँ टोरको साल पहिरो गयो, त्यो अहिलेसम्म त्यो निर्माण भएको छैन, त्यो कहिले हुने हो, कहाँबाट हुने हो, त्यसको पनि अब यसो जवाफ पाइन्छ कि भन्ने एउटा अपेक्षा लिएको छु, र सँगसँगै हामीले विकासका निर्माणका त्यही टस्टहरू लगायत धाराकुवाहरू हामी बनाउँछौँ, सो ठाउँमा चाहिँ थोर व्यवस्थापनको लागि एउटा डस्टबिनको व्यवस्था गरे धेरै राम्रो हुने थियो भन्ने एउटा मेरो माग हो, र यो पुनिन्दरबाट भनौँ सवा खोलादेखि खाँचारीसम्म एकदमै यो हाइवे चाहिँ जीर्ण भएको देखिन्छ, यो बाटो कहिलेसम्म यसरी हिँड्नु पर्ने यसको पनि अब यसो सम्बन्धित हाम्रो मेयर साहब उपमेयरज्यू लगायत यहाँ हाम्रो अध्यक्षज्यूहरूले के भन्नुहुन्छ यो विषयमा अब केही विचारहरू र कहिलेसम्म हुन्छ भन्ने एउटा हाम्रो धारणा हो, र खाँचारी नगरपालिकाभित्र कृषि शाखा पशु शाखा र जनस्वास्थ्य छ, कृषि शाखाको मान्छे भनौँ त्यहाँको अब कर्मचारी चाहिँ गाउँ गाउँमा नपुगेको भन्ने एउटा गुनासो आएको छ, हाम्रो यो कृषिमा चाहिँ यस्तो समस्या छ भन्ने कुरा उहाँहरूले राख्नुभयो भने फोटो खिचेर ल्याउनु त्यो अनुसारले हामी उपचारको त्यो पद्धति हामी सिकिहाल्छौँ नि भनेर भन्नुहुन्छ अरे, त्यो कति पारदर्शी र कति राम्रो एउटा पद्धति हो त्यसको पनि एउटा जवाफ चाहियो, र पशु शाखामा पनि अब कर्मचारी साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ अब यस्तो एघारवटा वाडासम्म होइन अनि टोलसम्म किसानको घरसम्म चाहिँ यसो भनौँ न बस्तो भावलाई चाहिँ यसो रेखदेख गर्ने उपचार गर्ने एउटा पद्धति भए धेरै राम्रो हुने थियो होला भन्ने मेरो एउटा जिज्ञासा हो, र स्वास्थ्य शाखाको हाम्रो सरहरू पनि यसो हिँड्न नसक्ने वृद्ध भनौँ अशक्त अपाङ्गहरूलाई सम्म यसो दबाई पानी गर्न नसके पनि मिठो वचनसम्म बोल्नलाई चाहिँ घर घरसम्म यसो तुप्पे हुने भन्ने एउटा मेरो अनुरोध हो, भन्दै यस अब सार्वजनिक सुनवाई कार्यक्रम एकदमै सफलतापूर्वक सम्पन्न होस् भन्ने एउटा शुभकामनाको साथ मैले छोटो भनेर यही अन्त्य गर्न चाहन्छु।
7: धन्यवाद धन्यवाद तारा कुमार सरलाई आफ्नो महत्वपूर्ण सुझाव र सल्लाहका लागि। यसै गरी कोही हुनुहुन्छ भने कृपया हात उठाइदिनु होला, नभए हामी जवाफतिर लाग्छौँ किनभने जवाफको लागि नै हामीलाई समय लाग्छ, त्यसो भए कोही हुनुहुन्न जस्तो लाग्यो, कृपया पोइन्टमा हजुर पोइन्टमा
9: धन्यवाद. मैले एउटा विषय छुटाएको छु, म त्यो एउटा विषय मात्र राख्छु. दुईवटा, एउटा चाहिँ यो हाम्रो अहिलेको मेयर साथमा तपाईँलाई कार्यकालमा तपाईँहरूले अहिलेसम्म कतिवटा कानुन बनाउनु हो, कुन कुन कानुन बनाउनु हो भन्ने विषय पनि जानकारी दिनुहोला. मेरो जानकारीमा आएसम्म यो कार्यकाल तपाईँहरूको कार्यकालमा एउटा कानुन बनेको छैन. यो बजेटको बजेटलाई पनि अत्याधिक कहाँको के भन्छ, यो बजेट सम्बन्धी एउटा कानुन मात्रै बनाउनुहुन्छ, अरू कानुन बनेका छैन भन्ने कुरा छ एउटा. अर्को चाहिँ यो स्थानीय सरकार सञ्चालन ऐनको दफा 11 उपदफा 4 खण्ड 6 गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति कानून मापदण्ड योजना कार्यान्वयन र नियमन गर्ने अधिकार दिएको छ. मैले किन विषय सम्झाउन खोजेको भने हाम्रोमा अहिले यो के अरे हाम्रो यो टेम्पो अटो के भन्ने हाम्रो स्थानीय रूपमा चल्ने धेरै सवारी साधनहरू छन् अनि यिनको चाहिँ पार्किङको पनि कुनै व्यवस्था छैन. त यो पोखरीमा केही बस्नुहुन्छ, केही नगरपालिका अगाडि बस्नुहुन्छ होइन, हस्पिटलतिर पनि चाहिन्छ, त्यतातिर भेटिँदैन. मैले किन यो विषय भन्न खोजेको भने यो कतिवटा अटो टेम्पोहरू कहाँ कहाँ कतिवटा पार्किङ गर्न मिल्ने भन्ने पनि यो चाहिँ नगरपालिकाले निर्णय गरिदिनु पर्यो. र यसको चाहिँ यो के अरे यसको ऐन बनाएर हुन्छ, नियमावली बनाएर हुन्छ. सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने यसको भाडादर तोकिदिनु पर्यो. भाडादर चाहिँ स्थानीय तहले आफै तोक्न चाहिँ पाउँदैन, स्थानीय तहले निर्णय गरेर प्रदेशको यातायात मन्त्रालय यातायात सम्बद्ध मन्त्रालयमा पठाएर निर्णय गराउनुपर्छ. तर नगरपालिकाले आफ्नो क्षेत्रबाट आफ्नो तर्फबाट गर्ने भाडा दर तोकेर यो के अरे हाम्रो चाहिँ सरकारवाला सम्बद्ध यातायात व्यवस्थापन समिति गठन गरेर भाडा दर तोकेर अनि प्रदेशमा पठाउने काम तपाईँहरूले गरिदिनु पर्यो. यसले गर्दा चाहिँ यातायात व्यवसायले पनि धेरै सजिलो हुन्छ कि कस्टमरले भाडा यति हो कि हो भनेर चाहिँ केही गणन गरिरहँदैनन्. कस्टमरलाई पनि के सजिलो हुन्छ, प्यासेन्जरलाई पनि के सजिलो हुन्छ भने यहाँदेखि यहाँसम्म जाने भाडा यति हो, यातायातले चाहिँ बढी मागै छ भने होइन भाडा दर यति हो भन्न पाउँछ. यो चाहिँ यो सुशासनको मानकभित्रै पर्छ होला भन्ने मलाई लाग्छ. यो भाडा दर तोक्ने काममा यहाँहरूले चाहिँ अग्रसरता लिइदिनु पर्यो भनेर मैले चाहिँ सम्झाउन चाहेँ. धन्यवाद.
10: धन्यवाद राजमणि सरलाई. लगभग हाम्रो गुनासोहरू क्वेसनहरू सकियो होला भन्ने लाग्छ मलाई. हामी अब जवाबतिर लाग्दाखेरि खोज्छ होला किनभने समयलाई मध्यनजर गर्दै त्यसो भएको हुँदाखेरि म अन्तिममा एउटा क्वेसन चाहिँ आफै राख्नु पर्यो. यो आफ्नो हातमा डाडु पनि हुँदाखेरि एउटा क्वेसन राखिहालौँ भन्ने लाग्छ नि होइन. त्यो भएकोले एउटा क्वेसन चाहिँ म राख्न चाहन्छु. यो एकदम जेन्युइन विषय पनि आजै बिहानको मात्रै विषय पनि हो. यो भेट्ने शाखातर्फ अलिक बढी केन्द्रित डक्टरले हेरिरहनु भएको छ. यो खाद्य नगरपालिका 4 अरू थानदेखि कालिका स्कुल बिचको भागमा चाहिँ यो बढी अहिले कुकुरको चाहिँ अलिक बढी आतंक भएको छ. एउटा कुकुरले चाहिँ त्यो बाटो भएर धेरै विद्यार्थीहरू कुनिना र कालिका माध्यमिक दुइटै नारी स्कुल भए विद्यार्थीहरूको आवाजको फो पनि बिहान बेलुका निकै धेरै हुन्छ. अहिलेसम्म 10-12 मान्छेलाई चाहिँ त्यो कुकुरले टोकिसकेको भन्ने छ. अनि त्यो कुकुर नियन्त्रणको लागि चाहिँ त्यहाँ कुरा गर्दाखेरि पनि घरले अनि त्यो व्यवस्था गर्ने अनि अलि त्यो चासो पनि नभएको भन्ने लाग्छ. त्यो एकदमै छाडा कुकुर भएको छ. आज बिहानकै मात्रै घटना पनि म भन्न चाहन्छु. म आफै खाँदै आउँदै थिएँ, एकजना त्यहाँ भाउजूलाई चाहिँ कुकुरले खेलेर पुरै भाग्दै हुँदो रहेछ अनि माथि घरमा चल्नु भएछ. अनि अर्को हाम्रो दाइले चाहिँ एकजना दाइले चाहिँ कुकुर खेलाइदिनु भएछ र अनि त्यहाँ हिँड्नै नसक्ने अवस्था. अनि उहाँलाई चाहिँ मैले मलाई चाहिँ कुकुरले खेलाए भनेर भन्नुभयो. अनि म बाइकमा झर्दै थिएँ अनि मैले बोकेर ल्याइदिएँ तलसम्म. अनि यति धेरै आतंक हुँदाखेरि पनि अब त्यहाँ धेरै आतंक भइसकेको छ कुकुरको. त्यो कुकुर त्यो चाहिँ भरपल्लै हो भने चाहिँ छाडा कुकुर पनि होइन. तर त्यो क्षेत्रमा यो छाडा कुकुरहरू पनि निकै छ. त्यो भएर यसलाई अलिकति व्यवस्थापन गर्न सके नगर्ने भन्ने लाग्छ. यो अलिकति मैले ध्यान आकर्षण गराउन चाहेँ. भेटेर शाखालाई नै गर्दा अलिक पुग्छ होला भन्ने लागेर सरलाई मैले अलिकति ध्यान आकर्षण गराएको अनुरोध गर्छु. व्यवस्थापन गर्न सके, तुरन्तै त्यहाँ गएर सहजीकरण गर्न सके राम्रो हुन्छ भन्ने लाग्न चाहन्छु. अरू ठाउँ पनि होला यो विषय हुन सक्छ, तर त्यहाँ चाहिँ मसँग प्रत्यक्ष आफै ठोकिएको होला.
11: यसो भन्ने म अब जवाफतिर लाग्न चाहन्छु. यहाँ सबैलाई आदरणीय मान्नुहुन्छ, आफ्नो महत्वपूर्ण जवाब दिनुभएको छ. यो कार्यक्रम चाहिँ तपाईँहरूले विभिन्न सोसल साइटहरूबाट पनि हेरिरहनु भएको छ, विभिन्न ठाउँमा बसेर त्यसपछि जुनसुकै ठाउँमा बसेर पनि कार्यक्रमलाई लाइभ हेरिरहनु भएको छ. खाँदै नगरपालिकाको यो तेस्रो चौमासीको हामी अन्तिम चरणको कार्यक्रम हो यो. र खाँदै नगरपालिकाले गरिरहेको काम कर्तव्य र सेवा प्रवाह र सुशासन पारदर्शिताको विषयमा हामीले यो कार्यक्रम गर्दै आइरहेका छौँ. यो तेस्रो चौमासीको तेस्रो पटक कार्यक्रम हो. पहिलो हामीले सुमिका माने भन्ज्याङ सर पाइसकेका छौँ र एउटा क्वेसनको जवाब चाहिँ हाम्रो राजमणि सरले दिनु के गर्नुभएको क्वेसनको जवाब चाहिँ म आफै दिन चाहन्छु। यो सर्वेक्षणको कुरा चाहिँ त्यो पछाडि हाम्रो अरुणज्यू मेयर साहबहरूले अरू क्वेसनको एन्सर उहाँले दिनुहुन्छ। एउटा चाहिँ मैले नै दिँदा उपयुक्त हुन्छ होला भन्ने लाग्छ मलाई। यो सर्वेक्षण तपाईँहरू कसरी गर्नुहुन्छ भन्ने क्वेसन छ। यो सर्वेक्षण चाहिँ यो अनुसूची 19-20
0: चाहिँ यो एउटै फर्मेट हुन्छ। यो सार्वजनिक सुनाइको सर्वेक्षण गर्ने फारम चाहिँ यो चाहिँ हामीले आफैले बनाउन मिल्दैन। त्यो कुरा यहाँहरूलाई मैले जानकारी गराउन चाहन्छु। यसमा चाहिँ नागरिक प्रतिवेदन फारम अनुसूची 19 सेवाग्राहीले सन्तुष्टि असन्तुष्टि जनाउने भन्ने एउटा फारम हुन्छ। यो चाहिँ हामीले डाउनलोड गरेर जस्ताको तस्तै यसमा हामीले क्वेसनलाई बढी भए पनि गर्न पाउँदैनौँ, त्यो गर्दैनौँ पनि। सेवाको सन्तुष्टिको विषयमा यो एउटा छ। त्यो पछाडि अर्को अनुसूची 20
11: एक्जिटको सेवा प्रभावकै विषयमा छ। यसमा राम्रो लागेको कुरा, नराम्रो लागेको के राम्रो नराम्रो कुरा पनि नगरको विषयमा लेख्न उहाँहरूले आफ्नो अभिमत दिन पाउनुहुन्छ। त्यो दुईटा फारम छ। त्योसँग अर्को तिनवटा फारम अर्को नि छ। फारम नागरिक प्रतिवेदन पत्र प्रश्नावली भाग 2 भन्ने छ। यो तिनवटा फारम चाहिँ हामीले सर्वेक्षण गर्छौँ। यो फारम चाहिँ हामीले दुईजना मान्छेलाई खटाएका छौँ, जहिले पनि हामी दुईजना मान्छेलाई खटाइरहेको छौँ योभन्दा अगाडि पनि। अनि 150 मान्छेमा चाहिँ हामीले यो सर्वेक्षण गर्छौँ। यो पटक चाहिँ अब भनाइ सरकार आइपुगे पुगेन हाम्रो मान्छे थाहा भएन मलाई, तर यो बजार एरियालाई फोकस गरेर हामीले सर्वेक्षण गरेका छौँ। अहिलेलाई चाहिँ 7 नम्बर, यो 1 नम्बर, 8 नम्बरलाई यो क्षेत्रमा कार्यक्रम हुने भएकोले अलिक बढी फोकस चाहिँ हुन चाहिँ हामी नगरपालिकाको गेटमा अगाडि बढ्छौँ र नगरपालिकामा आउनुहुने 11 वडाका सेवा प्रभावसँग ड्राइभरसँग पनि हामी यो फारम चाहिँ उहाँहरूसँग गराउने गर्छौँ। र एउटा फारम सरी एउटा फारम भन्नाले कम्तीमा नै 10 मिनटभन्दा चाहिँ बढी नै लाग्छ, किनभने यो लामो छ फारम। त्यसो भएकोले यो क्वेसन हामीले दुईजना मान्छेलाई पहिला ट्रेनिङ दिन्छौँ हामी माथौँले, यसको विषय बुझाएर मात्रै हामी फिल्डमा पठाउँछौँ। यसरी गर्दै आइरहेका छौँ। अघिल्लो पटक हामीले सुनिचार गर्दा सुनिचार एरियालाई अलिक बढी फोकस गरेका थियौँ। माने भन्ने गर्दा माने भन्नेपट्टिको अलिक फोकस गरेका थियौँ। यो पटक चाहिँ यहाँ फोकस गऱ्यौँ र यो हजुर कहाँ आइपुगेन के पुगेन त्यो थाहा भएन, तर हामीले यो चाहिँ रेडिमेड कपी पेस्ट जस्तै आयो भन्ने सन्दर्भमा चाहिँ क्वेसन कपी पेस्ट नै हुन्छ। हजुरले यो कुरा बुझिदिनु पर्यो, क्वेसन चाहिँ एउटै हो। त्यसमा आउने यो सङ्ख्या अङ्क मात्रै तलमाथि हुने हो। जस्तो सन्तुष्ट यो पटक 150-150 गर्दाखेरि 50 जनामा 49 जनाले भने कि चाहिँ कतिले भने त अथवा 50 जनाले सन्तुष्ट भने कि अथवा त्यसको प्रगति के भयो कि भन्ने विषयमा हामीले यसलाई चाहिँ त्यो आएको फारमलाई चाहिँ हामी विश्लेषण गरेर यहाँ प्रस्तुत गर्छौँ। मैले यो कुरा राख्न चाहे यो अरू विषयमा अहिले नेता भन्ने अझै राख्नुहुन्छ, मैले यो विषयलाई यति नै मात्रै राखेँ भन्ने। अब जवाफका लागि क्वेसन जवाफका लागि पहिले प्रमुख प्रशासकीय अधिकृत एक नम्बर वडासँग त्यति धेरै क्वेसनहरू ठोकिएको अवस्था आएन। अहिले कतै पनि अरूले केही कुरा राख्नुहुनेछ। 83 र वार्डमा गर्दा धेरै वार्डमासँग पनि क्वेसन ठोकिएको थियो। 1 नम्बरमा खासै वार्डसँग क्वेसन ठोकिएर आएन आज। त्यसो भएको हुँदाखेरि यसको जवाफ दिइदिनको लागि म प्रमुख
12: सडकको कुरा आयो, बत्तीको कुरा आयो, ट्राफिक
11: लाइटको कुरा आयो, त्यसो हुँदाखेरि यो खाल्डाखुल्डी सडक बत्तीको कुरा अलि वडासँग ठोकिएको हुँदाखेरि सठिकमा वडाध्यक्षज्यूलाई आफ्नो जवाफ दिइदिनको लागि 1 नम्बर वडाका वडाध्यक्ष निरञ्जन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु।
13: धन्यवाद कार्यक्रम सञ्चालन आज यहाँ सबैका बाबुन रोहिन्दु यस कार्यक्रम सुना कार्यक्रमका अध्यक्ष थियो, खालिनाहरू नगरप्रमुख थियो, उपप्रमुख थियो, प्रशासक अध्यक्ष थियो, पत्रकारज्यूहरू, सम्पूर्ण उपस्थित मानवहरू, सम्पूर्ण कर्मचारीज्यूहरू र सम्पूर्ण उपस्थित मानवहरू। विशेष त यो हाम्रो 1 नम्बर वडामा अघि कुराहरू खाल्डाखुल्डीको विषय कुराहरू आएको छ र बत्तीको कुरा आएको छ। यो धेरै यो बत्ती बजारमा मात्रै किन भन्ने कुरा अलिकति क्वेसन आएको छ, गाउँघरमा पनि हुनुपर्छ भन्ने कुरो यो अत्यन्तै सकारात्मक कुरा पनि हो। र हामीले बजारमा हामी विशेष भनेको हरेक कुरो क्षेत्रमा भनेको बजारमा अलिकति सिसी क्यामेरादेखि लिएर बजारमा चाहिँ एउटा सिसी क्यामेरा भएर सुरक्षित गर्नको लागि हरेक क्षेत्रमा एउटा सहकार्य गरेर हाम्रो प्रहरी जिल्ला प्रहरी कार्यालय सहकार्य गरेर खासै नगरपालिकाले यो सिसी क्यामेरा व्यवस्थापन गरेको छ। र विशेष चोक चोकमा सबैतिर सिसी क्यामेराहरू रहेको छ र यसमा चाहिँ रातिको समयमा हरेक चाहिँ यसै विभिन्न घटनाहरू चोरी डकैतीहरू कतै अब एक्सिडेन्ट हुने सम्मान भएको कारणले गर्दाखेरि अब त्यो खालको हिसाबले चाहिँ बस्तीहरू बजार क्षेत्रमा चाहिँ अलिकति उज्यालो राख्नुपर्ने अवस्था रहेको छ र त्यो पनि एउटा के छ भने टोल विकास संस्थाहरूबाट चाहिँ उहाँहरूले चाहिँ आवेदन गरेर बजार क्षेत्रमा चाहिँ हामीले सुरुमा ओडाको लगानी चाहिँ हामीले बस्तीहरू व्यवस्थापन गरेको छ सुरु पहिलोपटक हामी उहाँहरूलाई सम्पूर्ण ओडाको तहबाट उहाँहरूलाई हामी बस्ती व्यवस्थापन र बस्तीहरू व्यवस्थापन गर्ने हामीले गरेछौँ त्यसपछिको मर्मसम्मलहरू गरेको कुरामा खालको नगरपालिकाले कर्मचारी पठाउँछ त्यसमा तपाईँहरूलाई आफू त पैसा लाग्दैन तर त्यहाँ बिग्रिएका सामान्य कुराहरू बस्ती बल भरेका कुराहरू चाहिँ अब टोल विकास संस्थाले आफैले दिनुपर्ने भनेको हिसाबले यो लागू भएकोले यसो हिसाबले गएको छ र यो पनि मैले भन्न चाहेँ र बजार क्षेत्रमा चाहिँ सम्पूर्ण टोल विकास संस्थाको जो बजार क्षेत्र पर्नु भएको छ उहाँले आबद्ध आवेदन गरेका कारणले गर्दाखेरि हामीले बजार क्षेत्रमा चाहिँ यो बस्तीहरू व्यवस्थापन गरेको र उहाँहरूले नै त्यसको चाहिँ भुक्तानी बिल भुक्तानीहरू बस्ती बनेको कुराहरू टोल विकास संस्थाले नै एउटा साझेदारी गरेर उहाँले नै पैसा उठाएर त्यो उहाँहरूले पैसा तिर्नुहुन्छ बिजुली अफिसलाई र त्यो हामीले ओडाबाट र नगरपालिकाले हामी गर्न सक्ने अवस्था छैन किनकि हाम्रो आर्थिक स्थिति र राजस्व उठाउने कुराहरूमा जति आमदानी हुनुपर्ने त्यो खालको अवस्था छैन र सब्सिडी गर्ने आग्रह पनि नभएको कारणले यसले गर्दाखेरि धेरै भार हुने अवस्था रहेछ एउटा साझेदारी गरेर हामीले कार्यक्रम गरेको र गाउँतिर भन्ने कुरा आयो गाउँतिर गर्दाखेरि एउटा कति कहाँ बाँध्ने अर्को कति कहाँ बाँध्ने कसले पैसा तिर्ने त्यो खालको निकै समस्या रहेको छ र यदि त्यो खालको नै समस्याहरू उहाँले जो तिर्न हामी के छौँ र यहाँ बत्ती बाल्नुपर्छ भन्ने हिसाबलाई आयो भने त्यो पनि हामी सकारात्मक रूपमा चाहिँ ओडाबाट हामी गर्न सक्छौँ र ओडाको कुरा विषयमा त्यो उहाँहरूले निवेदन हालेको आधारमा हामीले उहाँले गरि पनि राखेको छ त्यसको लागि टोल विकास संस्थाहरूले गरेका कुराहरूमा यसमा हामी सधैँ साथ समर्थन गरेका छौँ र त्यहाँ चाहिँ आबद्ध भएर चाहिँ उहाँहरूले चाहिँ निवेदन माग्नु पर्ने अर्को कुरो र धेरै कुराहरू चाहिँ ओडामा जति आउनु पर्ने त्यो आएको छैन यो चाहिँ मलाई खुसी पनि लागेको छ किनकि हामीले ओडाबाट ओडा समितिबाट एउटा चाहिँ राम्रै काम गरेछौँ भन्ने एउटा आवाज पनि एउटा सबै सुनाइ मलाई महसुस भएको छ कि ओडा समितिले हामी हरेक क्षेत्रमा छलफल गरेर नै हामीले काम गरिरहेका छौँ र यो यी पार्टीकाले अगाडि नै खालापुरीदेखि लिएर विभिन्न मेरै घरमा क्षेत्रको पनि ओडाहरू ठाउँ खालापुरीहरू छन् त्यो समस्या रहेको छ नि तल चाहिँ प्रहरी नेताले अगाडि पनि खालापुरी छ सबै त्यो छौँ खालापुरी छ त्यो अत्यन्तै यहाँ राम्रो कुरा उठाइदिनु भएको छ साँच्ची नराम्रो कुरो होइन त्यसले खालको पनि हामीले व्यवस्थापन गर्न भने खालको नगरपालिकाबाट हामीले बजेट व्यवस्थापन गरेको थियौँ 5 लाख रुपियाँ व्यवस्थापन गरेर हामीले राखेको थियौँ त्यो व्यवस्थापन गरेर कोरेसनमा हामीले खुलाउँदाखेरि कसैले पनि हाल्नु पऱ्यो किनकि यो अहिलेको दरले चाहिँ अब एउटा अति परेको कारणले गर्दाखेरि कसरी हाल्नु भएन हामीले उपभोक्त समिति लाएर विभिन्न ठाउँमा काम गर्नु पऱ्यो उपभोक्त समिति कसैले पनि राजी हुनु भएन त्यो हिसाबले लगानी गरेर कसैले पनि गर्न सक्नु भएन यो पनि मैले जानकारी गराउन चाहे हामीले लगाएर खोजेको होइन टोलमा हामी आँखाकै अगाडि हाम्रै जिल्ला घुमिराख्ने ठाउँमा हामीले खाउलापुरी साउँ खाउलापुरीहरू गर्न सक्छ र अर्को कुरो मैले के पनि भन्न चाहेँ भने एउटा चाहिँ पक्कै पनि हामी टोल सुधारमा टोलमा बस्नेहरूले टोल विकास संस्थामा बस्ने आबद्ध हुनेले साना साना कुराहरू खाउलापुरी सामान्य यसो 4-5 सय रुपियाँ 1000 रुपियाँ नास्ता खाने त्यो खालको चाहिँ अर्को सहभागिता गर्नु पर्ने हो कि किन सानो एउटा वडा लक्ष्य नै वडा समिति नगरपालिका नै बाटो एउटा सानो खालको पनि पुग्नुपर्ने अवस्था भन्ने गर्दाखेरि त्यो झन्झट धेरै झन्झटिलो अवस्था रहेको हुन्छ त्यसको कामहरू गर्ने कुरो सबैले सुसहित पैसा अवस्था रहेको छ त्यस कारणले गर्दाखेरि त्यो चाहिँ हामी सबैले चाहिँ महसुस गरी हाम्रो आगत हो हाम्रो बाटो हो हामी हिँड्ने बाटो हो हामीले बजारलाई सुरक्षित गर्नुपर्छ र यहाँ हामी सफा सुधार गर्नुपर्छ भन्ने पनि जागरुक भएर त्यो दिन संस्थाले सम्पूर्ण आम नागरिकहरूलाई पनि मैले यो यस फोरमबाट मैले भन्न चाहेँ भन्ने कुरा राख्न चाहेँ र यति भन्दै जुन एउटा आएका कुराहरू मैले त्यो राख्ने अर्को र एउटा सापर दुवै चोरको विषयमा कुरा डस्टबिनको विषयमा कुरा सार्वजनिक ठाउँमा डस्टबिन राख्ने कुरा हामीले डस्टबिन प्लास्टिकको राख्छौँ प्लास्टिक राख्दाखेरि त्यहाँनिर फोहोरहरू सबै प्लास्टिकको मात्रै हुन्छ डराइदिन्छ डराइदिन्छ डस्टबिन डर्छ हामीले फलामको पनि राखेको थियौँ त्यो पनि फलाम पनि त्यो डढेर सबै त्यो प्लास्टिकको धेर डढेर फलाम पनि नै डरिएको अवस्था र खिया परेको सबै फलामै त्यही डरिसकेको अवस्था छ र त्यसलाई पनि हामीले अझै पनि फलाम हामी ठाउँ ठाउँ हामी त्यो गर्न सक्छौँ र एउटा कुरा त्यो पनि हो जस्तै यहीँ भनौँ कि यही चाँदोको हामीले डस्टबिन चिन्ता राखेको थियौँ कोही डस्टबिन छैन नि त डस्टबिन व्यवस्थापन हामीले टोलटोलमा चोकचोकमा हामीले दर्शनहरू देख्न लागेको थियौँ। त्यस कारणले गर्दाखेरि दर्शनहरू यो हराउने गर्दा यो चाहिँ सत्ताक कुराहरूमा रहेको छ। र अर्को कुरो हाम्रो अघि हाम्रो आदरणीय हामी राजनीति विषयको कुरा उठाउनुभएको कुरा प्रसङ्गको कुरा लागु औषध विषयको कुरा र नौ बजेदेखि चाहिँ यहाँ

0: र यसमा हामीले अनर गर्ने पनिलाई चाहिँ यहाँ सम्पूर्ण अनर गर्ने पनि गर्नुपर्ने अवस्था छ। आफ्नो छोराछोरीहरूलाई नाम असर गरेर चाहिँ बताउनु लागि आफूले पनि प्रयास गर्नुपर्छ र हामीले पनि गर्न सक्ने हामी गर्छौँ। र यो विषयमा पनि हामी लागू असर विरुद्ध कार्यक्रममा पनि खाल्डा क्लबले पनि काम गर्नुपर्छ। विभिन्न संस्थाहरूले हामीलाई बारम्बार दिइराख्नु भएको छ, हामीले कार्यक्रम गर्छ। यही वर्ष पनि लागू औषध विरुद्ध सबैजना कार्यक्रम परिसर साझेदारी कार्यक्रम गरेर लागू औषध विरुद्ध कार्यक्रम गर्ने भनेर स्कुल स्तरमा युवाहरूलाई सचेतना कार्यक्रम गर्ने भनेर हामीले बजेट पनि आगामी वर्षको लागि हामीले बजेट पनि लिइसकेको कुरा पनि यहाँबाट गर्न चाहन्छु। र सातपल्टको विषय रह्यो ठुलो बाटो, त्यहाँनिर पहिरो गएको छ र बजेट सानो, हाम्रो आवश्यकता बजेटहरू धेरै ठुलो भोलि रहने अवस्था भएकोले तत्कालै हामीले त्यो अघिल्लो वर्ष हामीले गर्न सकेनौँ र त्यसलाई वैकल्पिक रूपमा चाहिँ बाटो हिँड्नसक्ने भएकोले छोडि हामी गरेछौँ। र त्यो धेरै लगानी पचास साथीलाई जति लगानी गर्नुपर्ने भएकोले हाम्रो नगरपालिकाको बजेट नभएको अवस्थाले त्यसलाई हामीले आगामी यो वर्ष आगामी वर्ष हामीले पक्कै पनि गर्ने कुरा हामी यहाँ मेयरजीले भन्नुहुन्छ र हामी बजेट लिएर खोजेर हामी त्यो पनि त्यसलाई हामी सकेसम्म हामीले यो वर्ष नै हामी गर्ने कुरा पनि भन्न चाहे भन्दै यो मलाई कुरामा आएका कुराहरू यति नै कुरा राखे र सर्व विशेष त सार्वजनिक सुनाइ गरेर जुन एउटा कार्यक्रममा पत्रकार मार्फतले सरलीकरण गर्नुभयो यसलाई फेरि पनि विशेष सम्पूर्ण टिमलाई र हाम्रो आयोजन गर्न धन्यवाद दिँदै मेरो भाइ एक जग्गा धन्यवाद
1: धन्यवाद
0: आदरणीय अगस्त
2: महोदय। उठेका प्रश्नहरूको जवाब सबैजीले दिइसक्नु भएको छ, यस पछाडि जवाब
3: पैसाको जवाब चाहिँ शाखाबाटै दिने भन्ने यहाँ हिसाबको कुरो भएको हुँदाखेरि डाक्टर कुमार सरलाई नागरिक सरलाई अनुरोध गर्न चाहन्छु। हजुर, यतै आएर दिँदा राम्रो हुन्छ, अनि यतै आउँदा राम्रो होला। आफूलाई आफूसँग ठोकिएको क्वेसनको चाहिँ एन्सर दिनु होला।
4: सुरुमा राजुबुढा थोकीले प्रश्न गर्नुभएको थियो, उहाँ त अहिले यहाँ हुनुहुन्न, तर उहाँको प्रश्नसँग सहमत हुनुहुने कृषि व्यवसायी व्यक्तित्वहरू हुनुहुन्छ होला, त्यस कारणले म उहाँले उठाउनु भएको विषयमा छोटोमा जवाफ दिने प्रयास गर्छु। एउटा यो एआई कृत्रिम गर्भधान चाहिँ नियमित नगरपालिकाबाट पनि सेवा प्रवाह भए हुन्थ्यो, अहिले प्रदेशबाट मात्रै भइरहेको छ भन्ने कुरो उहाँको थियो। यो प्राविधिक कुरा हो, त्यसैले स्थानीय तहबाट अथवा प्रदेश सेवा प्रदेश कार्यालयबाट जहाँबाट भए पनि सेवा प्रवाह हुनु भनेको यो सुखद हो। तथापि खासरी नगरपालिकाले पनि अहिले पनि भ्याएसम्म गरिराखेकै छौँ र आगामी दिनमा यसमा पनि थप प्रयत्न गर्नेछ, हामी गर्नेछौँ, म यति कुरा राख्न चाहे। र अर्को यो उपचारको क्रममा चाहिँ अहिले ट्रायल बेसिसमा जथाभावी भइरहेको छ औषधिको प्रयोग भन्ने कुरा उहाँले राख्नुभएको छ। यो कुन औषधिले काम गर्छ त्यही त्यसलाई नै प्रयोग गरेर काम गर्नुपर्छ भन्ने कुरा चाहिँ अलिकति यो एडभान्स टेक्नोलोजीसँग सम्बन्धित भएकोले गर्दाखेरि तत्काल खासगरी नगरपालिकामा चाहिँ भौतिक पूर्वाधारदेखि लिएर यसमा चाहिने सम्पूर्ण केमिकल्सहरूको व्यवस्थापन गर्ने जुन चुनौती छ, आर्थिक चुनौती, भौतिक चुनौती, त्यसो भएकोले गर्दाखेरि हामीले चाहे जस्तो खोजे जस्तो तत्काल सम्भव नभए पनि हामी चाहिँ अहिले यसमा के प्रयास गरिराखेका छौँ भने हाम्रै पनि नेपालमा भएका प्रयोगशालाहरूले रिसर्च गरेर प्राप्त भएका नतिजालाई आधार मानेर हामीले उपचारमा प्रयास गरिराखेका छौँ। जस्तै तपाईँलाई म एउटा उदाहरण चाहिँ प्रश्न दिन्छु, जस्तै मैले पनि कुनै पनि फर्मल क्लास लिएको छैन, कहीँ सिकेको पनि छैन, कुनै वस्तुले किला काटे खाएर पेटमा अड्कियो भने त्यसमा म्याग्नेटले त्यसलाई डिटेक्ट गरेर मुखबाट म्याग्नेट हालेर निकाल्ने कुरा म पढ्दाखेरि त्यो टेक्नोलोजी पनि थिएन, पछि मैले फर्मल क्लासमा कहीँ सिकेको पढेको पनि छैन, तर अहिले मैले हाम्रा अरू ल्याबहरूमा अरू प्र्याक्टिसहरूमा गरेका भिडियोहरू त्यसमा गरेका रिसर्चहरूको आधारमा अहिले त्यो काम हामी यहाँ गर्न सक्छौँ, गरेका छौँ। त्यसैले यो उहाँले

0: नभए जस्तो जथाभावी ट्रायल बेसिस मात्रै उपचार भइरहेको छैन। यदि त्यसो गर्ने हो भने उपचार सक्सेस हुँदैन, हामी आफै असफल हुन्छौँ। त्यसैले यसमा हामी सकभर हामीले पनि कोसिस गरेका छौँ र आगामी दिनमा थप यसमा पनि प्रयत्न गर्नेछौँ। तारबहादुर राईले राख्नुभएको प्राविधिक पशु प्राविधिकहरू पनि गोठखोरमा गएर उपचार गर्ने भए हुन्थ्यो भन्ने कुरा राख्नु भएको थियो। हाम्रो सेवाको प्रकृति नै के हो भने सम्भव भएका अस्पताल तथा अफिसमा पशुहरू ल्याउने, बाँकी सबै हामीले चाहिँ घर गोठमै गएर उपचार गर्नुपर्ने हुन्छ। र हामीले अहिले हामी सातजना प्राविधिकहरू छौँ, त्यसमा दुईजना जति त अब शाखामै बस्नुपर्ने हुन्छ, बस्छौँ र कहिले एकजना बस्छौँ, र बाँकी सबै हाम्रो प्राविधिकहरू चाहिँ एकजना बराबर दुईवटा वडामा जिम्मेवारी तोकेर सकेसम्म हामीले जहाँ पशु बिरामी भएको छ त्यही ठाउँमा गएर उपचार गर्ने गरेका छौँ। र फेरि पनि यहाँहरूसँगै यसमा पनि अझ सेवामा थप प्रभावकारिता गर्ने कुराहरूमा यहाँहरूको सल्लाह सुझाव पनि हामी यसमा पनि सकेसम्म प्रयास गर्नेछौँ। अझ सेवा चाहिँ किसानको आवश्यकता अनुसार घर घर गोठमा नै कुरा पुगेर चाहिँ उपचार गर्ने कुरामा हामी एकदम छिटो छरिटो गर्ने कुरामा प्रयत्न गर्नेछौँ। र हाम्रो नवीन गुरुङज्यूले उठाउनु भएको यो कुकुर चाहिँ मान्छे टोकिया छ, अलिक बौला जस्तो छ भन्ने कुरा छ, यसमा दुईटा कुरा हुन्छ। यो सामुदायिक हो भने त्यही अनुसार कसैले पालेको भने यो चेतनाको लागि पनि, कसैले पालेको छ भने यसमा अनिवार्य रूपमा रेबिज विरुद्धको खोप लगाएको हुनुपर्छ। र यस खालको लक्षण देखिने बित्तिकै उहाँले प्राविधिक पशु प्राविधिकहरूलाई अनिवार्य छिटोभन्दा छिटो सूचना दिनुपर्ने हुन्छ। र त्यसपछि हामी त्यसलाई के भएको यदि रेबिज नै लागेको हो भने यसलाई हामीले तुरुन्तै यसलाई कन्ट्रोल गरेर मार्नै पर्छ। र अरू रोग लागेर अथवा अरू कारणले त्यो बिरामी भएर त्यसो हो भने चाहिँ त्यही अनुसारले यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ। र अहिलेको कन्डिसनमा थप के भइरहेको छ त्यसमा यहाँहरूले मलाई चाहिँ अपडेट गराउन म अनुरोध गर्छु। र पशु सेवासँग सम्बन्धित कुनै पनि समस्या छ भने यहाँहरूलाई मेरो निवेदन चाहिँ के छ भने सकभर के समस्या हो यहाँहरूले मेयर साहब, हाकिम साहब सँग सम्पर्क गरेर बिस्तारै म कहाँ सम्पर्क आइपुग्नु भन्दा पनि टेक्निकल कुराहरूमा जति छिटो हामीसँग ठोकिन्छ त्यति नै छिटो यसको समाधान हुने भएकोले गर्दाखेरि सकेसम्म हजुरहरूले चाहिँ हामीलाई नै अथवा मलाई नै सम्पर्क गर्न अनुरोध गर्दछु। र मैले उठेका प्रश्नहरूको जवाब यति नै दिने प्रयास गरेँ। फेरि पनि यहाँहरूलाई केही चित्त बुझेन भने म उपस्थित हुने कुरा राख्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। यसै गरी अब यो सूचनाको विषयमा दिनेश पटेल सरलाई जब प्रशासनका अधिकारी अगाडि आइदिनुको निम्ति अनुरोध गर्छु। दिनेश सर छोटो छ समय, अरू पनि जवाब थुप्रै भएकोले
1: ल धन्यवाद नवीन सर। र यो यतापट्टि रहनुहुने सेवा प्रदाय र उतापट्टि रहनुहुने सेवाग्राही सबैलाई मैले एकमुष्ट रूपमा सम्बोधन नगरिकन नमस्कार अभिवादन गरे र मलाई दिनुभएको नवीन सरले ड्युटी र मसँग सम्बन्धित कुरा म दिनेश गर्थे प्रशासकीय अधिकृत तथा सूचना अधिकारी खाँचारी नगरपालिका सूचना अधिकारीसँग जोडिएको विषय राजमणी भण्डारीजीले उठाउनु भएको थियो र म त्यसैको बारेमा म यहाँ प्रश्न पार्न चाहन्छु। उहाँले आर्थिक वर्ष 81-82 दैनिक भ्रमण भत्तामा कति पैसा विनियोजन भएको थियो भनेर सोध्नु भएको थियो। त्यो प्रसङ्गमा मैले नगरसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार 25,30,000 रुपियाँ पैसा विनियोजन भएको छ मैले त्यो लेखेर दिएँ। तर मैले पाएको रिपोर्टले 34,00,000 खर्च भएको देखायो, त्यो गलत सूचना दियो भन्ने उहाँको कुरा छ। त्यो मैले पाएको रिपोर्टमा उहाँले भने अनुसार ठिक भएको रहेछ भने अब त्यो मलाई जम्मै कुरा थाहा छैन र उहाँले पनि ठिक भन्नुभएको रहेछ भने भन्ने शब्द प्रयोग गर्दै त्यो भयो भने के हुन्छ भने बजेट अनुमान हो। विनियोजित रकम चाहिँ वार्षिक नीति कार्यक्रममा बजेट पुस्तिकामा 25,30,000 थियो, तर कार्यान्वयन हुँदा चाहिँ के हुन्छ भन्नुहुन्छ भने कहिलेकाहीँ पोहोरको साल मात्रै हामीलाई यो मान्सीमा खाने पानीको क्षतविक्षत भएको पाइपलाइन पुनर्स्थापना योजनाको लागि 10 करोड रुपियाँ पैसा प्राप्त भयो। प्रदेश सरकारबाट, संघ सरकारबाट यता बजेट, नगरको बजेट भाषण भएको बेला बजेट पुस्तिकामा एउटा भोल्युमको बजेट आउँथ्यो, तर प्रदेश र संघबाट बीचबीचमा त्यस्ता खालका बजेटहरू आउने गर्छ, जसका कारणले के हुन्छ ती योजना कार्यक्रमहरू कार्यान्वयन गर्दा सुरुमा फिजिबिलिटी स्टडीदेखि लिएर सर्वे, ड्रइङ, डिजाइन, इस्टिमेट अनि कार्यान्वयनको चरणमा चाहिँ लाइन दिने, फेरि रनिङ बिल उठाउने भरफारासम्मका प्रक्रियामा प्राविधिक कर्मचारीहरू जानुहुन्छ, र त्यही योजनाभित्रबाट कन्ट्रक्टी भनेर 3%-5% राख्न पाइन्छ। त्यो पैसाबाट प्राविधिकहरूले दैनिक भ्रमण भत्ताहरू पनि त्यहाँबाट लिने प्रावधान हुन्छ, जसका कारणले नगरसभाले विनियोजन गरेको 25,30,000 अनि एक्चुअल रूपमा खर्च भएको चाहिँ त्यसरी आयोजना कार्यक्रमहरू संघ प्रदेशबाट बीचबीचमा पनि आर्थिक वर्षको अन्त्य अन्त्यतिर पनि ठूलो भोल्युममा आउने हुँदा त्यो आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा भएको खर्चको भोल्युमका कारणले गर्दा नगरसभालाई विनियोजन गरेको 25,30,000 भन्दा बढी पनि हुन सक्ने र बजेट अनुमान भएकोले त्योभन्दा तल पनि हुन सक्ने। अब जहाँसम्म मैले उहाँलाई त्यो मैले त्यही बजेट टिकामा भएको पैसा यति विनियोजन हो भनेर दिएको हुँ, म सूचना अधिकारी हुँ, त्यो दिएकै हो, खर्च भएको कुरा र मैले पाएको रिपोर्टमा त्यो तलमाथि हुन सक्छ त्यो भोल्युममा। मैले अहिले यति भन्दाखेरि पुग्यो, मैले यति नै प्रश्न पार्न चाहेँ, अरू थप कुरा आएछ भने म फेरि प्रश्न पार्ने समर्थ गर्नेछ। हवस्, धन्यवाद, नमस्कार।
2: धन्यवाद आदरणीय मुख्य अधिकृत दिनेश पटेल सरलाई। यस पछाडि उठेका प्रश्नहरूको जवाब प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बधाई सरले दिनुहुन्छ, सरलाई हार्दिक अनुरोध गर्दछु।
3: धन्यवाद नवीन गुरुङज्यू। सम्बन्धित गुत्सा प्रश्न र सुझावहरू पक्षमा गर्न चाहन्छु। यसमा एक नम्बरमा राजु बुढाथुलको सरको जवाब भेटेरी पशु शाखाले दिइसकेको छ, त्यसै गरी हाम्रो आदरणीय यस नगरवासी राजादेवी श्रेष्ठज्यूले गर्नुभएको विषयमा यो लागु औषध निकै पेचिलो, अहिले गर्नै पर्ने र हाम्रो स्थानीय तहको भूमिका के हो त भन्ने विषयमा हामी नगरवासीहरूलाई सुनिराख्नु भएकोलाई हाम्रो सम्पूर्ण श्रोताहरूलाई, नागरिकहरूलाई म भन्न चाहन्छु कि हाम्रो नगरपालिकाले सबैभन्दा बढी ठाउँमा सिसी क्यामेराहरू राखेको छ, अपडेट गर्छ, वार्षिक रूपमा कार्यक्रम छ, खर्च गर्नुपर्ने हुन्छ, त्यस्तो कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमा छ। अझै बढी सिसी क्यामेराहरू व्यवस्था, यो लागु औषधि तीनवटा मुख्य गरी तीनवटा एस्पेक्टबाट कन्ट्रोल हुने देखिन्छ हाम्रो विशद र अनुभवले। एउटा पहिलो छ प्रोएक्टिभ प्रवर्धनात्मक कार्यक्रम, जुन सचेतना युवाहरूमा चेतना बढाएर नगर भइयो त यस्तो हुन्छ भनेर कहिले त्यस्ता टची भिडियोहरू सेयर गरेर सबै हामी नागरिकले सेयर गर्दाखेरि त्यो पसिँदाखेरि केही पैसा लाग्दैन, यहाँहरूले पनि गर्न सक्नुहुन्छ, हामी सबैले यो गरौँ र त्यस्तो पनि उहाँहरूलाई त्यो मन छुने खालको कार्यक्रम, अहिले पैसै खर्च गरेर कार्यक्रमै गर्नु पर्दैन, ती म्याटर्सहरू हामीले सेयर गरौँ होइन, त्यो गरौँ, त्यस्तो ती युवाहरूमा पुगोस्। अर्को विषय पूर्वाधारको कार्यक्रम हामी सडक नाटक गरेर केही स्कुलहरूमा गरेर गरि नै रहेका छौँ, पछिल्लो सडक नाटकमा मनसुने टाइपले नै गरेर त्यो पनि अलिअलि होला, तर स्कुलमा हामीले इन्टरभेन्सन गरि नै रहेका छौँ। यद्यपि यो लागु औषध अलिकति व्यसनीको कुरा हो, अम्बलको कुरा हो, यसमा साथी सङ्गतको भर पर्छ,
2: अर्को छ प्रिभेन्टिभ कुरा भनेको अब प्रवर्धनात्मक कुरा यो सिसिटिभीको कुराहरू गर्ने राख्ने अलिक नगर्नलाई जस्तै बिरामीहरूलाई भ्याक्सिन हाल्ने जस्तो त्यो चाहिँ प्रिभेन्टिभ अब अर्को दण्डात्मक कुरा पनि हामीले सँगसँगै गर्नुपर्ने हुन्छ जुन अलिकति दण्ड पनि एकदमै न्यून छ यसरी हिँड्ने साथीहरूलाई अलिकति हाम्रो चाहिँ अलिकति कन्ट्रोल गर्नलाई हाम्रो नगर प्रहरीको भूमिका त प्रवर्धनात्मक मात्रै हुन्छ दण्डात्मक भूमिका हाम्रो सङ्घमा हुन्छ नेपाल प्रहरीलाई यो त्यो भएकोले हामी समन्वय सहकार गरेर सिटी साथहरूलाई डिटी साथहरूलाई हामी यो यस्तो गर्नु पर्यो यहाँ त गाह्रो भयो भन्नुलाई हाम्रो प्रयास त्यस्तै हुनेछ अर्को किरण राई सरले राख्नु भएको विषय अब यो मेयर साहबसँगले यो बजेट र नयाँ योजनाको विषयमा पक्कै नगर प्रमुखज्यूले भन्नुहुन्छ उठाएको विषय मोटामोटी आइसक्यो पत्रकार महोदयले दिइसक्नुभयो अनि यो लगतकर्ताको विषयमा हामीले ठ्याक्कै अमिलले नापेर डिमार्केसन हुँदै आएको थियो अहिले त्यो मोडलले हाम्रो बजेट छुट्टीको छैन अब धनी पूर्जा चाहिँ सडक विभागले सडक डिभिजनले काटेर लगेको छ उजुरी परेको पाएको धमाधम अब त्यो टहरा हटाउने कार्यहरू निश्चय नै हुन्छ र सार्वजनिक निकायले व्यक्ति चाहिँ जग्गा थुपिसकेको छ हामी व्यक्तिले त्यही भएर छोड्दैनौँ भन्न पाइँदैन त्यो सार्वजनिक नै हो नगरपालिकाको पनि त्यसलाई हामी क्रमशः 30 मिटरको राइट अफ वे भन्दा उता भत्काउनु नि पर्दैन त्यो जग्गा चाहिँ सडक डिभिजनकै हुन्छ तर प्रयोग चले चाहिँ अब हामी सम्झौता गरेर काहीँ केही सजाकै बिचमा प्रहरीको नि एउटा पिच बनाउन सकिन्छ नि त त्यसलाई उ गरिहाल्नुपर्छ भन्ने हुँदैन त्यो सार्वजनिक हितको लागि हुन्छ त्यस्तो विषयहरू अनि अर्को यो 10 दिनको कुरा हाम्रो संविधानमा हाम्रो कर्तव्य छ कि सार्वजनिक सम्पत्तिको संरक्षण गर्न हाम्रो कर्तव्य हो भनेको छ त्यसमा हामी सबै नागरिक सचेत हुन जरुरी छ नगरपालिकालाई रोक्नुपर्छ भनेर हरेक घरका कुराहरू नगरपालिकाले आउटरिच कति हो त त्यसमा पनि अलिकति स्वर दिनु भएर नागरिक जिम्मेवार भइदिनु भने पनि उत्तिकै म अनुरोध गर्छु अनि इसाक सरले भन्नुभयो अलिकति थ्याङ्क यू पनि भन्नुभयो हामी खुसी लागेको छ सकेसम्म हामीले गरेकै छौँ दिनरात 160 जना कर्मचारी प्रतिनिधि यो काम अघि मैले पस्थेँ त्यो थोरै हो हामीसँग धेरै नै कामहरू छन् एक एक गरेर यसलाई गर्ने हो भने अब वान डोर सर्भिस सिस्टम मैले पनि खोजेको अलिकति भौतिक पूर्वाधारमा फ्ल्याट टाइपको अर्गनाइजेसन एउटामा फ्ल्याट दर्ता चलाइमा पुगेपछि अलिक छोट टाइपको यो मैले प्रयोगमा विभिन्न अफिसमा ल्याएको पनि हो त्यो प्रभावकारी हुन्छ तर त्यहाँ चाहिँ दर्ता चलानीमा इन्जिनियरिङको विषय थाहा हुँदैन अनि इन्जिनियर त्यो पठाउँदा थियो अनि अलिकति उहाँले कमजोरी औल्याएको मलाई एकदम हाम्रो मेल आएको हुन्छ उहाँले नभने पनि मैले मेललाई चाहिँ हामीले कर्मचारी साथीहरूलाई दिएपछि एक्टिभली चाहिँ काम गर्नुहुन्छ भन्ने मैले आशा राखेको छु कर्मचारी साथीहरूलाई पनि अब चाहिँ आफ्नो मेलहरू सेयर गरेको हुन्छु मैले तालिकामा आएको मेल मेरोमा मैले एक्सिस हुन्छ अनि जुन जुन शाखासँग सम्बन्धित छ डिजिटलले नै म व्हाट्सएपमा केमा सेयर गर्छु यसमा चाहिँ उहाँहरूले गर्नु नै भएको छ एक दुईवटा छुट भयो भने त्यसलाई हामी करेक्सन गर्छौँ वान डोर सर्भिस सिस्टममा अलिकति फ्ल्याटै पिछेको चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ थोरै किसिमको सानो पालिकामा चाहिँ अलिक सम्भव हुन्छ हाम्रोमा चाहिँ फ्ल्याटमा त्यसरी नै अलिक विन्यास चाहिँ मिलाइएको छ त्यसलाई हामी गर्छौँ सकेसम्म अर्को ल्याबको कुरा छ कन्स्ट्रक्सन ल्याबको लागि मैले नि सोचेको छु अब हाम्रोमा लोकसेवाबाट कति कर्मचारी आउँदै हुन्छ भन्ने पनि जोड्न चाहन्छु अहिले हाम्रोमा 2 जना सब इन्जिनियरहरू आउनु भएको छ त्यसमा 1 जना त पूर्वकै गोल्ड मेडलिस्ट हुनुहुँदो रहेछ अब अर्को 1 जना नि आउँदै हुन्छ अब उहाँहरूमध्ये कसैलाई ल्याबको ट्रेनिङ दिन पठाएर सिकाएर हाम्रो नगरपालिकाको ल्याबमा उहाँलाई राखिने छ र त्यो ल्याबमा टोकिने मान्छे हाम्रो उपमेयरज्यूको संयुक्त जगत्तमा हुने अनुगमन समितिको पदेन सदस्य बनाएर अन्त स्पोट काम हुँदै गरेको बखतको त्यो माल वस्तु र मेटेरियलहरूलाई चेक गरेर फिडब्याक दिएर हाम्रो अनुगमन भनेको बिचबिचमै फिडब्याक दिएर व्यवस्थापनलाई यो सुधार दिने पनि हो करेक्टिभ एक्सन हो यसमा हामी गर्नेछौँ भन्ने मैले सोचाइराखेको छु अब हेरौँ जनशक्ति आएपछि यो गरिन्छ यो ठुलो विषय छैन र हाम्रो राष्ट्र पनि बढ्ने उहाँको त्यो सुझावले हामी कतै आन्तरिक आमदामीहरूले पनि हामी बढाउन चाहन्छौँ तर हाम्रै नगरपालिकाको चाहिँ चेक नगरौँ होला भनेको किनभने आफ्नो चेक आफैले गरेर भएन थर्ड पार्टीमा अरू पालिकाको हामी गर्छौँ अरू राजनीतिको गर्न सक्छौँ अर्को यो हाइकोर्टको विषयहरू मेरो साथले राख्नु नै हुन्छ
3: त्यसपछि मेघराज सरले भन्नुभएको विषयहरू पृथ्वीराज साना यहीँ अगाडि लडे परेका र सांकेतिक रूपमा ठुला महत्वका छन् ती विषयहरू। खाला खुल्टीको विषयमा अहिले हाम्रो केही सडक सुधारको लागि प्रदेशबाटलाई बजेटहरू आएको मैले देखेको छु र सडक पोलबाट पनि खाल्डा खुल्टी पोल्न आउँछ। यसलाई अलिकति इन्टेन्सिभमा ठुलै प्याकेज बनाएर हामी यी बिल्डिङ मार्फत पनि गर्न सक्छौँ। यसमा हामी अब कार्यान्वयनमा अगाडि बढ्छौँ नि। पार्किङ व्यवस्थापनमा मलाई यो के अनुरोध गर्न चाहन्छु भने सम्पूर्ण टुल सुधारहरूले आफ्नो अगाडि कसैलाई पनि आफ्नो पसल अगाडि घर अगाडि बाइक तेर्सिएको हेर्न मन छैन मान्नुहुन्न। मैले धेरै व्यक्तिगत रूपमा यसो सोच्छु, म यहाँ लोकल मान्छे पनि भएकोले सर्वे गर्छु। अब टुल सुधार समितिहरूले टुल सुधार विकास संस्थाहरूले हामीले यो घर अगाडि बाइक एकतिर मात्रै राख्यो भने एकतिर गरिसाउने हुन्छ अनि दुईतिर राख्नु त बार तोक्यौँ भन्ने पनि यहाँ धेरै विश्लेषण गरियो। आइतबार कुन कता हो नि सोमबार कतापट्टि हो कहाँबाट आएको मान्छेलाई थाहा हुन्न नि, उसले जता पनि राखिदिन्छ नि। हामीले मार्किङ गर्छौँ टोल सुधार समितिहरूको। मेरो विशेष अनुरोध बजार क्षेत्रमा हाम्रो बजार क्षेत्रमा कहाँनिर बाइक राख्न मिल्छ हामी नगर प्रहरी पठाउँछौँ, हामी ट्राफिक जिल्ला ट्राफिक कार्यालय समन्वय गरौँला, तपाईँहरूले चिन्नुहोस् लाइदिनुहोस् लेखेर माइ गरेर पठाउनुहोस् त्यहाँ हाम्रो येल्लो लाइनिङ हामी गर्छौँ र त्यहाँ हाम्रो नो पार्किङ हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालयले 10 व्हील लक हामीले उहाँहरूलाई सपोर्ट गरेका छौँ। अब हामी त्यसमा टोल सुधारले यहाँ त हामी त गभर्मेन्टकै मान्छे भनेको नागरिकहरूलाई खुसी बनाउनु हो, उहाँहरूलाई चिडियाएर शासन गर्यो भने त्यो शासन धेरै बेर टिक्दैन। उहाँहरूले आफ्नो टोलमा कहाँ कहाँ राख्ने हो त भनेर पहिला सुरुमा हामीलाई प्राप्त हुनु पर्यो। यसमा हामी तुरुन्तै विदिन मिनट हामी जान्छौँ, उहाँहरूको सबैजनाको सिग्नेचर भएर आउनु जरुरी छ। त्यो भएर नै हामीले फोर्सली एक्सन गर्ने, यो भनेको सबैसँग साझेदारीले गर्ने, तर उहाँहरूले त्यसो नल्याउने यो पार्किङ यस्तै छोड्ने त होइन। त्यसलाई हामी यहाँ सल्लाह गरेर वान वे पनि बनाउने कुरा भइरहेको छ। चार पाङ्लेलाई वान वे बनाइयो भने जिल्ला प्रहरी कार्यालय यता आउने, यताबाट उँदो जान नदिने, हामीले चुनावमा त्यो मतपेटिका ल्याउन बनाएको थियौँ, त्यो टाइप पनि गर्न सक्छौँ। अनि भाडा रुपियाँ म यातायातको कार्यालय प्रमुख पनि भएर बसेको कुनै ठाउँमा, त्यसमा जिल्ला यातायात व्यवस्था समितिको अध्यक्ष श्रीमान प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, अनि त्यसमा भाडा दर निर्धारण गर्दा किलोमिटर अरू ठाउँको पनि प्र्याक्टिस ल्याएर पिच बाटोमा किलोमिटरको यति अनि ग्राभलमा यति ग्रामीण सडकमा यति भनेर हामीले मात्रै तोक्नु हुँदैन। यो सबै 100% प्राइभेट सेक्टरको अधीनमा छ यो यातायातको साधन। यहाँको साउदीहरू त्यो व्यवसायीहरू त्यसको मजदुरहरू अनि प्राविधिक पनि हुन्छ अनि नगरपालिका अनि त्यस पछाडि सिडिओ कार्यालयमा बसेर हामीले यो भाडा निर्धारण गर्ने कानुनी व्यवस्था छ। त्यो गरेर मैले अस्ति सिडिओ साहबलाई अलिकति पछि थोरै पछि गरौँला म नि दुख्छु भन्नुभएको छ। यो अगाडि बढ्छ र यहाँ हाम्रो यातायात व्यवसायीहरूलाई मजदुर साथीहरूलाई मलाई हामीलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसपछि हामीले के हुन्छ त भाडा निर्धारण भइसकेपछि भन्दा किलोमिटर वाइज तराईको भन्दा अलिकति महँगै पेट्रोल पर्छ, बाटो पनि सिधा छैन, के बढिराखौँला तर सबैलाई मान्य हुने गरी बनाइने बनाउनु पर्छ। अनि अर्को विषय चाहिँ त्यो भयो फलको कुरा, त्यो कुराहरू हाम्रो मेन हुने छ। मलाई सोधेको र मैले टिपेको अहिले जानेसम्म चाहिँ यति भने, अब फेरि केही उठेछ भने म जिम्मेवारपूर्वक जवाब दिने नै छु। हस् त, यहाँलाई सुनिदिनु भएकोमा धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय प्रमुख प्रशासक अधिकारीज्यूलाई आफ्नो अघि उठेका प्रश्नहरूको जवाब दिएर गइसक्नु भएको छ। त्यसै गरी अब जवाबकै क्रममा त्यसै गरी आफूसँग सम्मिलित उठेका उपप्रमुखज्यूको छैन भने प्रमुख प्रमुखज्यू पनि लाग कि बोल्नुहुन्छ। धन्यवाद। त्यसै अब धेरै तपाईँहरूले राख्नुभएको जिज्ञासाको चाहिँ Ah
2: मेरसाथले चाहिँ आफ्नो जवाब सहित कार्यक्रम पनि समापन गर्नुपर्ने भएको हुँदाखेरि केही कुराहरू चाहिँ धन्यवाद सहित केही कुरा राखिदिनको लागि पत्रकार महासङ्घका अध्यक्ष कृष्ण राज साकेदेवलाई हार्दिक अनुरोध गर्दछु। त्यस पछाडि मेयर साहबले जवाब सहित कार्यक्रम पनि समापन गर्ने कार्यक्रम यहाँलाई जानकारी गराउन चाहन्छु।
4: धन्यवाद कार्यक्रम सञ्चालक भाइ, नेपाल पत्रकार महासङ्घका सचिव नवीन गुरुङज्यू, नेपाल पत्रकार महासङ्घ सम्पूर्ण सभाले आयोजना गरेको सहजीकरणको भूमिकाको जुन अवसर दुराइदिनुभयो खातपरी नगरपालिकाप्रति नेपाल पत्रकार महासङ्घ हार्दिक आभार व्यक्त गर्न चाहन्छ। यहाँ उपस्थित सम्पूर्ण मेयर साहब, उपमेयर साहब, प्रमुख प्रशासकीय अधिकारीज्यू, यसै गरी वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू, विभिन्न फाँट प्रमुखज्यूहरू लगायत यहाँ यो छोटो निमन्त्रणालाई स्वीकार गरेर उपस्थिति जनाइदिनुहुने सम्पूर्ण स्थानीय बासिन्दा नगरवासी आमा बुबा दाजुभाइ दिदीबहिनीप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु। वास्तवमा सार्वजनिक सुनवाई कोठाभित्रभन्दा पनि खुल्ला क्षेत्रमा जहाँ जनताको नगरवासीको प्रत्यक्ष सवाल र जवाब दिन सक्ने वातावरण तयार हुन्छ त्यस्तो स्थानमा चाहिँ हामीले पत्रकार महासंघले विगतदेखिकै यसरी सार्वजनिक सुनवाईको जिम्मेवारी दिँदै आएको छ। वास्तवमा आफ्नो परीक्षा कपी आफै परीक्षण गर्नभन्दा कुनै दोस्रो निकायलाई अथवा दोस्रो व्यक्तिलाई त्यसको जिम्मेवारी सुम्पिन सकियो भनेदेखि अलिक पारदर्शी र अलिक व्यवस्थित र जिम्मेवार ढङ्गले त्यसको चाहिँ नतिजा आउँछ भन्ने यो एउटा सिद्धान्तका रूपमा चाहिँ नेपाल सरकारले विधिवत रूपमा व्यवस्थापन गरेर यो जिम्मेवारीको भूमिका निर्वाह गर्न अन्यत्र अथवा अर्को निकायलाई जिम्मेवारी दिने प्रचलन अन्तर्गत नेपाल पत्रकार महासंघले यो जिम्मेवारी प्राप्त गरेको यहाँलाई सहर्ष जानकारी गराउन चाहन्छु। समय निकै घटिसकेको छ, विभिन्न किसिमका जिज्ञासाहरू प्रत्यक्ष रूपमा यहाँले राख्नुभएको छ र जिम्मेवार निकायले पनि दायित्व बोधका साथ चाहिँ पक्कै पनि यहाँहरूको प्रश्नको जवाब र यहाँहरूको जिज्ञासालाई भेट्ने प्रयत्न गर्नुभएको छ भन्ने मलाई लाग्छ। यति महत्वपूर्ण समय तर पनि यो समयमा यहाँहरूले जसरी आफ्नो अति नै महत्वपूर्ण समय यो कार्यक्रमको लागि छुट्याइदिनुभयो, यसरी धैर्यतापूर्वक बसिदिनुभयो, थोरै भए पनि एकदम क्वालिटीयुक्त व्यक्तित्वको उपस्थिति यहाँ रहेको छ, त्यसप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथै जो उपस्थित हुन सक्नु भएन र हामीलाई विभिन्न माध्यमबाट हेरिरहनु भएको छ यहाँहरू सम्पूर्णको नाम पनि कुनै न कुनै रूपमा यहाँ उपस्थित प्रतिनिधि साथीहरूले राखिदिनु भएको छ र त्यसको सम्बोधन पनि सम्बन्धित निकायबाट केही मात्रामा भएको छ र अझै पनि केही जिज्ञासाहरूको जवाब आउन बाँकी नै छ। केही बेर यहाँले धैर्यताका साथ रहिदिनका लागि पनि म हार्दिक आग्रह गर्न चाहन्छु। जबसम्म यो जिम्मेवार निकायहरूले आफूलाई यसरी सडकमा जनताको माझमा चाहिँ यसरी ल्याउने हिम्मत गर्दैनन् तबसम्म पारदर्शिताको कुरा झन् रहस्यमय र थप अपारदर्शी हुने भएको कारणले गर्दा आज यो प्राविधिक चोकमा हामीले यो सार्वजनिक सुनवाईको कार्यक्रम गरिरहेका छौँ। पहिलो सार्वजनिक सुनवाई हामीले तुम्लिन चारको मध्य भागमा बजारमा गरेका थियौँ, दोस्रो माने भन्ज्याङ बजारमा गयौँ र तेस्रोलाई आज हामीले अलिक भिडभाड हुन्छ र अलिक उपस्थिति पनि व्यापक रहनेछ भन्ने अपेक्षा सहित चाँदनी चोकलाई रोजेका थियौँ। तर जति उपस्थिति भए पनि आखिर सामाजिक सञ्जालको माध्यमबाट यहाँहरूमा हाम्रा कुराहरू पुगिरहेको छ र यो सहजीकरणको अवसर जुन धुराइदिनु भएको छ यसप्रति म हार्दिक आभार व्यक्त गर्दै केही पत्रकार महासंघप्रति पनि यहाँहरूले केही सूचना र प्राप्त गर्नका लागि जुन प्रश्नहरू राख्नुभएको छ यस प्रश्नलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। विगतदेखिकै पत्रकार महासंघले यो नगरसँग सहकार्यमा यो सार्वजनिक सुनवाईको जिम्मेवारी दिँदै आएको धेरैचोटि यहाँहरूले अनुभूत गरिसक्नु भएको छ र सायद यो पाँचौं वर्ष हुनुपर्छ हामीले सार्वजनिक सुनवाईको जिम्मेवारी वहन गरिसक्दाखेरि विभिन्न किसिमले तथ्याङ्कहरू संकलन गर्ने गरेका छौं र तथ्याङ्क संकलन गरिरहँदाखेरि विभिन्न किसिमका डाटाहरू जुन यहाँहरूले देख्नु पनि भएको छ र यो हाम्रो प्रदेश सदस्यज्यूले यहाँहरूमा प्रस्तुति पनि गरिसक्नु भएको छ, यो डाटा अघि नै पनि जवाब आइसकेको छ। हामीले तयार गरेको डाटा होइन, यो राष्ट्रिय रूपमा चाहिँ हामीले प्राप्त गरेको यो डाटा भएकाले गर्दा यहाँ कतिपय अवस्थामा कहिले नकारात्मक कुराहरू हाम्रा सेवाग्राहीले भनिदिनुहुन्छ, कहिले सकारात्मक कुराहरू भनिदिनुहुन्छ, यसलाई सम्बन्धित निकायहरूले यसलाई आवेग अथवा चाहिँ यसलाई तपाईँले नराम्रो नतिजा आउन बित्तिकै चाहिँ अलिकति मन दुखाइदिने फुच्याइदिने यस्तो कुराहरूमा बढी केही वर्ष अगाडि चाहिँ व्यापक नै रूपमा पनि नेगेटिभ कुराहरू बढी आउँथ्यो, तर पछिल्लो यो तीन वर्षमा हामीले आफैले बनाएको क्वेसन पनि होइन, आफैले दिएको जवाब पनि होइन, हामी सकेसम्म लेख्न र पढ्न सक्ने मान्छेलाई जगाउँछौँ र तपाईँले भनेर उपलब्ध गराइदिनु होला भन्ने गर्छौँ। त्यसैले गर्दाखेरि हामीले सङ्कलन मात्रै गरेको हो र 150 जनाबाट सङ्कलित चिजलाई हामीले लिपिबद्ध गरेर यहाँ आज यहाँहरूमा प्रस्तुत गरेको मात्रै हो। यहाँ अधिकांश विचारहरू सबै प्रश्नकर्ता र जिज्ञासाकर्ता त्यसै गरी सेवाग्राहीहरूको रहेको जानकारी गराउन चाहन्छु। र अब अलिकता खर्चको कुरा आयो, यो सार्वजनिक सुनवाई कार्यक्रमको लागि चाहिँ पत्रकार महासङ्घलाई कति रकम आउँछ भनेर जसरी जिज्ञासा राख्नु भएको छ केही साथीहरूले, यहाँहरूप्रति विशेष रूपमा म हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु। किनभने सूचनाको स्रोत खोज्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। हामीले खासगरी नगरपालिकाबाट विगतमा वर्षको 1,50,000 रुपियाँ प्राप्त गर्दै आएका थियौँ केही अघिल्ला वर्षहरूमा, र पछिल्लो समयमा यसलाई अलिकता व्यवस्थित पनि गर्नुपर्छ र एक्चुअल डाटा के हो अन्त स्पोर्ट पुग्नुपर्छ, हाइवेलीहरूलाई खटाउनुपर्छ भन्ने हिसाबले चौमासिक रूपमा हामीले प्रथम द्वितीय र तृतीय तेस्रो चौमासिक भनेर चाहिँ यसरी 7-8 महिनामा 3 पटक हामीले सार्वजनिक सुनवाई विभिन्न ठाउँमा गर्छौँ। त्यसका लागि डाटा सङ्कलन गर्नका लागि प्रत्येक सार्वजनिक सुनवाईको डाटा सङ्कलन गर्दाखेरि झन्डै 2 जना मान्छेलाई 10-15 दिन लाग्ने भएका कारणले गर्दाखेरि हामीले मात्रै 75,000 रुपियाँमा एकपटकको सार्वजनिक सुनवाईको खर्च लिँदै आएको पनि म जानकारी गराउन चाहन्छु। त्यो 75,000 पनि केही करहरू काटिन्छ, त्यसो गर्दाखेरि लगभग 60-65,000 कार्यक्रम हो यो, त्यसलाई अन्यथा नलिदिनु भनेको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। भाइ बहिनीहरू केही खट्ने मान्छेलाई केही सहयोग पनि गर्नुपर्छ र संस्था सञ्चालनका लागि पनि केही खर्चहरू व्यवहार हुने भएकोले गर्दाखेरि त्यो सञ्चालनका लागि पनि हामीले एउटा सामाजिक संस्था सञ्चालनका लागि धेरै दुःखका साथ चाहिँ त्यो यहाँले दिनुभएको यहाँहरूबाट प्राप्त रकमलाई थोरै थोरै अत्यन्तै किफायती ढङ्गबाट खर्च गर्दै आजसम्म हामीले यो पत्रकार महासङ्घलाई सञ्चालन गर्दै आएको पनि जानकारी गराउन चाहन्छु। र यहाँहरूको साथ सहयोग र आगामी दिनमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा गर्दै अहिले छोटकरीमा म भन्न चाहन्छु, नेपाल पत्रकार महासङ्घले एउटा भवन निर्माण गर्दैछ खासगरी त्यो टोइखेल बसपास नजिकै, त्यो सार्वजनिक सम्पत्ति हो, त्यो कुनै व्यक्तिको सम्पत्ति होइन, त्यो निर्माण गर्ने क्रमको करिब हामी अन्त्यतिर छौँ। यहाँहरूबाट यसरी प्राप्त भएको साना साना रकमहरू हामी जुटाएर त्यो भवन निर्माणको लागि चाहिँ हामीले अहिले करिब करिब सम्पन्न गर्ने चरणमा पुर्याएका छौँ। त्यो पनि एउटा सार्वजनिक संस्था हो, सार्वजनिक सम्पत्ति हो, यहाँहरू सबैको साझा सम्पत्ति भएको कारणले गर्दाखेरि त्यहाँ अलिकता टालटुल गर्न नगरपन गर्नका लागि पनि हामीले केही रकमहरूमा आसनकै तर्फबाट खर्च गर्दै आएको जानकारी गराउँदै आज यो कार्यक्रम

0: यो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420501।
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420501।
6: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 029590667 र 98422267।
0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9841008181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557868 9852557868
14: साथै 9852557868 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: ओहो लु नमस्कार है सर।
16: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
15: हो नि सर? थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
16: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल 9865349444
17: र 029590155।
19: More style, more design. Total Tailors.
20: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
21: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
20: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
21: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
20: प्रोप्राइटर लक्ष्मी काफ्ले,
21: सम्पर्क 9843347262,
20: 9810555580
21: र वाट्सएप नम्बर 9852286646।

0: माथि
1: ओ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई
2: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: अहिले साँझको छ बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा स्वास्थ्य विद्युत लगायत सेवा थप महँगो बन्दै,
2: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै,
3: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारमा किचलो, संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू उठ्न थाले, राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण,
4: र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
2: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा, सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने,
3: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर धारलाई चेतावनी।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोलिदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू हुँदैछ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको नयाँ बजेट र कर नीति कार्यान्वयनमा आउनेछन्, जसका कारण सर्वसाधारणले उपभोग गर्ने विभिन्न वस्तु तथा सेवा महँगो हुने भएका छन्। भोलिदेखि निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा 3%, शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाहरूको सेवामा 3% स्वास्थ्य समता शुल्क थपिनेछ। त्यसै गरी घरायसी प्रयोगतर्फ 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले अब 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट तिर्नुपर्नेछ भने व्यावसायिक विद्युत खपतमा 13% भ्याट लाग्नेछ। सर्वसाधारणले बढ़ी प्रयोग गर्ने पठाउ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ। त्यस्तै भोलिदेखि सुन चाँदीका गरगहना खरिद गर्दा उपभोक्ताले अतिरिक्त रूपमा 0.5% सिप प्रवर्धन शुल्क बुझाउनु पर्नेछ। 5 तारे वा त्योभन्दा माथिका होटल, लग्जरी रिसोर्ट र आयातित रक्सीमा 2% विलासिता शुल्क लाग्नेछ। त्यस्तै रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फूड र जुसमा पनि अन्त शुल्क वृद्धि भएको छ। बढ़दो करका बीच सरकारले व्यक्तिगत आयकरमा भने राहत दिएको छ। अब वार्षिक 10 लाख रूपियाँसम्म कमाउने व्यक्तिले 1% मात्र कर तिरिपुग्नेछ। साथै कर्मचारीको तलबमा 21% वृद्धि गरिएको छ, जुन भोलिदेखि नै लागू हुनेछ।
3: यसैबीच संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो 6 वर्ष यताकै सबभन्दा कम भएको छ। चालू आर्थिक वर्षमा संघीय सरकारले 4 खर्ब 7 अर्ब रूपियाँको पूँजीगत खर्च गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेकामा यसको 46% अर्थात 1 खर्ब 90 अर्ब रूपियाँ मात्रै खर्च गरेको हो। विनियोजन रकमका आधारमा यो अहिलेसम्मकै कम खर्च हो भने रकमगत आधारमा पनि यो पछिल्लो 6 वर्ष यताकै कम खर्च रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2 खर्ब 22 अर्ब रूपियाँ खर्च भएकोमा यो आर्थिक वर्ष 1 खर्ब 90 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। सरकारी तथ्याङ्क अनुसार पूँजीगत खर्चको प्रतिशत अहिलेसम्मकै कम हो। चालू आर्थिक वर्ष 15 खर्ब 83 अर्ब रूपियाँको बजेट खर्च हुँदा 12% मात्र पूँजीगत खर्च भएको छ। आर्थिक वर्ष 2031-32 यता कुनै पनि आर्थिक वर्षमा भएको कुल सरकारी खर्च मध्ये पूँजीगत खर्च 12% सीमित भएको थिएन।
2: वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याज दर साउन महिनाका लागि थप घटेको छ। नेपालका 20 वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याज दर अनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर असारको 4.258% बिन्दुबाट घटेर साउनका लागि 4.167% बिन्दुमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर असारको 3.18% बिन्दुबाट घटेर साउनका लागि 3.116% बिन्दुमा झरेको छ। 20 मध्ये 13 बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा 1% बढ़ाएर 4% पुर्याएको छ। बाँकीले सामान्य घटाएका छन्।
3: सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले रोकिएका आयोजनाको म्याद थप्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित संशोधन अनुसार कम्तीमा 50% भौतिक प्रगति भएका र आर्थिक वर्ष 2082-83 म्याद सकिएका ठेक्काको हकमा कारण खुलाएर निवेदन दिएपछि म्याद थप हुनेछ। सरकारले समयमा भुक्तानी नदिएका, बजेट नपुगेका, रूख कटान वा प्राकृतिक प्रकोपका कारण अलपत्र परेका आयोजनालाई बचाउन यो कदम चालेको हो। यस व्यवस्थाले व्यवसायी कालो सूचीमा पर्ने र टाट पल्टने अवस्थाको अन्त्य गर्ने विश्वास छ। सम्बन्धित निर्माण व्यवसायी वा सेवा प्रदायकले 30 दिनभित्र निवेदन दिनुपर्नेछ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। छलफलको क्रममा महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले सुझाव दिनुभयो। महासंघका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
3: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँदै आएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँदै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए त्यो फेरि कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्।
2: सरकारले अनुचित लेनदेन अर्थात मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। यसैबीच मिटर सरकार ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालले पनि सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। तीन दिनदेखि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्याउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा समिति गठन गरेको पीड़ितले बताएका छन्। गृहमन्त्री नै बाराको निजगढ़मा पुगेर गरेका वार्ता निर्णायक चरणमा पुगेका र थप वार्तासहित सम्झौताका लागि वार्ता टोली काठमाडौँ जान लागेको पीड़ितहरूको भनाई छ। निजगढ़मा भएको वार्ताका क्रममा सरकार मिटर ब्याजको प्रथा उन्मूलन, विशेष ऐन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो। न्यायको माग गर्दै जनकपुरबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू वार्ताको क्रममा तीन दिनदेखि निजगढ़मा रोकिएका छन्।
3: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल तथा दिल्ली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुसमा आएको आरोपमा पौडेललाई 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्षै कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप 6 महिना कैद तोकेको हो। रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भन्ने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3,08,00,000 रूपियाँलाई दामासाही बाँडेर 1,54,00,000 रूपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सरकारमाथि सत्तारूढ़ राजोपाले नै प्रश्न उठाउन थालेको प्रसंग सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
11: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
10: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
11: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
10: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
11: कार्यस्थल काठमाडौँ, जनकपुर, खरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
10: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
11: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
12: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Better appliances, बेचरको बानी लाग्छ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै, संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो छ वर्ष यताकै सबैभन्दा कम, वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घट्यो, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मीटर ब्याज पीड़ित संग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। कांग्रेस र एमाले बीच दुई वर्ष अघि भएको सातबुन्दी सहमति धरापमा परेपछि यसको असर प्रदेश सरकारमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 को बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। त्यसपछि अरू प्रदेशमा पनि यसको असर पर्ने देखिएको छ। सुदूरपश्चिमको नेकपा संसदीय दलका नेता खगराज भट्टले आफैले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताउनु भएको छ। सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिनुभएको छ। कांग्रेस एमाले गठबन्धन भत्किएपछि धनगढ़ीमा बसेको नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। कर्णालीका मुख्यमन्त्री यमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। विपक्षी दल नेकपाका 11 जना सांसद राजकुमार शर्मा र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेस एमाले गठबन्धन धरापमा परेसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणको अर्को प्रयास भइरहेको छ। बागमतीमा पनि एमाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएको छ। बागमतीमा वामपन्थी सरकार बनाउन एमाले प्रमुख प्रतिपक्षी दल नेकपासँग प्रस्ताव गरेको छ। यद्यपि कांग्रेस एमाले आधिकारिक रूपमा सत्ता गठबन्धन भत्किएको घोषणा भने गरेका छैनन्। बागमती प्रदेशमा कांग्रेसबाट इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। यस्तै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अनियलमा पड़ेको छ। कांग्रेस एमाले गठबन्धनबाट नेतृत्व गरिरहेका मुख्यमन्त्री चेतनारायण आचार्य अझै पनि कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास भइरहेको बताउनुहुन्छ। यस्तै मधेस प्रदेशमा भने कांग्रेस र एमाले र नेकपा सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टबीच आज भएको छलफलमा वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय भएको हो।
1: प्रचण्ड बहुमतका साथ गठन भएको वर्तमान सरकारप्रति आम नागरिकको अपेक्षा उच्च रहेको छ। सुशासन कायम, रोजगारी सिर्जना, सेवा प्रवाहमा चुस्तता जस्ता आशा यो सरकारसँग धेरैले राखेका छन्। झण्डै दुई तिहाई बहुमत रहेकोले गर्न चाहेको काम गर्न अहिलेको सरकारलाई सजिलो पनि छ। तर सरकार गठन भएको 100 दिन नपुग्दै आम नागरिक र विपक्षीहरूले चर्को विरोध गर्न थाले। अहिले त स्वयं रासपाका सांसदहरूले नै सरकारको विरोध गर्न थालेका छन्। थप जानकारी साथी महेश गेवालीबाट।
3: असार 22 गते सोमबार रासपाको विधान सार्वजनिक भएकै दिन सांसद पुरूषोत्तम यादवले युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार सुतिरहेको भन्दै कटाक्ष गर्नुभयो। केही दिन पहिले सांसद अमरेश सिंहले सरकारको कार्यशैलीले मधेस उपेक्षित भएको भन्दै आरोप लगाउनुभयो। अर्का सांसद मनिष शाहले सामाजिक सञ्जालमा लेख्दै स्तरहीन र गलत काम भएको भन्दै आपत्ति जनाउनुभयो। त्यसपछि रमेश प्रसाई, दोलखाका जगदीश खरेल, झापाका प्रकाश पाठक र टेकबहादुर साक्यले सरकारको काम कार्यवाही र मन्त्रीहरूको भूमिकाप्रति खुलेर असन्तुष्टि जनाउनुभयो। रासपाकै सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभयो। पार्टीभित्र एकपछि अर्को हुँदै बढ्दो असन्तुष्टिको कारण के हो त? राजनीतिक विश्लेषक लोकराज बराल।
4: गृहमन्त्रीको शैली त्यस्तै छ, बालनजीको चिन्तन छैन, केही छैन, अब खालि एउटा लहरमा यसो गरेर भनेको त्यसै हागेर हुकुमी शासन चलाए जस्तो हुँदैन। यो लोकतन्त्रमा अलिकति अपरिपक्व, संसदप्रति उत्तरदायित्व नहुने सरकार, प्रधानमन्त्री संसदबाट बाहिर बाहिर हिँड्ने, कोही कोही बेला मुख देखाउने मात्रै, प्रधानमन्त्री र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
3: सरकारले सत्तामा आउँदा गरेका बाचा र त्यसपछिको कार्यान्वयन बीचको अन्तरले नागरिकमा असन्तुष्टि बढ़ाएको देखिन्छ। 100 दिनभित्र मिटर ब्याजी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा हुन सकेको छैन भने सुकुम्बासी विस्थापितहरूको पुनर्स्थापना पनि अलपत्र छ। बजेटप्रति व्यापारी सकारात्मक देखिए पनि भूई मान्छेले यसलाई गरीबमुखी नभएको गुनासो गरिरहेका छन्। आफ्नै कार्यकर्ताले समेत सरकारमा पहुँच नपाएको गुनासो गरेका छन्। ठूलो परिवर्तनका आशा जगाएको सरकार अहिले आफ्नै बाचाको बोझमा परेको देखिन्छ। फेरि राजनैतिक विश्लेषक लोकराज बराल,
4: अब यो मन्त्रीहरूलाई, प्रधानमन्त्रीलाई, फलानालाई, जेठानालाई सम्पत्ति स्थितिकरणको कुराहरू नउठ्ने, मान्छेहरू भर्ना गर्दाखेरि पनि कता कता घुमाउरो पाराले सबै उही काहीँ न काहीँ देखिन्छ, नेपोटिजम, पक्षपात जस्तो पनि देखिन्छ, निष्पक्षताको नाममा त्यस्तो खालको केही उल्लेखनीय एकदम वा वा भन्ने चाहिँ गरेको देखिँदैन।
3: पार्टीभित्र बढ्दो असन्तुष्टिले सरकारको स्थायित्वमा दीर्घकालीन असर पार्ने आकलन गरिएको छ। तीन महिनामै यति धेरै आलोचना र असन्तोष देखिसकेको अवस्थामा बाह्र महिनापछि के होला भन्ने चिन्ता स्वाभाविक रूपमा उब्जिएको छ। यसले मनोवैज्ञानिक रूपमा नै एक किसिमको अस्थिरता सिर्जना गरिसकेको छ। सांसद संख्याको हिसाबले ठूलो जनमत ल्याएको पार्टीको साख क्रमशः खस्किँदै गएको देखिन्छ। सरकारको हालको रवैया यस्तै रहने हो भने भविष्यमा ठूलो क्षति हुन सक्ने र यसको जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीहरूले नै लिनुपर्ने विश्लेषक लोकराज बराल बताउनुहुन्छ।
4: मानसिक रूपमा त अस्तित्व आइसक्यो नि, के होला, हाम्रो संसद पनि भड्किसके, सरकारले पनि राम्रो काम गर्न सकेका छैन, अब रवि लामै छैन, यहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँले पनि निर्णय गर्न सक्नुहुन्न, किनभने पार्टी फेरि गाह्रो होला, संगठनभित्र विभाजन होला, के होला भन्ने होला, उहाँको पनि पार्टीको जुन यत्रो म्यान्डेट छ, जनमत छ, 182 सिट ल्याएको पार्टीको, त्यसको त स्खलन हुँदै घट्दै जाने हुन्छ, भए पनि त बचाउनु पर्यो नि, गर्दाखेरि त अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई नै अलिकति दबाव परेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Rockets bonus pound.
1: It's a top 10 doggy home. Here's some of the people at my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशको केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बबरमहल क्षेत्रमा तीन घण्टामै 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँको केही ठाउँमा सड़कमा बाढ़ी फसेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलिक बढ़ी सक्रिय भएको देखिन्छ। बितेको एक घण्टामा सबैभन्दा धेरै पानी काशीको लुम्लेमा 43.6 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ। आयोगले आज सूचना निकालेर सर्वोच्च अदालतले हिजो दिएको आदेश बमोजिम सबै काम स्थगित गरेको जानकारी गराएको हो। सर्वोच्च अदालतले असार 26 गतेको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन आजसम्मको समय दिएको थियो।
1: श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनुपर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याउने उहाँको भनाई छ। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्दै देशभरका वार्षिक 13 अर्ब रूपियाँभन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको बताउनु भएको छ। मन्त्री यादवले वडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकालाई पत्रचार गर्ने बताउनुभयो।
0: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा परशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.17 अर्ब कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता शेयर 4.56 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्गा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वृद्धि किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वृद्धि जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई कृत्रिम गर्भधारण गराउन प्रयोग भएको हो। उच्च प्रजनन क्षमता भएका मुर्गा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपालले उपलब्ध गराएको थियो। मुर्गा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायती प्रधानमन्त्री कियर स्टामर प्रधानमन्त्री पद छाड्नु अघि अन्तिम विदेश भ्रमणको रूपमा आज युक्रेन पुग्नु भएको छ। युक्रेनको राजधानी कियवमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन, आउँदा सरकारको पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। बेलायती सरकारका अनुसार आउँदो सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनु अघि स्टामरले युक्रेनसँगको सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ। स्टामरको ठाउँमा एन्ड्री बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएको छ। बर्नह्याम गएको शुक्रबार सत्तारूढ़ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ। फेब्रुअरी 2022मा रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता बर्नह्याम बेलायतका 5 प्रधानमन्त्री बन्न लाग्नु भएको हो। घरेलु नीतिमा पटक पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गए पछि स्टामरले युक्रेन प्रतिको डान र उत्तर एटलान्टिक सन्धि संगठन नाटो प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर ग्रुनर ब्राडलाई चेतावनी दिएको छ। एजबास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय ब्राडले आचार संहिता उल्लंघन गरेका थिए। आईसीसीले उनलाई चेतावनी दिँदै एक डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा उनी दोषी ठहरिएका हुन्। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्राडले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए। पहिलो एक दिवसीय क्रिकेटमा भारतले इंग्ल्याण्डलाई 6 विकेटले हराएको थियो। तीन खेलको श्रृंखलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृंखलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि भएको 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 4-0 जितेको थियो। इंग्ल्याण्डले भारतसँग पहिलो टी20 श्रृंखला जितेको थियो।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत। शिक्षा
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
9: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 MHz।
10: प्रदेश सरकारमा सत्ता समीकरण फेर्ने कसरत शुरू। कर्णालीका मुख्यमन्त्री कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। सुदूरपश्चिममा मुख्यमन्त्री शाहको राजीनामा। मिटर ब्याजबाट प्रभावितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन। पीड़ितको तर्फबाट वार्ताका लागि 3 शर्त। सातामा 2 दिन विदाका कारण वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवा प्रभावित भएपछि आप्रवासी श्रमिक स्वास्थ्य सेवाबाट वञ्चित। म्यानमारमा रोहिंग्या शरणार्थी बोकेका 2 डुंगा बंगालको खाड़ीमा डुब्दा 500 जनाको मृत्यु भएको आशंका। र विश्वकप फुटबलको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि इंग्ल्याण्डका मुख्य प्रशिक्षकको आलोचना। अग्रता बनाएपछि रक्षात्मक खेल रणनीति लिएको टिप्पणी।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

सजिलो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार,
2: कान्तिपुरकरणमा देखिन थालेको छ। कंग्रेस र नेकपाका सांसद मिलेर कर्णालीका मुख्यमन्त्री एमलाल कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपाका 11 र कंग्रेसका 5 जना सांसदले मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हाम्रा सहकर्मीले जनाएका छन्। सरकारमा सहभागी कंग्रेसका 4 जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन। 40 सदस्यीय कर्णाली प्रदेशसभाका 16 जना सांसद ले अविश्वासको प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ। उनीहरूले संविधानको धारा 188 उपधारा 5 बमोजिम कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन समेत प्रस्ताव गरेका छन्।
1: यसैबीच सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेकपाले मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा मागेको छ। नेकपाका संसदीय दलको सो बैठकले सत्ता साझेदार एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकोले मुख्यमन्त्री शाहले बहुमत गुमाइसकेको भन्दै तत्काल पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। सुदूरपश्चिममा प्रदेश नेतृत्वमा एमाले सहितको सरकार थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा खटपट भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। एमाले पनि बुधबार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
2: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ। आयोगले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतले दिएको आदेश बमोजिम सबै काम स्थगित गरेको जनाएको छ। पूर्व न्यायाधीश संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहिताको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलनको काम भइरहेको थियो। सर्वोच्च अदालतले असार 26 गतेको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन दिएको समय पनि आजैबाट सकिएको छ।
1: सरकारले मिटर ब्याजबाट प्रभावितसँग वार्ता गर्न टोली गठन गरेको छ। मन्त्री परिषदको बैठकले मिटर ब्याजबाट प्रभावितको माग सम्बोधन गर्न र वार्ता अघि बढ़ाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने भएका छन्। काठमाडौँ आउने भने हिँडेका पीड़ितसँग बाराको निजगढ़ पुगेर गृहमन्त्री सुधन गुरूङले वार्ता गरेलगत मन्त्री परिषदले समिति गठन गरेको हो। यता मिटर ब्याजे विरूद्ध किसान मजदूर आन्दोलन केन्द्रीय समितिले वार्ताका लागि 3 शर्त अघि सारेको छ। आन्दोलन समितिका केन्द्रीय प्रवक्ता रिजन्द राणा मगरले वार्ताका लागि सचिवालयको बैठक बसेर 3 बटम लाइन अघि सारिएको बताएका छन्। सम्पूर्ण फर्जी लिखित खारेज हुनुपर्ने, मिटर ब्याज कानून विपरीतको अपराध भएकाले फर्जी लिखित उन्मूलन भएको सरकारका तर्फबाट सार्वजनिक घोषणा हुनुपर्ने तथा सरकारले संयुक्त कार्यदल बनाएर मिटर ब्याज विरूद्ध शक्तिशाली ऐन 3 महिनाभित्र बनाउने प्रतिबद्धता जनाउनुपर्ने उनीहरूको माग छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: सातामा 2 दिन विदाका कारण वीर अस्पतालमा संचालित टेलिमेडिसिन सेवा प्रभावित हुँदा हजारौं आप्रवासी श्रमिक स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। विशेष गरी विदेशमा भाषाको समस्या, स्वास्थ्य संस्थासँग सहज पहुँचको अभाव, स्वास्थ्य बीमा नहुनु, महँगो उपचार खर्च आदिले कठिनाई भोगिरहेका पश्चिम एसियाली मुलुकका नेपाली आप्रवासी श्रमिकले टेलिमेडिसिन सेवा लिँदै आएका छन्। सरकारले सबैलाई स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता तथा आप्रवासी श्रमिकको स्वास्थ्यप्रति व्यवस्था गरेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: सातामा दुई दिन बिदा दिने सरकारको निर्णयका कारण टेलिमेडिसिन सेवा बन्द हुँदा पश्चिम एसियाली मुलुकका हजारौं आप्रवासी कामदार स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। वीर अस्पतालका एक स्वास्थ्य कर्मीले नाम उल्लेख नगर्ने शर्तमा भने सरकारले वैशाखदेखि दुई दिने विदा लागू गरेपछि आप्रवासी श्रमिकका लागि सञ्चालन गरिएको टेलिमेडिसिन सेवा पनि सातामा दुई दिन बन्द भयो। सेवा चौविसै घण्टा सातै दिन भनिए पनि दसदेखि पाँच बजेसम्म मात्र, त्यो पनि विदा बाहेकका दिनमा मात्र उपलब्ध हुन्छ। गरी विदेशमा भाषाको समस्या, स्वास्थ्य संस्थासम्म सहज पहुँच अभाव, स्वास्थ्य बीमा नहुनु, महँगो उपचार खर्च आदिका कारण स्वास्थ्य सेवा लिन कठिनाई भोगिरहेका नेपाली आप्रवासी श्रमिकले टेलिमेडिसिन सेवाको सहारा लिने गर्छन्। कतार, साउदी अरेबिया र युएई लगायत पश्चिम एसियाली मुलुकहरू नेपाली श्रमिकका प्रमुख गन्तव्य हुन्। ती मुलुकमा 40 लाख भन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा रहेको अनुमान छ। सरकारले विदेशमा रहेका आप्रवासी नेपाली कामदारलाई लक्षित गर्दै करिब 3 वर्ष अघि वैदेशिक रोजगार बोर्ड सचिवालय र वीर अस्पतालसँग मिलेर शुरू गरेको टेलिमेडिसिन सेवा शुरू गरेको थियो। दैनिक 35 भन्दा बढी आप्रवासी श्रमिकले त्यो सेवा लिँदै आएका छन्। वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार अन्य स्वास्थ्य सेवा जस्तै सरकारले दुई दिने विदा लागू गरेपछि टेलिमेडिसिन सेवा पनि शनिबार र आइतबार बन्द हुन थालेको हो। वैदेशिक रोजगार बोर्ड सचिवालयसँग भएको सम्झौतामा सेवा कार्यालय समयभित्र मात्रै उपलब्ध गराइने उल्लेख छ। 46 भन्दा बढी देशमा रहेका नेपाली आप्रवासी श्रमिक स्वास्थ्य परामर्शका लागि वीर अस्पतालको टेलिमेडिसिन सेवामा निर्भर छन्। पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पन्न इन्धन संकट समाधान गर्न भन्दै सरकारले सातामा एक दिन शनिबारको सट्टा दुई दिन सरकारी कार्यालय बन्द गर्ने तथा बाँकी दिन बिहान 9 देखि 5 बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो। सो निर्णयका कारण सेवाग्राही प्रभावित भएका छन्। जेठको अन्तिम आइतबार संयुक्त अरब इमिरेट्स युएईको राजधानी अबुधाबीबाट 29 वर्षीय एक महिलाले वीर अस्पतालले सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको हटलाइनमा पटक पटक फोन गरिन्। कोइराली कि ती महिला 1 वर्षदेखि अबुधाबीमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी छन्। उनी केही समयदेखि पाठेघरको मुखको संक्रमणबाट पीड़ित छन्। उनले चिकित्सकसँग फोन मार्फत सम्पर्क गर्ने बारम्बार प्रयास गरे पनि सफल नभएको गुनासो गरिन्। ती महिलालाई उद्धृत गर्दै एक चिकित्सकले भने, तपाईहरू फोनसम्म पनि उठाइदिनुहुन्न, फोन उठाएर दुखाई कम गर्ने औषधि मात्र भए पनि सिफारिश गरिदेलान् कि भन्ने आशामा दिनभर फोन गरे। मलेसियामा सुरक्षा गार्डका रूपमा कार्यरत संखुवा सभाका भीमबहादुर सारू मगरले कार्यालय समयभित्र मात्र टेलिमेडिसिन सेवा उपलब्ध हुँदा आफू जस्ताले वैदेशिक रोजगारीमा रहेकालाई खासै फाइदा नभएको गुनासो गरे। उनले स्वास्थ्य कर्मीलाई भने, सेक्युरिटी गार्डको काममा कहिले विदा पाइँदैन, लामो समयदेखि निद्रा र भोक नलाग्ने समस्याबाट पीड़ित गुनासो गरे। उनले स्वास्थ्य कर्मीलाई लामो लिखित गुनासो पनि पठाएका छन्, जसमा स्वास्थ्य बीमा सुविधा नपाएको, कार्यरत कम्पनीले श्रमिकहरूको स्वास्थ्य समस्यामा चासो नदिएको तथा कम्पनी विरूद्ध गुनासो गर्नेहरूलाई कुटपिट गर्ने र देश निकाला गराउने धम्की समेत दिने गरेको उल्लेख गरेका छन्। धेरै नेपाली युवा पर्यटक भिसामा विदेश गएर श्रम स्वीकृति बिना काम गर्ने गरेको हुँदा स्वास्थ्य बीमाबाट पनि वञ्चित छन्। त्यस्ता मजदूरहरू शोषणमा पर्ने जोखिम रहन्छ भने स्वास्थ्य सेवाको अधिकारबाट पनि वञ्चित हुने गर्छन्। कति त महँगो उपचार खर्चका कारण उपचार नै गराउँदैनन्। वीर अस्पतालको टेलिमेडिसिन इकाइमा कार्यरत चिकित्सकहरूका अनुसार धेरै आप्रवासी श्रमिकमा अनिद्रा, चिन्ता, आलस्य तथा अत्याधिक मदिरा प्रयोगको समस्या छ। केहीलाई एक्लोपन र घरको सम्झनाले सताएको छ। कतिमा त आत्महत्याको सोच समेत आएको देखिएको छ। केहीले कुनै स्पष्ट कारण बिनै अत्याधिक डर लाग्ने समस्या सुनाउँछन्, जसका लागि तत्काल चिकित्सकीय उपचार आवश्यक हुन्छ। चिकित्सकका अनुसार साप्ताहिक विदा र छुट्टीको दिनमा पनि आप्रवासी श्रमिकहरूले अस्पतालको हटलाइनमा निरन्तर फोन गर्छन् तर फोन उठ्दैन। प्रवक्ता बुढाथोकीका अनुसार आप्रवासी श्रमिकहरूको स्वास्थ्य समस्या सम्बोधन गर्ने हो भने सेवा सातै दिन 24 घण्टा उपलब्ध हुनुपर्छ, तर त्यसका लागि अस्पताललाई आवश्यक आर्थिक तथा जनशक्ति दिनु पर्यो। यसअघि टेलिमेडिसिन सेवामा कार्यरत स्वास्थ्य कर्मीहरूले सार्वजनिक विदाका दिन पनि श्रमिकका फोन उठाउँथे, तर सरकारले त्यस बापत अतिरिक्त पारिश्रमिक नदिएपछि उनीहरूले फोन उठाउन छाडेका हुन्। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अधिकारीहरूले सप्ताहन्त र सार्वजनिक विदामा टेलिमेडिसिन सेवा बन्द भएको बारे अनभिज्ञता प्रकट गरे। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भने, यो सेवा सातै दिन 24 घण्टा उपलब्ध हुनुपर्छ, मलाई यस्तो छ भन्ने थाहा थिएन, किन यस्तो भएको हो म यसबारे सम्बन्धित अधिकारीसँग बुझ्नेछु। सार्वजनिक विदा तथा कार्यालय समयपछि टेलिमेडिसिन सेवा बन्द गरेर सरकारले सबैलाई स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता तथा आप्रवासी श्रमिकको स्वास्थ्य र कल्याणप्रति व्यवस्था गरेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। जनस्वास्थ्य विज्ञ डाक्टर बाबुराम मरासिनीका अनुसार सरकारले लाखौं युवाको स्वास्थ्यमाथि व्यवस्था गरिरहेको छ। यस्तो निर्णयले आप्रवासी श्रमिक, उनीहरूको परिवार तथा उनीहरूको समग्र स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। विदेशमा कार्यरत नेपाली श्रमिकका स्वास्थ्य समस्यामा सामान्य लगानीबाट सम्बोधन गर्न सकिने र त्यो सरकारको जिम्मेवारी पनि भएको विज्ञहरूको भनाइ छ।
3: कान्तिपुर सविस्तार।
2: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानेमा ब्याङ्कद्वारा जारी

लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइट्स।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा 8.5 वर्ष कैदको फैसला सुनाएको छ। विशेष अदालतका न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र डेली रत्न श्रेष्ठको इजलासले सजाय निर्धारण गर्दै अकुत सम्पत्ति आर्जनमा 8 वर्ष र कार्यकारी पदमा रहेको रूपमा थप 6 महिना कैदको फैसला सुनाएको हो। विशेषले 1,54,25,200 रूपियाँ जरिवाना बनाउने फैसला पनि सुनाएको छ। त्यसैगरी अपराध पीड़ित संरक्षण ऐन बमोजिम जनाही 6,17,000 असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्ने समेत ठहर विशेषले गरेको छ।
2: सरकारले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलाई, अनियमितता र पेस्की रकमको दुरूपयोग नियन्त्रण गर्न सार्वजनिक खरिद ऐन संशोधन गरेको छ। संशोधित ऐनले पेस्की रकम दुरूपयोग गर्ने ठेकेदार, आपूर्तिकर्ता वा परामर्शदातालाई फौजदारी कार्यवाही गर्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाबारे कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको एक सामग्री।
3: सरकारले सार्वजनिक आह्वानको समय घटाउनेदेखि पेस्की रकम दुरूपयोग गरी फौजदारी कार्यवाही गर्ने समयका प्रावधान समेटेर सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको छ। निर्माण व्यवसायले बारम्बार उठाउँदै आएको मूल्य समायोजनका विषय पनि ऐनमा समेटिएको छ। संशोधित ऐनको दफा 58 कमा सार्वजनिक निकायबाट उपलब्ध गराएको पेस्की लगायतको रकम बदनियतपूर्वक प्रयोजन विपरीत खर्च गरेको देखिए निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदातालाई ठगेर कृति अन्तर्गतको फौजदारी कार्यवाही गरिने उल्लेख छ। खरिद सम्झौता बमोजिम काम गर्न सक्ने अवस्था हुँदाहुँदै बदनियतपूर्वक पेस्की परिचालन, खरिद सम्झौता कार्यान्वयनका लागि उपलब्ध गराइएको रकम सम्झौताको उद्देश्य विपरीत प्रयोग गरेको पाइए ठेक्का लिने व्यवसायलाई कार्यवाही गरिने भएको छ। झुटा विवरण वा कागजात पेश गरी भुक्तानी लिएको, भुक्तानी लिएपछि काम नगरी परित्याग गरेको, सार्वजनिक निकाय वा राज्यलाई हानि नोक्सानी पुर्याएको अनुसन्धान वा छानबिनबाट देखिएमा उक्त कार्यमा संलग्न सञ्चालक, प्रतिनिधि र जिम्मेवार पदाधिकारीलाई ठगी वा कृत लगायतको प्रचलित फौजदारी कानून बमोजिम कसुर गरेको मानि कार्यवाही चलाइने खरिद ऐनमा उल्लेख गरिएको छ। खरिद ऐनमा यो व्यवस्था पहिलो पटक राखिएको हो। यसअघि निर्माण व्यवसायले 2 चरणमा गरेर कुल ठेक्का रकमको 20% पेस्की रकम पाउने गरेका थिए। शुरू शुरूमा यसरी पेस्की रकम बुझेर निर्माण व्यवसायले जग्गा लगायत अन्य क्षेत्रमा लगानी गर्दा निर्माणको काम अलपत्र बन्दै आएको थियो, जसले गर्दा ठेक्का रुग्ण बन्ने अवस्था थियो। ऐनको दफा 55 अनुसार खरिद सम्झौतामा जुनसुकै कुरा लेखिएको भए पनि अन्तर्राष्ट्रिय कारण, युद्ध, आपूर्ति श्रृंखलामा अवरोध, महामारी, नाकाबन्दी वा अन्य विशेष परिस्थितिका कारण निर्माण सामग्री, श्रम, इन्धन, उपकरण वा ढुवानी लगायतमा अस्वाभाविक मूल्यवृद्धि भएको पुष्टि गरी सार्वजनिक निकायले मन्त्री परिषदबाट स्वीकृत कार्यविधि अनुरूप मूल्य समायोजन गर्न सक्ने भनिएको छ। लामो समयदेखि उठाउँदै आएको यो माग सरकारले खरिद ऐनमा समेटेपछि निर्माण व्यवसायले स्वागत गरेका छन्। न्यूनतम मूल्य लो बिलिङका आधारमा ठेक्का दिने प्रावधान अन्त्य गर्दै औसत मूल्याङ्कन विधिबाट ठेक्का प्रदान गर्ने व्यवस्था गरिएकाले निर्माण क्षेत्रमा गुणस्तरीय प्रतिस्पर्धा र प्रभावकारी कार्य सम्पादनमा सहयोग पुग्ने महासंघका महासचिव शिवहरि घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ठेक्का आह्वान गर्दा लाग्ने समय भने खरिद ऐन मार्फत सरकारले घटाउने निर्णय गरेको छ। खरिद प्रक्रियालाई छिटो बनाउन भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको ठेक्काको समय घटाइएको हो। यसअघि राष्ट्रिय स्तरको ठेक्का गर्दा शुरूमा 30 र पुनः आह्वान गर्दा 15 दिनको समय तोकिन्थ्यो। संशोधित ऐनमा राष्ट्रिय स्तरको बोलपत्र भए 21 दिन र पुनः आह्वान गर्दा 7 दिनको अवधि तोकिएको छ। अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भए 30 दिन र पुनः आह्वान गर्दा 15 दिन समय तोकिएको छ। यसअघि 45 र पुनः आह्वान गर्दा 21 दिनको समय तोकिएको थियो। यसअघिको ऐनमा सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्नेले ठेक्का पाउने प्रावधान थियो। संशोधित ऐन अनुसार प्राप्त बोलपत्र दाताहरूले कबोल गरेको बोल अङ्कको औसत अङ्क एकेन गरी उक्त औसत अङ्कसँग सबैभन्दा नजिक भएको र लागत अनुमान भन्दा बढ़ी नभएको भएको बोलपत्रदातालाई छनौट गरिने उल्लेख छ। यसअघि न्यूनतम प्रस्ताव पेश गर्ने बोलपत्रदाता कम्पनी छनौट हुने प्रावधान थियो। 5% भेरिएसन आदेश राजपत्रांक तृतीय श्रेणीको प्रमुखले स्वीकृत गर्न पाउने प्रावधान ऐनमा समेटिएको छ। 10% राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको प्रमुखले भेरिएसन आदेश जारी गर्न पाउनेछन्। 15% भेरिएसन सम्बन्धित सार्वजनिक निकायको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको प्रमुखले गर्नेछन्। 15% भन्दा माथि विभागीय प्रमुखबाट भेरिएसन आदेश जारी गर्न सक्ने ऐनमा उल्लेख छ। यसअघि उपसचिवदेखि मन्त्री परिषदसम्म यसको निर्णय गर्ने अधिकार रहन्थ्यो। सार्वजनिक निर्माणको कार्यान्वयनका लागि आवश्यक कार्यस्थल सम्बन्धित निकायले उपलब्ध गराउनु पर्ने संशोधित ऐनमा उल्लेख छ। निर्माण सामग्री आपूर्ति सहजीकरण गर्ने, वन क्षेत्र प्रयोग गर्न दिने, विद्युत, खानेपानी, ढल, दूरसञ्चार लगायत पूर्वाधार संरचना स्थानान्तरण गर्ने, पहुँच मार्ग सहज बनाउने दायित्व संघ, प्रदेश र स्थानीय तह एवं सम्बन्धित निकायको हुने व्यवस्था ऐनमा उल्लेख छ। यसअघि यस्तो व्यवस्था नभएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। आफ्नो अधिकार क्षेत्रभित्र गर्नुपर्ने निर्णय स्वीकृति, सहमति, सिफारिश वा सहजीकरण समयमै नगरे त्यस्ता पदाधिकारी वा निकायलाई विभागीय कार्यवाही गर्ने र यस्ता निकायलाई सरकारले उपलब्ध गराउने अनुदान रोका गर्ने राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको ऐनमा उल्लेख छ। निर्माण व्यवसायका कारण सम्झौता रद्द भएको अवस्थामा कार्य सम्पादन जमानत जफत गरी बाँकी कार्यको अध्यावधिक लागत अनुमानबाट उक्त कन्ट्राक्टरसँग भएको सम्झौताको अङ्क घटाई बाँकी रकम सरकारी बाँकी सरह असुल गरिने संशोधित ऐनमा उल्लेख छ। यसअघि बाँकी काम गर्न जति लागत लाग्छ सबै रकम निर्माण व्यवसायबाट असुल उपर गर्ने उल्लेख थियो, जुन प्रावधान निर्माण व्यवसायले विरोध गर्दै आएका थिए। तोकिएको शुरू समय अगावै काम सकाउने निर्माण व्यवसाय र छिटो काम गराउने कर्मचारीलाई बोनसको व्यवस्था हुने भनिएको छ। राष्ट्रिय गौरवका रूपान्तरणकारी आयोजना वा सरकारले तोके बमोजिम शुरू सम्झौता अवधिमा गुणस्तरीय रूपमा काम गर्ने निर्माण व्यवसाय र काम गराउने कर्मचारीलाई प्रोत्साहन स्वरूप बोनस, प्रशंसा पत्र र पुरस्कार दिन सकिने ऐनमा उल्लेख छ। सरकारी निकायलाई आपूर्तिकर्ता छनौट तथा माल सामान खरिदमा प्राविधिक सहयोग गर्न प्रधानमन्त्री कार्यालयमा एक सरकारी खरिद सेवा रहने व्यवस्था ऐनमा गरिएको छ। धेरै नयाँ व्यवस्था समेटेर खरिद ऐन आएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवं प्रवक्ता रामप्रसाद आचार्यले बताए। उनले भने ऐन राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ। अब ऐनलाई टेकेर नियमावली कार्यविधि मापदण्ड बनाउँछौं।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यम ठगी करने डिजिटल लेंडिंग भन्दै झूठो लोन एप बनाकर स्कैमिंग करने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे व अफर को माध्यम ठगी करने ठगर को बिगबिगी बढ़े हुनाले यसका ठगरबाट सावधान रहो। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेनबुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसङ्ग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हालिस।
2: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीको

0: ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा रोहिंग्या शरणार्थी बोकेका दुई डुंगा बंगालको खाड़ीमा डुबेको छ। सो क्रममा 500 जनाको मृत्यु भएको आशंका गरिएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन र संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार डुबेको भनिएको दुई डुंगा गत जून महिनाको अन्तिम साता म्यानमारको पश्चिमी राखाइन राज्यबाट प्रस्थान गरेका थिए। ती डुंगामा अधिकांश रोहिंग्या शरणार्थी सवार थिए, जसमा बंगलादेश स्थित शरणार्थी शिविरका समेत सहभागी रहेको समाचारमा उल्लेख छ। करिब 250 जना सवार रहेको भनिएको पहिलो डुंगासँग यात्रा शुरू भएको सोही समयमै सम्पर्क विच्छेद भएको थियो। यस्तै 280 जना सवार रहेको दोस्रो डुंगा गत साता डुबेको आशंका गरिएको छ। यद्यपि अन्तर्राष्ट्रिय आप्रवासन निकायले घटनाको आधिकारिक पुष्टि भने गरेका छैनन्। पछिल्ला केही वर्ष यता म्यानमार र बंगलादेशका शरणार्थी शिविरबाट हजारौं रोहिंग्या सुरक्षित भविष्यको खोजीमा समुद्री मार्ग हुँदै अन्य मुलुकतर्फ जाने प्रयास गर्दै आएका छन्।
2: खेलकुद समाचारको साथमा
3: एलजी लाइफ्स गुड।
4: फिफा विश्वकप फुटबलको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलको म्याच रणनीतिलाई लिएर आलोचना भएको छ। खेलमा अग्रता लिएपछि प्रशिक्षक टुचेलले टोलीलाई रक्षात्मक बनाउनै हारको प्रमुख कारण भएको आरोप लगाइएको छ। 55 मिनटको गोलबाट अग्रता लिएपछि उनले आक्रमणलाई निरन्तरता दिएको सट्टा डिफेण्डरलाई मैदानमा उतारेका थिए। त्यसको फाइदा उठाउँदै अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण जमाउँदै जित हात पारेको थियो। इंग्ल्याण्डका पूर्व कप्तान वेन रुनीले टोलीको खेल बिग्राउनुको शुरूआत प्रशिक्षकको निर्णयबाट भएको टिप्पणी गरेका छन्। यस्तै पूर्व स्ट्राइकर क्रिस सटनले टुचेलको रणनीति गलत भएको र इंग्ल्याण्डले अग्रता लिएपछि खेलको नियन्त्रण अर्जेन्टिनालाई सुम्पिएको आरोप लगाएका छन्। इंग्ल्याण्डलाई पराजित गरेको अर्जेन्टिनाले अब उपाधिका लागि अमेरिकाको न्यूजर्सी स्थित मेटलाफ स्टेडियममा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले दोस्रो पटक विश्वकप फाइनलमा लगातार स्थान बनाएको हो। यस्तै स्पेनले फ्रान्सलाई 2-0 हराउँदै सन् 2010 पछि पहिलो पटक विश्वकपको फाइनल खेल्न लागेको हो। अन्त्यमा मुख्य प्रसंग पुनः एकपटक। प्रदेश सरकारमा सत्ता समीकरण फेर्ने कसरत शुरू। कर्णालीका मुख्यमन्त्री कणले विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। सुदूरपश्चिममा मुख्यमन्त्री शाहको राजीनामा माग। मिटर ब्याजबाट प्रभावितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन। पीड़ितको तर्फबाट वार्ताका लागि 3 शर्त। सातामा 2 विदाका कारण वीर अस्पतालमा संचालित टेलिमेडिसिन सेवा प्रभावित भएपछि आप्रवासी श्रमिकका स्वास्थ्य सेवाबाट वञ्चित। म्यानमारमा रोहिंग्या शरणार्थी बोकेका दुई डुंगा बंगालको खाड़ीमा डुब्दा 500 जनाको मृत्यु भएको आशंका। र विश्वकप फुटबलको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि इंग्ल्याण्डका मुख्य प्रशिक्षकको आलोचना। अग्रता बनाएपछि रक्षात्मक खेल रणनीति लिएको टिप्पणी। कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथ म उपस्थित हुनेछौं। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन विदा हुन्छौं। नमस्कार।

0: लाइफ फैमिली बम्ब अब स्पाइसी फ्लेवर मा पनि ए गुड लाइफ फैमिली बम्ब मुखैमा पड्किन्छ मान्छे पल्किन्छ
1: टाइम चेक इट्स 7 PM
2: Brought to you by
3: कम प्रीमियम मा आजीवन सर्वाधिक सुरक्षा दिने नेपाल कै पहिलो सूर्य ज्योति
4: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सम्खुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: घर घर आयो हजुर सको मन सुना सको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षा व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 98-420-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खासबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: मिटर ब्याजपीडितसँग वार्ताका लागि सरकार तयार, सचिवको नेतृत्वमा वार्ता टोली गठन।
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने।
1: महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। तेह्रथुममा सिस्नुको व्यावसायिक प्रशोधन, कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव।
3: अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढ़ेको छ भन्ने कुरा।
1: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्ध देशभर प्रदर्शन। विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो, तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागि छ। सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कड़ाई गरेर गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न।
5: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अपनाउन मौसमविद डेभिड ढकालले सीआईएन मार्फत अनुरोध गर्नुभयो।
6: अहिले देशभरि अब आंशिक देखि सामान्य गर्दै लागेको अवस्था छ होइन। यसमा चाहिँ विशेष गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ विगत 24 घण्टामा हेर्दाखेरि। राति पनि त्यस्तो ठूलो भारी वर्षा त छैन। यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेशको एक दुई स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने देखिन्छ केही स्थानमा, र विशेष गरी तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन। विशेष पहाड़ी भूभागहरूमा लुम्बिनी प्रदेश, त्यति हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ। अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ। थोरै धेरै चाहिँ सबैतिर वर्षा हुन सक्ने देखिएको छ।
5: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। मिटर ब्याज पीड़ित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक सम्वाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो।
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। रु एक र रो दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
5: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीड़ितका केही प्रतिनिधि काठमाण्डु आएका छन्। काठमाण्डु पैदल आउँदै गरेका उनीहरूलाई बाह्र पुगेर गृहमन्त्री सुदन गुरूङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाण्डु ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीच तिक्तता बढ्दा सरकार सञ्चालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 सांसद र कांग्रेसका 5 सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ़ दल नेपाली कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सीआईएनलाई बताउनुभयो।
7: हामी प्रतिपक्षी बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा छौँ र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौँ। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन, कंग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ होइन, सत्ताधार दल दुईटा दलहरूको बीचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बीचबाट अब अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
5: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी बाई गरेको भन्दै एमाले कांग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्री हरूको राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20,90,00,000 रूपियाँ दिएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश गरेको हो। पौडेललाई व्यावसायिक दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरूपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टवाको उद्योग प्रणालीको उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
8: हामीले चाहिँ यदि ट्रेनिङ दियो भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौं र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लायर इम्प्लोय गर्छौं।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी किएवमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति, सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढ़ाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध मोर्चाको अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढ़ाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली शुरूदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रमक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 1:15 प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 1:45 फ्रान्ससँग खेल्नेछ।
1: तेह्रथुमका किसान सिस्नोबाट आमदानी लिन पाएपछि खुसी।
9: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
1: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5121-708, 01-5131-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाब माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अपहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्ष सहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाख भन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय संचालकले भने विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यत्तिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
14: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक तार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नुले नै जीवनस्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
9: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
14: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
15: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनु पर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङ्गार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
14: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
16: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
14: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता:
17: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी राख्छ।
1: संसदको काम कारवाहीका बारेमा सांसदको बुझाई विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम घमनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद
22: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मान्यजी
23: धन्यवाद
22: संसदमा निरन्तर सहभागिता त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ कस्तो छ अनुभव
23: कोरोना र जेएनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा निराशा युवा वर्ग खास गरेर त्यस्ता खालका समस्याहरू देखिराखेको छ राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो
22: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ
23: गर्न त धेरै कुरा बाँकी छ हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ जनताको पक्षमा उभिएका छौँ
22: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गरेर
23: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ सकारात्मक नै छ किनभने अब लामो समय पनि भएको छैन त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ
22: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्घालेको स्थिति होइन तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले
23: सांसदको लागि महत्वपूर्ण र चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
22: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले खबरदारी गरेको
23: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो विधिले चलेको हुन्छ समाज राज्य विधि पनि त जनताकै निमित्त हो नि मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन् कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु
22: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो त्यसले पनि केही आट भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ कस्तो छ
23: एकदमै मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ त्यति बेलादेखि नै मलाई यो भरोसा

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन, स्वीकृत लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नुको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दंग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पेचिलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्।

0: तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842857841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
16: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार,
17: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
18: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
19: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
19: भटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल 9865349444
19: र 0295901155।
20: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
21: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
22: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
23: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन र काका?
23: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
23: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै छाउबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
23: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
23: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
23: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
23: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
24: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
23: सम्पर्क 0294040084 र 9804045827।
25: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
26: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
27: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
28: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
25: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
28: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
28: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
25: दाँत खोल्ने, दाँत सफा गर्ने,
28: दाँतको एक्सरे गर्ने,
25: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
28: झिक्न मिल्ने आरपीडी लगाइने,
25: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
28: बाङ्गो टिङ्गो दाँत मिलाइने
25: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
28: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
25: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
2: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढी व्यक्तिलाई पनि दोषी ठहरयाइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्स्याण्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीति लाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अय्यारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्,
3: यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्।
2: उनीहरूले गत महिना दुविपक्षीय सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
1: पीड़ितहरूले मिटरब्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरब्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मिटरब्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
5: सम्झौता पत्र छ सबुते, त्यसको मसौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
1: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरब्याज पीड़ितहरूले काठमाण्डुका लागि मिटरब्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधान को संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौ।
6: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन, परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौं। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
1: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
6: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौं।
1: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
6: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौं र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौ।
1: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
6: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
1: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको
6: भयो? प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
1: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
6: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो। हामीले यही विषयलाई अत्यावश्यक ठान्यौँ र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नै सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
1: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
6: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो। म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाबदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
1: यो अब राप्रपाले खास गरी यो सीमा, नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
6: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। आज
1: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा

0: को पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रूपियाँ बिगो मागदावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्।
1: अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडोरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडोरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडोरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार.
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि.
3: सय दिनमै बढ़यो सड़कमा असन्तोष भन्ने नयाँ पुरानै पारा. एक वर्षमा वैदेशिक रोजगारीमा रहेका 1600 गुमाए ज्यान. गृहमन्त्रीले कराई मिटर ब्याज पीड़ितलाई सीमारामै सहमति. 27 लाख लाइसेन्स छापिए. होटेलमा 3.5 अर्ब लगानी. 40 लाख पर्यटकलाई सेवा दिन सक्ने. लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सामुदायिक वनको आमदानीले गाउँ झिलिमिली शीर्षकको शुभ समाचार.
1: सामुदायिक वनको आमदानीलाई स्थानीय विकास र किसानको आय आर्जनमा लगानी गर्ने उत्कृष्ट उदाहरण बनेको छ अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 13 स्थित धिरीखोला सामुदायिक वन उपभोक्ता समूह. वनबाट प्राप्त काठ तथा दाउरा बिक्रीको आमदानीबाट समूहले गाउँको किसानसँगै किसानलाई कृषि सामग्री, पशु स्वास्थ्य सेवा र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ. समूहले सोमबार आर्जना व्यावसायिक कृषिलाई 50% अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ. एउटा ट्र्याक्टरको मूल्य 62,000 रूपियाँ रहेकामा किसानले 31,000 रूपियाँ र सामुदायिक वनले बाँकी 31,000 रूपियाँ बेहोरेको वन उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलले जानकारी दिए. यस्तै घाँस काट्ने चाप कटर 75% अनुदानमा तथा पशुका लागि आवश्यक भिटामिन र जुकाको औषधि निशुल्क वितरण गरिएको छ. अध्यक्ष पौडेलका अनुसार गाउँमा गोरू पाल्ने प्रचलन घट्दै गएपछि खेतबारी जोत्न समस्या भएको थियो. त्यसैले किसानको माग अनुसार हाते ट्र्याक्टर वितरण गरिएको हो. स्थानीय युवा व्यवसायी दीपक थापाले ट्र्याक्टर पाए लगत्तै खेत जोत्न थालेको र गोरूले दिनभर लाग्ने काम केही समयमै सम्पन्न हुने भएकाले किसान उत्साहित भयो. धेरीखोला सामुदायिक वनले यस अघि पनि उत्कृष्ट वन व्यवस्थापनका लागि नेपाल सरकारबाट राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Essentials. एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएता विभिन्न पेशागत सामाजिक र राजनीतिक समूह आ आफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्। सरकार गठनसँगै जनतामा उच्च अपेक्षा बढ़े पनि शिक्षा, निजामती प्रशासन, स्वास्थ्य, भूमि व्यवस्थापन, रोजगारी, सुशासन तथा आर्थिक नीतिसँग सम्बन्धित माग तत्काल सम्बोधन हुन नसक्दा विभिन्न समूह सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, किसान, सुकुम्बासी, उद्योगी, व्यवसायी लगायतले भूमि व्यवस्थापन, पेशागत अधिकारको ग्यारेन्टी, रोजगारी, सबल आर्थिक नीति, सुशासनसम्मका आवाज उठाइरहेका छन्। यी माग नयाँ होइनन्, तर नयाँ सरकारलाई छिटो सम्बोधन गर्न दबाव दिन उनीहरू आन्दोलित भएका हुन्। सरकार वार्ता र सम्वाद मार्फत समाधान खोज्ने प्रयासमा छ। आन्दोलनको दायरा विस्तार हुँदै जाँदा सरकारको निर्णय क्षमता र संकट व्यवस्थापन कौशलमाथि पनि परीक्षा शुरू भएको छ। शिक्षा ऐनको प्रतीक्षामा रहेका शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शैक्षिक परामर्शदात्री निकाय लगायत सरकारवालाहरू सरकारले शिक्षा नियमावली 10 संशोधन गरेपछि निराश तथा राहत शिक्षकको व्यवस्थापन गर्न, सेवा सुविधामा सुधार गर्न दबाव दिएर आन्दोलनमा छ। महासंघका महासचिव तुला बहादुर थापाले शिक्षकहरूले पटक पटक सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नभएको आरोप लगाएका छन्। शक्तिशाली सरकारले ऐन ल्याएर विद्यालय शिक्षाको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा शिक्षकहरूको जोड़ छ। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, प्रारम्भिक बाल विकास र संघीय शिक्षण सिकाई अनुदानका शिक्षक तलब सेवा सुविधा सम्मानजनक नगरिएको भन्दै आन्दोलनरत छन् भने, अहिले बालिन्द्र नेतृत्वमा सरकार गठन भए ता विभिन्न पेशागत सामाजिक र राजनैतिक समूह आ आफ्ना माग राखेर आन्दोलनमा सक्रिय भएका छन्। आन्दोलनले दबावमा सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: चौतर्फी निराशाबीच झण्डै दुई तिहाई बहुमतको सरकार बन्दा धेरैले देशले नयाँ गति लिने आशा गरेका थिए। जेएनजी विद्रोहले ल्याएको राजनीतिक उथलपुथलपछि 35 वर्षीय बालेन्द्र शाह कार्यकारी नेतृत्वमा पुगेका थिए। स्वय शासकीय सुधारका कार्यसूची सहित अघि बढ़ेको सरकारले 100 दिन पूरा गर्दा नगर्दै आन्दोलनबाट घेरिएको छ। सरकारका निर्णयले सुकुम्बासी, करार कर्मचारी, विद्यार्थी, शिक्षक, शैक्षिक परामर्शदाता सड़कमा उत्रिएका छन् भने चिकित्सक, किसान र मीटर ब्याज पीड़ितका मुद्दा सम्बोधन हुँदा उनीहरू पनि आन्दोलित छन्। बालिन सरकारबाट सबैभन्दा धेरै पीड़ित भए उपत्यका नदी किनारमा बस्दै आएका भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासी। सरकार बनेको एक महिना नपुग्दै 11 वैशाखबाटै सुकुम्बासी बस्ती हटाउन थालियो। दुई दिनको म्याद समेत नदिएर बस्ती डोजर लगाएर भत्काइयो। त्यति बेला वास्तविक सुकुम्बासीलाई 15 दिनमै व्यवस्थापन गर्ने भनिएको थियो, तर 3 महिनासम्म पनि वास्तविक भूमिहीनको पहिचान गर्न पनि सकेको छैन। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पनि हटाइएको छ। देशैभर डोजर आतंक मचाइयो। त्यसको विरोधमा देशैभर सुकुम्बासी आन्दोलनमा उत्रिएका छन्। सरकारले करार सेवाका हजारौं कर्मचारी हटाउने तयारी गरेपछि सिंहदरबारभित्रै धरना र घेराउ शुरू भएको छ। यता सरकारले सरकारवालासँग छलफलै नगरी ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी, कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका कारण सो क्षेत्र पनि आन्दोलनमा उत्रिएको छ। गत वर्ष सरकारसँग भएको 9 बुँदे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा छ। सरकारले अध्यादेश मार्फत विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने र स्वबियोग खारेज गर्ने नीति लिएपछि विद्यार्थी संघ संगठन आन्दोलनमा उत्रिएका छन्। विभिन्न 7 बुँदे माग राखेर डाक्टरहरू पनि सड़कमा उत्रिएका छन् र उनीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। यता निजी संचार माध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 3 तहका सरकारी कार्यालयलाई परिपत्र पठाएपछि मीडिया क्षेत्र आन्दोलनमा उत्रियो। सरकारी सूचना तथा विज्ञापन सरकारी माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने गरी सरकारले 18 चैतमा परिपत्र जारी गरेको थियो। सय दिनमै बढ़्यो सड़कमा असन्तोष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: संघीय सत्ताबाट बाहिरिए पनि प्रदेश सरकार मार्फत आफ्नो राजनैतिक प्रभाव कायम राखेको नेकपा एमाले यति बेला प्रदेश सत्ताबाट समेत विस्थापित हुने संघारमा पुगेको छ। केन्द्रीय स्तरमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निष्कर्ष निकालेपछि यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको हो। देशका सात मध्ये छवटा प्रदेशमा कांग्रेस एमाले समीकरण भत्किने अवस्थामा पुगेको छ भने नयाँ सरकार गठनका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी बीच सम्वाद पाकिएको छ। मुख्य गरी सुदूरपश्चिम र कडा प्रदेशमा सत्ता समीकरण परिवर्तनको औपचारिक प्रक्रिया नै शुरू भइसकेको छ। बागमती लुगण्डकी लुम्बिनी र कोशी प्रदेशमा पनि भित्रभित्रै नयाँ गठबन्धनको कसरत तीव्र पारिएको छ। सत्ता टिकाउन जे पनि सम्झौता गर्ने दिन गएको भन्दै कांग्रेसले एमालेलाई सत्ताबाट बाहिर राख्ने रणनीति अख्तियार गरेपछि नेपाली राजनीतिले नयाँ कोर्स लिन लागेको स्पष्ट संकेत देखिएको छ। सत्ता समीकरण फेरबदलको सबैभन्दा ठूलो धक्का कडाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ। कडाली प्रदेशमा एमालेका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध बिहिबार अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेसका पाँच र नेकपाका दश गरी पन्ध्रजना सांसदहरूले संविधानको धारा 188 को धारा 4 बमोजिम अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर साईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ। बुधबार मात्रै कडाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। यस्तै कडाली र सुदूरपश्चिममा हतारो देखिए पनि अन्य केही प्रदेशमा भने राजनीतिक दलहरू पर्खर हेरको अवस्थामा छन्। बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारमा रहेका एमालेका छजना मन्त्रीहरू बिहिबार सामूहिक राजीनामा दिने तयारीमा थिए, तर एमालेको केन्द्रीय तहबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उनीहरू राजीनामा पत्र गोजीमै राखेर फर्किएका छन्। बागमतीमा कांग्रेस र एमाले बीचको खटपट बढ़दै जाँदा नेकपाले आफ्नो नेतृत्वमा सरकार दावी गर्ने रणनीति बनाएको छ। एक वर्ष अघिसम्म नेपाली राजनीतिमा बलियो पकड़ राखेको एमाले पछिल्ला दिनमा तीव्र रूपमा एक्लिँदै गएको छ। गत वर्ष भदौमा भएको जेएनजी आन्दोलनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार विस्थापन गरेसँगै शुरू भएको एमालेको ओह्रालो यात्रा प्रदेश सरकारहरूबाट समेत बाहिरिने बिन्दुमा पुगेको छ। एमाले यसरी एक्लिनुमा अरू कोही नभएर पार्टीको मूल नेतृत्वको दम्भ र कार्यशैली नै प्रमुख कारण रहेको स्वयं एमालेकी नेताहरूले बताउन थालेका छन्। प्रदेश सरकारमा हलचल, कांग्रेस एमाले गठबन्धन भत्किँदै एमाले एक्लिने निश्चित शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
3: मिटरब्याग पीड़ितको मार्च पास्ट गृहमन्त्रीले सिमरामाई गराए सहमति, सिमदरबारमा सम्झौता हुँदै शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। वर्षदेखि मिटर ब्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको छ। गृहमन्त्री सुथन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिले बिहिबार साँझ सिंहदरबारमा सरकारी वार्ता टोलीसँग छलफल गरेका छन्। हालसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक, दृष्टिबन्धक, बाध्यकारी चेक, जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ। गृहमन्त्री सुधन गुरूङ सिमरामा मिटर ब्याज पीड़ितसँग छलफल गरेका छन्। जनकपुरबाट काठमाडौँ जान मार्च पास गर्दै बार आइपुगेका पीड़ितका कुरा सुन्न उही पुगेका मन्त्री गुरूङले तीन दिनसम्म वार्ता गर्नुका साथै फोनबाट प्रधानमन्त्री र मुख्य सचिवसँग समेत छलफल गरी सहमति जुटाएका थिए। टुंगोमा पुगेपछि पीड़ितका प्रतिनिधिहरूलाई सरकारी वार्ता टोलीसँग छलफल गर्न काठमाडौँ पठाएका थिए। मिटर ब्याज पीड़ितको मार्च पास, गृहमन्त्रीले सिमरामै गराए सहमति, सिमदरबारमा सम्झौता हुँदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा बिउताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चरको नारा दिँदै आएको वर्तमान सरकारले बिहिबार मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको सुविधालाई सरकारले पुनः व्यवत्याए सँगै राज्य कोषमा थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा व्यवत्याएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् वा विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई निरन्तरता भन्ने बहस पनि शुरू भएको छ। यो व्यवस्थाले सांसदहरूको कार्यक्षमता बढ़ाउँछ कि आफ्ना सालासाली भान्जा भान्जी दलका कार्यकर्ता वा अन्य कसैलाई सरकारी ढुकुटीबाट पाल्ने रोजगारी केन्द्र बन्छ भन्ने प्रश्न समेत उठेको छ। अहिलेसम्म संसद सचिवालयले स्वकीय सचिव नियुक्त गर्दा कुनै न्यूनतम शैक्षिक योग्यता तोकेको छैन। विगतको अभ्यास हेर्दा 10 कक्षा पढ़ेका कार्यकर्ता वा नातेदारलाई राज्य पत्रांकित तृतीय श्रेणी सरहको तलब खुवाउने गरिएको तथ्य संसद सचिवालयको अभिलेखमा छ। निजामती सेवामा शाखा अधिकृत बन्न न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्छ र कठिन परीक्षा पार गर्नुपर्छ, तर सांसदको तोक आदेशका भरमा कुनै पनि योग्यता नभएको व्यक्तिले सो सरहको राज्य कोषको सेवा सुविधा पाउनु सुशासनको ठाडो उपहास हुने विज्ञहरूको भनाइ छ। स्वकीय सचिव नियुक्ति प्रक्रियामा कुनै खुला प्रतिस्पर्धा वा विज्ञापन हुनु हुँदैन। सांसदले संसद सचिवालयलाई आफ्नो अनुकूलको मान्छेको नाम सिफारिश गरेकै भरमा नियुक्ति र सरकारी बैंक खातामा तलब जाने व्यवस्था छ। यसले योग्य र क्षमतावान युवाहरूलाई पाखा लगाएर आफ्नालाई मात्रै भर पोषण गर्ने बाटो खुला गर्ने भएकाले योग्यता र नियुक्ति प्रक्रिया सम्बन्धी कार्यविधि बनाएर मात्र नियुक्ति गर्ने काम गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। संसदमा स्वकीय सचिव हुनु आफैमा नराम्रो होइन, तर यसको छनौट प्रक्रिया पारदर्शी हुनुपर्छ। सांसदहरूलाई कानून निर्माणमा सघाउन बौद्धिक र प्राविधिक रूपमा दक्ष जनशक्तिको खाँचो हुन्छ। यस्तो व्यवस्था नातेदारलाई जागिर खुवाउने माध्यम मात्र बन्यो भने विकृति निम्तिन्छ भन्दै कतिपय बौद्धिक तहका पूर्व सांसदहरूले चिन्ता पनि व्यक्त गरेका छन्।
3: वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष 2082-83 1600 नेपाली कामदारको ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष 2082-83 मृतकका परिवारलाई दिएको क्षतिपूर्तिका आधारमा उक्त संख्या सार्वजनिक गरेको हो। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 1600 मध्ये 1323 जनाका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइसकेको र बाँकीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढ़िरहेको देखिएको छ। आर्थिक वर्ष 2081-82 1583 जना नेपालीले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षको मृत्यु तथ्याङ्कले मासिक औसतमा करिब 54 र दैनिक औसत 5 जनाले ज्यान गुमाएको देखाएको छ। प्रति मृतक परिवारलाई 10,00,000 रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने बोर्डले गत वर्ष मृतकका परिवारलाई 1,32,30,00,000 रूपियाँ उपलब्ध गराएको बताएको छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने मध्ये करिब 12% नेपाली कामदारले आत्महत्याको बाटो रोजेको देखिएको छ। बोर्डका अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका 1273 जना मध्ये 147 नेपाली कामदारले आत्महत्या गरेका थिए।
2: आर्थिक वर्ष 2082-83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकिन। सरकारले 4,07,88,00,000 रूपियाँ